नमस्कार, शुभ प्रभात। मीडियम वेब 213.67 मीटर तथा 1404 किलोहर्ज अनि एफएम कञ्चनजङ्घा 103 मेगाहर्जमा हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। यसका साथै श्रोताहरूले हामीलाई न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ। श्रोता, आज हो विक्रम सम्वत 2083 साल जेठ महिनाको 1 गते। तदनुसार अंग्रेजी वर्ष 2026 मई 15 तारीक आज शुक्रबार। हाम्रो स्टुडियोको घड़ी अनुसार समय यस बेला बिहानीको 6:32 भइसकेको छ। आकाशवाणी गान्तोकलाई सुनेर बसिरहनु भएको सम्पूर्ण रेडियो प्रेमी श्रोताहरूलाई हार्दिक स्वागत तथा न्यानो अभिवादन जनाउँदै हाम्रो प्रथम अधिवेशनको शुभारम्भ गर्न लागिरहेका छौं यस मंगल ध्वनिबाट।

राष्ट्रपिता महात्मा गान्धीले भन्नुभएको छ, जहाँ प्रेम छ त्यहाँ जीवन छ, जहाँ प्रेम छैन त्यहाँ जीवन छैन। आदरणीय श्रोतागण, अब प्रस्तुत गर्न लागिरहेको छौ कार्यक्रम भक्ति प्रभात।

कार्यक्रम भक्ति प्रभातमा सम्पूर्ण श्रोताहरूलाई हार्दिक नमन गर्दै आज सुनाउन लागिरहेको छौ कलाकार पण्डित जसराज अनि हरिहरनको स्वरमा रहेको केही भजनहरू। त श्रोता, कार्यक्रमको शुरूआत गरौं यो पहिलो भजनको साथमा।

भगवान श्रीकृष्णले भन्नुभएको छ, यदि तिमीले सही कर्म गरिरहेको छौ भने परिणामको चिन्ता नगर, किनकि समयले सबैको हिसाब राख्छ। प्रिय श्रोतागण, यिनै मीठा सुविचारको साथै कार्यक्रमलाई अघि बढाउ यो दोस्रो भजन सुनेर।

हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोताहरूले सुनिरहनु भएको छ कार्यक्रम भक्ति प्रभात। त श्रोता, स्वीकार्नुहोस् कार्यक्रमको यो अन्तिम भजन कलाकार हरिहरनको आवाजमा।

कुनै पनि राष्ट्रको वास्तविक शक्ति केवल उसको राजनीतिक स्वतन्त्रतासम्म मात्र सीमित हुँदैन, तर त्यो राष्ट्र कति निर्भर छ भन्ने कुरामा पनि निर्भर हुँदछ। आत्मनिर्भरता भन्नाले आफ्ना आवश्यकता पूरा गर्न आफ्नै स्रोत, सीप, श्रम र क्षमताको अधिकतम उपयोग गर्नु हो। जब व्यक्ति, समुदाय र राष्ट्र आफैमा सक्षम बन्छन्, तब मात्र उनीहरू सशक्त र स्वाभिमानी बन्दछन्। आत्मनिर्भरता र स्वदेशी आन्दोलन, जुन दशकौं अघि जति सान्दर्भिक थियो, आजको भूमण्डलीकृत विश्वमा झन बढ़ी अर्थपूर्ण बनेको छ। स्वदेशी र आत्मनिर्भरता महात्मा गान्धीका लागि केवल आर्थिक शब्द मात्र थिएनन्। यो एउटा जीवन पद्धति र स्वाभिमानको मार्ग थियो। स्वदेशी आन्दोलन भारतीय स्वतन्त्रता आन्दोलनको एउटा महत्वपूर्ण आन्दोलन हो, जसलाई भारतीयहरूको सफल रणनीतिको रूपमा जानिन्छ। गान्धीजीले पनि आत्मनिर्भरताको महत्व निकै गहिराईमा बुझेका थिए। उनको विचारमा यदि कुनै देश आर्थिक रूपमा अरूमाथि निर्भर छ भने त्यो देश पूर्ण रूपमा स्वतन्त्र हुन सक्दैन। त्यसैले उनले भारतलाई केवल राजनीतिक स्वतन्त्र मात्र होइन, आर्थिक र सामाजिक रूपमा पनि आत्मनिर्भर बनाउन चाहेका थिए। यही सोचबाट नै स्वदेशी आन्दोलनको विकास भएको हो भन्नमा कुनै फेर नपर्ला। गान्धीजीको स्वदेशी आन्दोलनको उद्देश्य थियो आफ्नै देशमा उत्पादित वस्तुहरूको प्रयोग गर्नु, स्थानीय उद्योगलाई प्रोत्साहन दिनु र विदेशी वस्तुको प्रयोग न्यून बनाउनु। उनको यो आन्दोलन आर्थिक नीति मात्र थिएन, यो राष्ट्रिय चेतना र आत्मसम्मानको आन्दोलन थियो। त्यो समय भारत अंग्रेजहरूको अधीनमा थियो। अंग्रेज शासनले भारतबाट काँचो पदार्थ सस्तो मूल्यमा लैजाने र आफ्नै देशमा उत्पादन गरेर महँगो मूल्यमा पुनः भारतमै बेच्ने गर्थ्यो। यसले भारतीय उद्योग, विशेष गरी हस्तकला र कपड़ा उद्योगलाई गम्भीर क्षति पुर्याएको थियो। हजारौं कारीगर बेरोजगार भए, स्थानीय उत्पादन घट्दै गयो र देश आर्थिक रूपमा कमजोर बन्दै गएको थियो। गान्धीजीले यस अवस्थालाई परिवर्तन गर्नका लागि स्वदेशी आन्दोलनलाई जन आन्दोलनको रूप दिएका थिए। उनले विदेशी वस्तुको बहिष्कार गर्न आह्वान गरे र स्वदेशी वस्तुको प्रयोगलाई राष्ट्रिय कर्तव्यका रूपमा प्रस्तुत गरेका थिए। गान्धीजी भन्दथे, आत्मनिर्भरता स्वावलम्बनको शक्ति हो, यसैले स्वदेशी आन्दोलनको सबैभन्दा प्रभावशाली प्रतीक थियो चर्खा र खादी। यसलाई उनले आत्मनिर्भरताको प्रतीक पनि बनाए। त्यस समय बेलायती कपड़ाको बहिष्कार गरेर गान्धीजीले खादी अपनाउनुको मुख्य उद्देश्य भारतीयहरूलाई आर्थिक रूपमा स्वतन्त्र बनाउनु थियो। चर्खालाई केवल धागो काट्ने साधनका रूपमा मात्र होइन, आत्मनिर्भरता र श्रमको सम्मानको प्रतीकका रूपमा प्रस्तुत गरेका थिए। उनी आफै दैनिक रूपमा चर्खा चलाउँथे र अरूलाई पनि त्यसै गर्न प्रेरित गर्दथे। खादीको कपड़ा लगाउनु त्यो समयमा फेसन वा रोजाईको कुरा थिएन, त्यो एउटा आन्दोलन थियो। विदेशी कपड़ाको बहिष्कार र स्वदेशीको समर्थन, जब मानिसहरूले विदेशी कपड़ा जलाउन थाले र आफ्नै हातले बनेको खादी प्रयोग गर्न थाले, त्यसले राष्ट्रभरि आत्मसम्मान र एकताको भावना फैलाएको थियो। यो आन्दोलनले आर्थिक परिवर्तन मात्र ल्याएन, यसले मानिसहरूको विचारमा पनि परिवर्तन ल्यायो। मानिसहरूले आफ्नै उत्पादनप्रति गर्व गर्न थाले, सानो कामलाई पनि सम्मान गर्न थाले र श्रमलाई सम्मानजनक रूपमा लिन थाले। गान्धीजी भन्दथे, आत्मनिर्भरता आर्थिक स्थायित्वको आधार हो। यदि देशले आफ्नै आवश्यक वस्तुहरू उत्पादन गर्न सक्छ भने उसलाई बाहिरी बजारको उतार चढ़ावले धेरै असर गर्दैन। यसले आर्थिक संकटका बेला पनि देशलाई स्थिर राख्न मदद गर्छ भन्ने उनको विचार थियो। आत्मनिर्भरता रोजगारी सृजनासँग जोड़िएको कारणले गर्दा जब स्थानीय उद्योग र उत्पादनलाई प्रोत्साहन दिइन्छ, तब गाउँ गाउँमा रोजगारीका अवसरहरू सृजना हुन्छन्। यसले बेरोजगारी घटाउँछ र मानिसहरूलाई आफ्नै ठाउँमा काम गर्ने अवसर दिन्छ। अनि अर्को कुरा, आत्मनिर्भरता आत्मसम्मानसँग सम्बन्धित छ। जब हामी आफ्नै उत्पादन प्रयोग गर्छौं, तब हामीलाई गर्वको अनुभूति हुन्छ। यसले राष्ट्रिय पहिचानलाई बलियो बनाउँछ भन्ने गान्धीजी मान्दथे। आत्मनिर्भरताले मानिसलाई शारीरिक श्रमको महत्व बुझाउँछ भन्ने गान्धीजीको विचार थियो। भारत गाउँहरूमा बस्दछ भन्ने उनको मान्यता थियो र जबसम्म प्रत्येक गाउँ आत्मनिर्भर हुँदैन, तबसम्म देश वास्तविक रूपमा स्वतन्त्र हुँदैन भन्दथे गान्धीजी। गान्धीजीका अनुसार स्वदेशी भनेको आफ्नो नजिकको परिवेशलाई प्राथमिकता दिनु हो। उनी भन्दथे, स्वदेशी त्यो भावना हो जसले हामीलाई
हाम्रो टाढाको छिमेकीलाई छोडेर आफ्नै नजिकको छिमेकीको सेवा गर्न र प्रयोग गर्न सिकाउँछ। यदि हामीले आफ्नै गाउँ वा शहरमा बनेका सामानहरू प्रयोग गर्छौं भने मात्र स्थानीय अर्थतन्त्र बलियो हुन्छ भन्ने गान्धीजीको विचार थियो। उनको स्वदेशीको अर्थ विश्वबाट अलग हुनु थिएन, तर आफ्नो खुट्टामा उभिएर मात्र अरूसित हात मिलाउनु थियो। गान्धीजीको स्वदेशी दर्शनले भन्दछ कि स्थानीय स्रोत र साधनको प्रयोगले वातावरणको रक्षा गर्छ र सतत विकासमा सहयोग पुर्याउँदछ। जब हामी स्वदेशी उत्पादन खरिद गर्छौं, त्यो पैसा सोझै एक गरीब मजदूर वा शिल्पकारको हातमा पुग्छ र गरीबी निवारणमा सहयोग पुग्दछ। स्वदेशीले हाम्रो परम्परागत शिप र कलालाई जीवित राख्दछ र सांस्कृतिक पहिचान दिलाउँदछ। आजको विश्वमा ग्लोबलाइजेशन अर्थात वैश्विकरणको प्रभाव तीव्र रूपमा देख्न सकिन्छ। हामी सजिलै विदेशी वस्तुहरू प्रयोग गर्न सक्छौं, तर यसको अर्थ यो होइन कि हामीले स्वदेशीको महत्व बिर्सनुपर्छ। आज पनि आत्मनिर्भरता उत्तिकै आवश्यक छ। वर्तमान परिस्थितिमा भोकल फर लोकल भन्ने अवधारणा निकै लोकप्रिय हुँदै गएको छ। यसको अर्थ हो पहिले स्थानीय उत्पादनलाई सुदृढ बनाउने, त्यसपछि त्यसलाई अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्ने। हामीले दैनिक जीवनमा पनि स्वदेशीको अभ्यास गर्न सक्छौं। जस्तै स्थानीय किसानको उत्पादन खरिद गर्ने, घरेलु उद्योगका सामग्रीहरू प्रयोग गर्ने, साना व्यवसायलाई समर्थन गर्ने आदि साना साना प्रयासहरूले ठूलो परिवर्तन ल्याउन सक्छ। आत्मनिर्भरता केवल आर्थिक पक्षमा सीमित छैन, यो मानसिक र सामाजिक पक्षसँग पनि जोड़िएको छ। हामीले आफ्नो क्षमतामा विश्वास गर्नुपर्छ, नयाँ सिप सिक्नुपर्छ र परिश्रमलाई सम्मान गर्नुपर्छ। जब व्यक्ति आत्मनिर्भर बन्छ, तब समाज बलियो बन्छ र अन्ततः राष्ट्र सशक्त बन्दछ। आज आत्मनिर्भर भारत जस्ता पहलहरू पनि यस्तै विचारहरूबाट प्रेरित छन्, जसले स्थानीय उत्पादन, उद्योग र नव प्रवर्तनलाई प्रोत्साहन दिँदछ। यद्यपि समय परिवर्तन भएको छ, तर गान्धीजीका विचारहरू आज पनि उत्तिकै प्रासंगिक छन्। गान्धीजीको आत्मनिर्भरताको अर्थ अरूलाई घृणा गर्नु होइन, बरु आफ्नो आत्मसम्मान जगाउनु हो। उनी भन्दथे, म चाहन्न कि मेरो घरका झ्याल ढोकाहरू बन्द हो।

म चाहन्छु कि सबै देशका संस्कृतिहरू मेरो घरमा स्वतन्त्र रूपमा बहुन्, तर मलाई मेरो जडैबाट कसैले उखेल्न नसकोस्। अन्त्यमा यही भन्न सकिन्छ, आत्मनिर्भरता र स्वदेशी आन्दोलन केवल इतिहासका अध्यायहरू होइनन्, यी आजका आवश्यकता हुन्। स्वदेशी बन्नु भनेको आधुनिकताको विरोधी हुनु होइन, बरु आफ्नो जग बलियो बनाएर विश्वसँग प्रतिस्पर्धा गर्नु हो। यदि हामीले आफ्नै स्रोत, सिप र श्रममा विश्वास गर्न सक्यौं भने हामी केवल व्यक्तिगत रूपमा मात्र होइन राष्ट्रिय रूपमा पनि सशक्त बन्न सक्छौं। गान्धीजीले देखाएका बाटोले हामीलाई सिकाउँछ, स्वतन्त्रता आत्मनिर्भरता बिना सम्भव छैन। त्यसैले हामी सबै मिलेर स्वदेशीलाई अपनाउनुपर्छ, आत्मनिर्भर बन्नुपर्छ र समृद्ध राष्ट्र निर्माणतर्फ अघि बढ्नुपर्छ।

0: श्रोता यतिन्जेल प्रस्तुत थियो गान्धी कथा अन्तर्गत एक चिन्तन, वाचक हुनुहुन्थ्यो सुमन गजमेर।
1: वर्क फ्रॉम होम, हाई सैलरी, कसे क्लिक में, अरे वाह।
2: अनजान लिंक्स पर क्लिक मत कीजिए, RBI कहता है
3: जानकार बनिए, सतर्क रहिए।
0: आकाशवाणी गान्तोक प्रस्तुत गर्दछ एक वृत्तचित्र रूपक सिक्किमका सुनवारहरू।
4: श्रोता, विभिन्न जातिका आफ्नै भाषा, परम्परा, जीवन बचाएका कथाहरूसितै वेशभूषा, रीतिथिति, खानपान, संस्कार, संस्कृति हुँदछ। यस्तोमा योपल्ट हामी कुरा गर्नेछौ सिक्किममा बसोबासो गर्ने सुनवार अथवा सुनवार मुखियाहरूबारे।

सुन्न नभुल्नुहोला यो आइतबार 17 तारीकमै 2026 साँझ 6:55 मिनटमा एक वृत्तचित्र रूपक सिक्किमका सुनवारहरू।

हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोता बस्नुहुनेछ आकाशवाणीको खरसाङ केन्द्रबाट समाचार प्रसार गरी नेपालीमा समाचार।

0: यो आकाशवाणी हो, अब समाचार हनुक थापाबाट सुन्नुहोस्। प्रथममा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले यस वर्ष भारतको अध्यक्षतामा ब्रिक्सले बहुपक्षीयतालाई सुदृढ पार्न, दिगो विकासलाई प्रवर्धन गर्न, आर्थिक लचिलोपन बढ़ाउन र थप समावेशी विश्वव्यापी अर्थव्यवस्था निर्माण गर्न सामूहिक रूपमा काम गर्ने बताउनु भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदी आज यूएई, नेदरल्याण्ड, स्वीडेन, नर्वे र इटालीको छ दिने भ्रमणका लागि प्रस्थान गर्नुहुनेछ। रक्षा मन्त्री राजनाथ सिंह आज आन्ध्र प्रदेशको श्री सत्यसाई जिल्लाको पुट्टपर्तीमा धेरै एयर स्पेस र रक्षा परियोजनाहरूको शिलान्यास समारोहमा भाग लिनुहुनेछ। आगामी नीट परीक्षालाई सहज र प्रभावकारी ढंगले सञ्चालन गर्न नीट परीक्षाको समीक्षा गर्न शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको निवासमा उच्च स्तरीय बैठक सम्पन्न भएको छ। अनि उत्तर प्रदेशमा विगत 36 घण्टामा वर्षा आधी फेरीका घटनाहरूका कारण 111 जनाको मृत्यु र 200 जना घाइते भएको जानकारी प्राप्त भएको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले यस वर्ष भारतको अध्यक्षतामा ब्रिक्सले बहुपक्षीयतालाई सुदृढ पार्न, दिगो विकासलाई प्रवर्धन गर्न, आर्थिक लचिलोपन बढ़ाउन र थप समावेशी विश्वव्यापी व्यवस्था निर्माण गर्न सामूहिक रूपमा काम गर्ने बताउनु भएको छ। नयाँ दिल्लीमा ब्रिक्स देशका विदेश मन्त्रीहरू र प्रतिनिधि मण्डलका प्रमुखहरूसँगको आफ्नो अन्तर्क्रियाको क्रममा श्री मोदीले विकासशील देशहरूबीच सहयोगलाई बढ़ावा दिन र ग्लोबल साउथको आकांक्षा पूरा गर्न ब्रिक्स एक महत्वपूर्ण प्लेटफर्मको रूपमा देखा परेको बताउनु भएको छ। यी अन्तर्क्रियाहरू नयाँ दिल्लीमा जारी ब्रिक्सका विदेश मन्त्रीहरूको बैठकको अवसरमा भएका थिए। यसअघि ब्रिक्सका विदेश मन्त्रीहरूको बैठकलाई सम्बोधन गर्नुहुँदै विदेश मन्त्री डा एस जयशंकरले शान्ति र सुरक्षा विश्वव्यापी व्यवस्थाको मूलमा रहेको बताउनुभयो। उहाँले हालैको युद्धहरूले संवाद र कूटनीतिको महत्वलाई जोड़ दिएको उल्लेख गर्नुभयो।
1: हमारी चर्चाओं का उद्देश्य एक ऐसा सतत विकास सुनिश्चित करना होना चाहिए जो समानता के सिद्धांतों तथा साझी लेकिन अलग अलग जिम्मेदारी की भावना पर आधारित हो। तकनीकी प्रगति वैश्विक परिदृश्य को बदल रही है। इसका उपयोग सुशासन और समावेशी विकास के लिए प्रभावी रूप से किया जा सकता है। आतंकवाद के खिलाफ सहयोग मजबूत करने पर सभी देशों की गहरी और साझा सहमति है।
0: यस बैठकमा भाग लिने विदेश मन्त्रीहरूमा ब्राजिलका विदेश मन्त्री मौरो भिएरा, रूसका विदेश मन्त्री सर्गे लाभ्रोभ, इरानका विदेश मन्त्री सैयद अब्बास अराक्ची, इण्डोनेसियाका विदेश मन्त्री सुगियोनो, मलेसियाका विदेश मन्त्री तातो सेरी उतामा, मोहम्मद बिन हाजी हसन, यूएईका विदेश राज्यमन्त्री खलिफा साइन अल मरार र दक्षिण अफ्रिकाका विदेश मन्त्री रोनाल्ड लामोरा रहेका छन्। बैठकको क्रममा ब्रिक्स सदस्य देशका विदेश मन्त्रीहरूले आपसी हितका विश्वव्यापी र क्षेत्रीय मुद्दाहरूमा विचार आदान प्रदान गर्नेछन्। यस सम्मेलनको विषयवस्तु लचिलोपन नव

0: वतन सहयोग र दिगोपनको लागि निर्माण हो। यो प्रधानमन्त्री नरेन्द्र मोदीको मानवता सर्वोपरि र जनकेन्द्रित दृष्टिकोणबाट प्रेरित छ। प्रधानमन्त्री नरेन्द्र मोदी आज संयुक्त अरब इमिरेट्स, यूएई, नेदरल्याण्ड, स्वीडेन, नर्वे र इटालीको छ दिने भ्रमणका लागि प्रस्थान गर्नुहुनेछ। पाँच देशको यस भ्रमणको पहिलो चरणमा श्री मोदी आज यूएई पुग्नुहुनेछ, जहाँ उहाँले राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाहानसँग भेट गर्ने कार्यक्रम छ। दुई नेताहरूले द्विपक्षीय मुद्दाहरू, विशेष गरी ऊर्जा सहयोग साथै पारस्परिक हितका क्षेत्रीय र अन्तर्राष्ट्रिय मामिलाहरूमा छलफल गर्नुहुनेछ। भ्रमण अघि मीडियासँग कुरा गर्नुहुँदै विदेश मन्त्रालयमा पश्चिमी देशहरूको मामिला सचिव असीम महाजनले ऊर्जा दुई देशहरू बीचको सम्बन्धको प्रमुख स्तम्भ भएको बताउनु भएको छ। उहाँले उल्लेख गर्नुभयो, गत वर्ष यूएई भारतको कच्चा तेलको चौथो ठूलो स्रोतको रूपमा देखा परेको छ, जसले भारतको आवश्यकताहरूको लगभग 11% पूरा गर्दछ।
1: इंडिया और यूए की ऊर्जा सुरक्षा साझेदारी अब सिर्फ क्रूड ऑयल तक सीमित नहीं रही। यूएई अभी भी इंडिया का एक महत्वपूर्ण क्रूड ऑयल आपूर्ति करता है, लेकिन ये संबंध अब नेचुरल गैस तक भी विकसित हो चुका है। इस वर्ष के आरंभ में हिंदुस्तान पेट्रोलियम ने अबुधाबी नेशनल ऑयल कंपनी के साथ एक 10 वर्षीय समझौता किया, जिसके अंतर्गत 2028 से प्रतिवर्ष 5 लाख टन एलएनजी की आपूर्ति होगी, जिससे इंडिया को अस्थिर बाजार मूल्यों से कुछ राहत मिलने की संभावना है। रिन्यूएबल एनर्जी और सिविल न्यूक्लियर क्षेत्र में भी सहयोग तेजी से बढ़ रहा है। विनोद कुमार, आकाशवाणी समाचार, अबुधाबी।
0: प्रधानमन्त्री श्री मोदीको संयुक्त अरब इमिरेट्सको आठौं भ्रमणको अवसरमा यूएईका लागि भारतका राजदूत दीपक मित्तलले भन्नुभयो, यो भ्रमण यस्तो मोडमा भइरहेको छ जब यो क्षेत्र अभूतपूर्ण विकासको साथै महत्वपूर्ण चुनौतीहरूको अवधिबाट गुज्रिरहेको छ।
2: For India, our bilateral trade has crossed $100 billion after we have signed Comprehensive Economic Partnership Agreement in 2022. The visit of the Prime Minister is very opportune, happening at a time when the region is going through some unprecedented times. Prime Minister has been in touch with the UAE leadership, so this is a moment when it will help and enable to express our solidarity.
0: समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको लागि सोशल मिडिया ह्याण्डल एक्समा @AR News Karsing अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचारहरू। रक्षा मन्त्री राजनाथ सिंह आज आन्ध्र प्रदेशको श्री सत्य साई जिल्लाको पुट्टपर्तीमा धेरै एयर स्पेस र रक्षा परियोजनाहरूको शिलान्यास समारोहमा भाग लिनुहुनेछ। रक्षा मन्त्रालयले एयर नोटिकल विकास र एजेन्सीको एयरक्राफ्ट एकीकरण र उडान परीक्षण केन्द्रको शिलान्यास गर्ने बताएको छ। विमान एकीकरण, परीक्षण, प्रमाणीकरण र प्रमाणीकरणको लागि यो सुविधाले उन्नत मध्यम लड़ाई विमान कार्यक्रमको विकासलाई गति दिनेछ। रक्षा मन्त्रीले अन्नाकापल्ली जिल्लाको टी सिरसापल्ली गाउँमा भारत डायनामिक्स लिमिटेडको नयाँ अत्याधुनिक नौसेना प्रणाली निर्माण सुविधाको शिलान्यास पनि गर्नुहुनेछ। आन्ध्र प्रदेशका मुख्यमन्त्री एन चन्द्रबाबु नायडू पनि यस कार्यक्रममा उपस्थित हुनुहुनेछ। आगामी राष्ट्रिय पात्रता सह प्रवेश परीक्षा नीटको तयारीको समीक्षा गर्न हिजो साँझ शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको निवासमा उच्च स्तरीय बैठक बसेको थियो। बैठकमा नीट परीक्षालाई सहज र प्रभावकारी ढंगले सञ्चालन गर्ने विभिन्न पक्षहरूको बारेमा विस्तृत छलफल गरिएको थियो। बैठकमा उच्च शिक्षा सचिव, विद्यालय शिक्षा सचिव, राष्ट्रिय परीक्षण एजेन्सीका महानिर्देशक, सीबीएसईका अध्यक्ष, केन्द्रीय विद्यालय संगठन र नवोदय विद्यालय समितिका आयुक्तहरू लगायत वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो। युरोपियन संघले मासु उत्पादनहरूको निरन्तर निर्यातको लागि भारतले आफ्नो संशोधित मसौदा सूचीमा समावेश गरेको छ। वाणिज्य तथा उद्योग मन्त्रालयले भनेको छ, अघिल्लो नियमन अन्तर्गत भारत सेक्टर 26 देखि युरोपियन संघमा मानव उपभोगको लागि लक्षित पशु उत्पादनहरू निर्यात गर्न अधिकृत देशहरूमध्ये एक थिएन। यी नियमहरू अनुसार युरोपियन संघमा निर्यात गरेका जनावरहरू र पशु उत्पादनहरू वृद्धि प्रवर्धनका लागि एन्टीमाइक्रोबियल औषधिहरूको प्रयोगबाट मुक्त हुनुपर्छ, साथै मानव उपचारात्मक प्रयोगको लागि आरक्षित एन्टीमाइक्रोबियल औषधिहरू पनि प्रयोगबाट मुक्त हुनुपर्छ। भारतीय समुद्री उत्पादनहरू ठूलो मात्रामा युरोपियन संघमा निर्यात गरिन्छ। सरकारले अग्रिम प्राधिकरण योजना अन्तर्गत सुन आयातमा 100 किलोग्रामको सीमा तोकेको छ। यस योजनाले आवश्यक निर्यातकर्ताहरूलाई शून्य शुल्कमा कच्चा पदार्थ आयात गर्न अनुमति दिन्छ। एक सार्वजनिक सूचनामा विदेश व्यापार महानिर्देशालयले भनेको छ, यस योजना अन्तर्गत निर्यातकर्ताहरूले एक पटकमा अधिकतम 100 किलोग्राम सुन कुनै शुल्क बिना नै आयात गर्न सक्छन्। महानिर्देशालयले पहिलो पटक आवेदकहरूको सञ्चालन स्थिति र क्षमता निश्चित गर्न उत्पादन प्लानहरूको भौतिक निरीक्षण अनिवार्य रहेको छ। यसले थप व्यवस्था गरेको छ, पछिल्लो शुल्क मुक्त सुन आयातको लागि

0: योग्य हुन कम्पनीले आफ्नो अघिल्लो निर्यात लक्ष्यको कम्तीमा 50% पूरा गर्नुपर्दछ। अनिल धीरूभाई अम्बानी एडीए समूह भित्रको कम्पनीहरूमध्ये एक रिलायन्स कम्युनिकेशन लिमिटेड विरूद्ध दर्ता भएको मुद्दाको सम्बन्धमा केन्द्रीय अनुसन्धान ब्यूरो सीबीआईले मुम्बई, गुरूग्राम र बेंगलुरूमा अवस्थित 7 परिसरहरूमा तलाशी गरेको छ। एक विज्ञप्ति अनुसार यी तलाशीहरू 2015 देखि 2017 कम्पनीमा सेवा गरिएका तत्कालीन प्रमुख कार्यकारी अधिकारी, प्रमुख वित्तीय अधिकारी र निर्देशकहरूको निवासमा गरिएको थियो। उत्तर प्रदेशमा विगत 36 घण्टामा वर्षा, आधीफेरी र चट्याङका घटनाहरूका कारण 111 जनाको मृत्यु भएको छ र 200 जना घाइते भएको जानकारी प्राप्त भएको छ। मुख्यमन्त्री योगी आदित्यनाथले जिल्ला अधिकारीहरू र सम्बन्धित अधिकारीहरूलाई तुरन्तै प्रभावित स्थलहरूको भ्रमण र मूल्यांकन गर्न निर्देश दिनुभएको छ। उहाँले क्षतिपूर्ति सम्बन्धी प्रत्येक 3 घण्टामा प्रदान गर्न पनि निर्देशन दिनुभएको छ। मौसम विभागले आज अन्दमान निकोबार द्वीप समूह, अरूणाचल प्रदेश, असम, मेघालय, केरलम, माहे र दक्षिण कर्नाटकमा मेघ गर्जनको साथ वर्षा हुने सम्भावना व्यक्त गरेको छ। पश्चिम बंगालमा हिमालयको तराई क्षेत्रहरू, सिक्किम, तामिलनाडु, पुडुचेरी र कडाकालमा पनि यस्तै स्थिति रहने सम्भावना रहेको छ। यो समाचार युट्युबमा एडएर कर्सी मार्फत पनि सुन्न सक्नुहुन्छ। अन्त्यमा मुख्य समाचार पुनः एकपल्ट। प्रधानमन्त्री नरेन्द्र मोदीले यस वर्ष भारतको अध्यक्षतामा ब्रिक्सले बहुपक्षीयतालाई सुदृढ पार्न, दिगो विकासलाई प्रबन्धन गर्न, आर्थिक लचिलोपन बढ़ाउन र थप समावेशी विश्वव्यापी व्यवस्था निर्माण गर्न सामूहिक रूपमा काम गर्ने बताउनु भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदी आज युएई, नेदरल्याण्ड, स्वीडेन, नर्वे र इटालीको 6 दिने भ्रमणको लागि प्रस्थान गर्नुहुनेछ। रक्षा मन्त्री राजनाथ सिंह आज आन्ध्र प्रदेशको श्री सत्यसाई जिल्लाको पुर्थापर्थीमा धेरै एयर स्पेस र रक्षा परियोजनाहरूको शिलान्यास समारोहमा भाग लिनुहुनेछ। आगामी नीट परीक्षालाई सहज र प्रभावकारी ढंगले सञ्चालन गर्न नीट परीक्षाको तयारीको समीक्षा गर्न शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको निवासमा उच्च स्तरीय बैठक बसेको छ। आकाशवाणी रेडियो सुन्दै हुनुहुन्छ, समाचार पूरा भयो। अब अघिल्लो समाचार अहिले 9 बजी लिएर आउनेछौ, सुन्दै गर्नुहोस् आकाशवाणीलाई।
1: हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। समय यसबेला हाम्रो स्टुडियोको घड़ी अनुसार 7:35 भइसकेको छ र अब श्रोताहरूको सामु प्रस्तुत छ विविध जानकारी अनि मनोरञ्जनले भरिएको कार्यक्रम प्रणाम सिक्किम।

0: नमस्कार श्रोता, प्रणाम सिक्किम कार्यक्रम लिएर आज फेरि हामी उपस्थित भएका छौं। आज पर्यो 15 तारीक मे। हजुर, आजको दिनको प्रसंगबारे कुरा गर्दा आजको कार्यक्रमको थालनी हामी गर्न चाहन्छौं एक स्वतन्त्र सेनानीको बारे छोटो जानकारी राखेर। र 1907 आजको दिन सुखदेव थापरको भनौं स्वतन्त्र सेनानीको जन्म भएको थियो।
1: हजुर, आज भारत देश स्वतन्त्र छ र यो उपहार हामीलाई ती महान बलिदानीहरूले दिएका हुन् जो आफ्नो लागि मात्र नभएर देशको निम्ति जिएका थिए। शहीद आजम भगत सिंह, उद्धम सिंह, राजगुरू, सुखदेव, चन्द्रशेखर आजाद, रामप्रसाद बिस्मिल, बटुकेश्वर दत्त, लाला लाजपत राय, मदनलाल डिगराज जस्तै अनेकौं वीरहरूले शिरमा कफन बाँधेका थिए त केवल देशलाई स्वतन्त्र गराउनको निम्ति। त आज जन्मेका हुन् 1907 सुखदेव थापर। उनी ब्राह्मण परिवारमा माता रल्ली देवी र पिता रामलाल थापरको घर लुधियानाको चौडा बजारमा जन्मेका थिए। उनी बालक छँदादेखि नै अंग्रेजहरूको बर्बरताको गवाही बन्दै आएका थिए र उनले तब नै देशलाई स्वतन्त्र गराउने प्रण लिएका थिए। सुखदेव हिन्दुस्तान सोशलिस्ट रिपब्लिकन एसोसिएशनका सदस्य थिए। उनले अनगिनत क्रान्तिकारी कार्यक्रमहरूमा भाग लिएका छन्। उनको साथमा अन्य मिलेर नवजवान भारत सभाको गठन गरे। यसको मुख्य लक्ष्य थियो देशका जवानहरूलाई स्वतन्त्रताको लड़ाईको निम्ति निमन्त्रण गर्नु र उनीहरूलाई उज्जवल र स्वतन्त्र भारतको काल्पनिक नक्सा देखाउनु ताकि उनीहरू पनि देशलाई स्वतन्त्र गराउन अग्रसर रहन्। लाहौर षड्यन्त्र घटना 1928 र 1929 जेलको भोक हड़तालमा उनको सक्रिय सहभागिताको कारण ब्रिटिस शासनको डर नै हल्लाएको थियो। 1929 भगत सिंह, शिवराम राजगुरू र सुखदेवलाई डिप्युटी सुप्रिन्टेण्डेण्ट सौदरको हत्याको आरोपमा पक्रा परे। यो काण्ड उनीहरूले लाला लाजपत रायको हत्याको बदला लिनलाई गरेका थिए र यही आरोपमा तीन वीर क्रान्तिकारी सपूतहरूलाई मृत्युको सजाय सुनाइयो र 23 मार्च 1931 उनीहरूलाई फाँसी दिएको थियो र उनीहरूको शरीरलाई गुप्त रूपमा सतलज नदीको बगरमा दफनाइएको थियो। र आज उनी वीर सपूतमा एक सुखदेव थापरको जन्मदिन उनको रगतले देशलाई सिचेको छ र हर एक जन्मदिनमा उनलाई

0: गाते हैं रांझे यहाँ गाते हैं रांझे मस्ती में मचती है धूम में बस्ती में।
1: श्रोता प्रणव सिक्किम कार्यक्रम सुन्दै हुनुहुन्छ। अब कुरा गरौं आजको दिवस बारे। आज अन्तर्राष्ट्रिय परिवार दिवस हो, अर्थात इन्टरनेशनल डे अफ फेमिलीज हो, र यसबारेमा छोटो जानकारी हामी राख्छौं। श्रोता, प्रत्येक वर्ष संयुक्त राष्ट्र संघद्वारा 15 मेको दिन अर्थात आजको दिन अन्तर्राष्ट्रिय परिवार दिवसको रूपमा मनाउने गरिन्छ। यो दिवस परिवारका अनेकौं सदस्यहरू जस्तै अभिभावकहरू, हजुरआमा, हजुरबुबा आदि जस्ता अन्य सदस्यहरू जसले परिवारमा नानीहरूको देखभाल गर्ने गर्छन् र नानीहरूको भलोको लागि अभिभावकहरूद्वारा प्रदान गरिने घरेलु शिक्षा प्रदान गर्ने गर्छन्। यस्ता देखभाल र ज्ञानको महत्वलाई दर्शाउनका लागि यो दिवस मनाउने गरिन्छ। संक्षिप्तमा भन्नुपर्दा परिवारमा रहेका नानी र युवाहरूको व्यक्तित्व विकासमा परिवारको महत्वपूर्ण भूमिकालाई दर्शाउन यो दिवस मनाउने गरिन्छ। सन् 1993 संयुक्त राष्ट्रको आम सभाद्वारा प्रत्येक वर्ष 15 मेको दिन अन्तर्राष्ट्रिय परिवार दिवसको रूपमा मनाउने घोषणा गरिएको थियो र परिवारको देश र समाजको विकासमा रहेको ठूलो भूमिकालाई ध्यानमा राखेर यो दिवसको परिकल्पना गरिएको हो। यसै गरी श्रोता, आजको दिनलाई भनौं भारतमा विशेष गरेर वृक्ष दिवस अर्थात ट्री डेको रूपमा मनाउने गरिन्छ, किनभने आजको दिन 15 मे 2016 हैदराबादमा केही प्रकृति प्रेमीहरूले तेलंगाना सरकारले सड़क विस्तारको लागि केबीआर राष्ट्रिय उद्यानमा भएको रूखहरू काट्ने योजनाको विरोध गरेका थिए। यसरी राष्ट्रिय उद्यानका ठूला ठूला रूखहरू काट्नले वरपरका जम्मै जैव विविधतामा नराम्रो असर गर्ने, 600 प्रजातिका बोट बिरूवा, 100 प्रजातिका पशुप्राणी, चराचुरुङ्गी जीव जगतमा दुष्प्रभाव पर्ने हुनाले हैदराबाद राइजिङ नाम गरेको केही प्रकृति प्रेमीहरूको समूहले प्रथममा सरकारको निर्णयको विरोध गरेका थिए र पछि यो आन्दोलनले वृहत रूप लिएपछि हैदराबादका सबै सजग नागरिकहरू सो विरोध आन्दोलनमा उत्रिएका थिए र सरकारले आफ्नो निर्णय फिर्ता लिन परेको थियो। यसैकारण आजको दिन भारतमा वृक्ष दिवसको रूपमा पालन गरिन्छ। रूखहरू रोपेर, रूखहरूमा मलजल गरेर, रूखहरूसित फोटोहरू खिचेर साथै विभिन्न कार्यक्रमहरू आयोजना गरेर यो दिवस पालन गरिन्छ। श्रोता, जसरी स्वस्थ जीवन बाँच्नको लागि स्वस्थ भोजनको खाँचो पर्छ, उसै गरी स्वस्थ अक्सिजन लिनको लागि रूखपातहरूको खाँचो पर्छ। यसैले जताभावी रूखपात नकाटौं, बरू रूखपातहरू लगाउँदै जाउँ अनि पर्यावरण बचाउँदै जाउँ।

श्रोता अब कुरा गरौं जन्मको। यदि हामी बलिउडको सदाबहार अनुहारहरूको कुरा गर्छौं भने नाम आउँछ हेमा मालिनी, मधुबाला, नर्गिस, रेखा र माधुरी दीक्षितको। र आज कुरा गर्नेछौ माधुरी दीक्षितको। 1965 पिता शंकर दीक्षित र माता स्नेहलता दीक्षितको छोरी माधुरी दीक्षितको जन्म आजकै दिन भएको हो। उनी भारतीय अभिनेत्री हुन्। उनको सुन्दर नृत्य र स्वाभाविक अभिनयको यस्तो जादू थियो जसको कारण उनी देशको धड़कन बनिन् र चिनिन्छिन् धक धक गर्लको रूपमा।

उनी हिन्दी सिनेमाको एक छुट्टै पहिचान हुन् जसलाई आज पनि दर्शक ठूलो पर्दामा हेर्नको निम्ति आतुर रहन्छन्। माधुरी दीक्षित सिर्फ एक अदाकारा मात्र नभएर हिन्दी सिनेमाको डान्सिङ डिभा पनि हुन्। उनले आफ्नो हिन्दी सिनेमाको करियरमा कैयौं सुन्दर फिल्महरूमा काम गरेकी छिन् जसलाई दर्शक आज पनि उही चाहले हेर्ने गर्दछन्। माधुरीलाई हिन्दी सिनेमामा उनको सर्वोत्कृष्ट अभिनयको निम्ति चारपल्ट फिल्मफेयर सर्वश्रेष्ठ अभिनेत्री र एकपल्ट फिल्मफेयर सर्वश्रेष्ठ सहायक अभिनेत्री र एक स्पेशल अवार्डले सम्मान गरिसकेको छ। यी सबै पुरस्कारहरू बाहेक उनलाई भारतको चौथो सर्वोच्च नागरिक सम्मान पद्मश्रीले पनि सम्मान जनाइसकेको छ। माधुरीले हिन्दी फिल्ममा यस्तो पड़ाव तय गरेकी छिन् जसलाई आजको अभिनेत्रीहरू आफ्नो लागि आदर्श मान्दछन्। 80 र 90 दशकमा उनले स्वयंलाई हिन्दी सिनेमाको प्रमुख अभिनेत्री तथा सुप्रसिद्ध नृत्यांगनाको रूपमा स्थापित गरिन्। उनले करियरको शुरूआत 1984 राष्ट्रिय प्रोडक्शनको अबोधबाट गरेकी हुन्। हुन त शुरूआतमा थुप्रै असफलताको सामना गर्नु परेको थियो, तर हिन्दी सिनेमामा पहिचान गरायो फिल्म तेजाबले। यस फिल्मको गीत 1-2-3 आज पनि माधुरीको आइकन सङ मानिन्छ। यस सफल फिल्म पश्चात फेरि कहिले पछि फर्किनन्, जसमा अनिल कपूरसँग करिबन 20 फिल्म गरिन् र धेरै जसो सफल रह्यो। उनलाई डाइरेक्टर्स एक्ट्रेस पनि भनिन्थ्यो। एक फिल्म निर्देशकले अन्तर्वार्तामा भनेका थिए, तबसम्म निर्देशकको करियर पूरा हुँदैन जबसम्म उनी माधुरी दीक्षितसँग काम गर्दैनन्। एक सुन्दर मुहार जसले हजारौं लाखौं मानिसहरूलाई आफ्नो अदाकारी र नृत्यको आधारमा आफ्नो दिवाना बनाएकी थिइन्, जसले आफ्नो अभिनयले सानोमा सानो रोललाई पनि ज्यान हालिन् र जसलाई मानिस भूल्न सक्दैनन्। यस्तो कैयौं किरदार छन् जसलाई माधुरीले निभाइन् र आफ्नो एक अमिट छाप छोडिदिन्। 1992 बेटा फिल्मको गीत धक धक करने लगा यति हिट भयो कि यस पश्चात उनलाई टाइटल मिल्यो धक धक गर्ल, र आज पनि उनलाई यही नामले बोलाइन्छ। अब कुरा गरौं उनको हिट गीतहरूको। हुन त सबै गीत हिट छन्, तर केही चुन्दा 1-2-3 तेजाबको, हमको आजकल है सैलाबको, राम लखनको बड़ा दुख दिना, याराको मेरा पिया घर आया, देवदासको मार डाला, आज नचलेको आज नचले र ये जवानी है दिवानीको घाघरालाई चुन्न सक्छौं।

श्रोता प्रणाम सिक्किम कार्यक्रममा हामी विविध विषयहरूबारे जानकारी गराउँदै आजको दिन परेका जन्मदिन र पुण्यतिथिबारे पनि कुरा गर्ने गरेका छौं। यस्तोमा हाम्रा कति कति स्रष्टाहरूबारे विशेष गरेर उहाँहरूको सही जन्मदिनबारे थाहा नभएको हुँदा हामी उनीहरूबारे जानकारी गराउन असमर्थ रहन्छौं। यस्ता थुप्रै कलाकारहरू छन्, साहित्यकारहरू छन्, समाजसेवीहरू छन्, समाज सुधारकहरू छन्। उनीहरूको जन्म कहिले कहाँ भएको थियो लेखाजोखा नै नभएको स्थिति छ हाम्रो। यो प्रसंग किन उठायौं भने श्रोता, आज नेपाली साहित्यका एक खरो समालोचक, निबन्धकार, कवि 1953 बलिदान खण्डकाव्य र 1973 भावालु मेरो मन कविता संगालो प्रकाशित गरेका थिए भने उहाँले आफ्नो लेखन यात्रा 1940 खोजी पत्रिकामा मेरो जीवन शीर्षक कविता लेखेर शुरू गरेका थिए। उनीबारे आज हामीलाई थप जानकारी लेखेर यहाँ पठाउनु भएको छ डाक्टर शान्ति छेत्रीले। हजुर, उहाँ लेख्नुहुन्छ, नेपाली साहित्य जगतका लब्ध प्रतिष्ठ समालोचक रामकृष्ण शर्माको जन्म 15 मई 1922 दिन बर्माको मेयामो शहरको गोर्खा पथमा भएको थियो। पिता श्री गंगालाल शर्मा 10 गोर्खा राइफल्सका सुबेदार अनि माता देवमाया शर्मासित पश्चिम बंगालको कालिम्पोङमा स्थायी ठेगाना गंगा डेरा

धाम इच्छे बस्तीमा आएपछि सन् 1929 देखि 1940 सम्म स्कटिश युनिभर्सिटी मिशन कालिम्पोङमा प्रथम श्रेणीमा भर्ना भई कलकत्ताबाट वकालती उत्तीर्ण गरेका हुन्। पछि कलकत्ता उच्च न्यायालयबाट न्यायाधीश पदबाट 1994 सालमा सेवानिवृत्त भएर कालिम्पोङमा नै बस्न थालेका हुन्। विलक्षण प्रतिभा, अब्बल तार्किक र सत्यनिष्ठ शर्माको साहित्यमा पनि विशिष्ट योगदान साथै सामाजिक कार्यमा पनि सहभागिता रहेको पाइन्छ। उनका फुटकर रचना बाहेक निबन्ध र समालोचनाका प्रशस्त पुस्तक प्रकाशित छन्। भारतमा नेपाली भाषाको घडेरी खन्ने डाक्टर पारसमणि प्रधान र आधुनिक नेपाली साहित्यकार भनेर रूपनारायण सिंहलाई किटान गरेका छन्। अंग्रेजी साहित्यकारबाट प्रभावित उनी तैपनि पूर्वीय संस्कृति र परम्पराका पृष्ठपोषक थिए। उनको निधन 15 अप्रेल 1986 इच्छे बस्ती कालिम्पोङमा भयो। तर आज उहाँको जन्मदिन हामी सम्झना गर्छौं समालोचक रामकृष्ण शर्मालाई।

हजुर श्रोता, यस गीतका गीतकार हुन् नर्देन रुम्बा। उनी गीतकार मात्र होइनन्, एक कवि, साहित्यकार, समालोचक एवं नाटककार पनि हुन्। उनी थोरै बाँचे तर नेपाली सुगम संगीतको इतिहासमा कालजे गीतहरू लेखी छोडेर गए। मेरा सबै रात अब माथहरू भए, बादलको दरबारमा पहाड़को मेला, नयाँ नयाँ घामको किरण, हर र बर मत भाग्दिन अब देखि, शुभकामना खाली खाली, गाइने दाईलाई सुन केसरीको नाम सोध्नै भुले, कहीँ तिमीलाई नदेखेको भए पनि हुन्थ्यो, कति बग्यो कति बग्यो पुलमुनि पानी रेशम। हजुर, यस्ता गीतका गीतकार थिए नर्देन रुम्बा। यी भनिएका केही गीतहरू नेपाली चलचित्र बाँच्न चाहनेहरू अनि कहीँ अध्ययारो कहीँ उज्यालोको निम्ति उनले लेखेका थिए भने उनले लेखेको नाटक हो मृग तृष्णा, म मरेपछि अनि दुनिया। 20 वर्षको हुँदा 1969 धुवा पत्रिकामा उनको प्रथम कविता छापिएको थियो। 1971 उनी हाम्रो सानो पत्रिकाको सम्पादक थिए भने 1971 नै उनको कविताको किताब पनि प्रकाशित भएको थियो अनि पछि आएर 2007 प्रकाशित भएको हो नर्देन रुम्बाका कृतिहरू। श्रोता, नर्देन रुम्बाको प्रथम हिट गीत थियो बादलको दरबारमा पहाड़को मेला, जुन गीत काठमाण्डौमा रेडियो नेपालले आयोजना गरेको आधुनिक गीत प्रतियोगितामा शब्द अनि संगीत दुवैमा प्रथम भएको थियो। हजुर, नर्देनको यो गीतमा संगीत थियो धनंजय थापाको अनि आवाज थियो सूर्य थुलुङको।

0: नर्देन भन्थे, आँखा छ हाम्रो देख्छ अरूले, कलम छ हाम्रो लेख्छ अरूले। हजुर, यस्तै उत्पीड़ित भावनाहरूले भरिएका गीत र कविता लेख्ने नर्देनलाई विशेष गरी हामी प्रकृतिलाई हेरी हेरी रमाएर तुरन्तै गीत लेख्ने शैलीको निम्ति चिन्दछौं। चाहे त्यो फूललाई सोधे होस् या त फेरि कति बग्यो बात फेरि उडी गयो डाँपेचरी, यस्ता गीतका गीतकारको जन्म आजकै दिन 15 मई 1949 दार्जीलिङमा भएको थियो। होचो दुब्लो पातलो शरीर, सधैँ कपाल चिटिक्क कोर्ने, सधैँ अनुहारमा मुस्कान लिएर हिँड्ने नर्देन रूम्बा ब्याङ्कका कर्मचारी थिए। तर जीवन जगत र जातीय भावनाले सधैँ उत्पीड़ित भइरहने नर्देन बिमार भइरहन्थे र भनिन्छ एक दिन दार्जीलिङको त्यो बेलाको सदर अस्पतालमा लिभर सम्बन्धी बिमारले थलिएको बेला संगीतकार चन्दन लोमजेल भेट्न गएका थिए र पछि नर्देनको झण्डै 30 गीतहरू चन्दन लोमजेलले संगीत भर्ने मौका पाएका थिए। तीमध्ये एउटा गीत नारायण गोपालले असाध्यै मन पराएर गाएका थिए ब्लू नोट्समा। त्यो गीत थियो मेरा सबै रात अब माथहरू भए, जिन्दगी नै नबुझ्ने बातहरू भए। भनिन्छ यो गीत रेकर्ड भयो, सबैले खुब मन पराए, तर नर्देन रूम्बाले नारायण गोपाललाई भेट्ने नपाई उनको 41 वर्षको आयुमा नै 28 मई 1990 चोला उठ्यो। श्रोता, उनी बारे औ नर्देन रूम्बा बारे उनकै मित्र मणिकमल छेत्री यसो भन्छन्।
1: साह्रै मिल्ने एकजना साथी मसँग र उनीसँग धेरै गीतहरूको कम्पोजिसन हामी सँगै बसेर पनि गरेका थियौँ। नर्देन रूम्बा गीतकार रूपमा एकदमै वरिष्ठ गीतकार लाग्छ मलाई। उनको शब्द चयन, शब्द रखाइहरू, उनको पहिला एकदमै हिट भएको गीत बादलको दरबारमा, पहाडको मेला, यो गीतको यति लाइनले मात्र पनि दार्जिलिङमा कुहिरो लागेको बेलामा घरिघरि कुहिरोले छेलेको दार्जिलिङ र त्यो पहाडहरू देखेको, त्यो आँखामा एउटा झल्झली एउटा बिम्ब एउटा चित्र आउँछ यो गीतको शब्दले। र त्यस्तो गीतकार, त्यस्तै प्रकारले फुललाई सोधे कहाँ गयो कता लाग्यो हमारा, यो गीत पनि अति उत्कृष्ट गीत, अनि उनीसँग मैले गरेको गीतहरूमा मलाई खुबै मन परेको गीतहरू जनम जनम खोजेर मैले हजुरहरूलाई पाएँ, तिम्रो बोली मेरो बोली भन्ने गीतहरू छ मसँग, उनको शब्दमा मैले रचना गरेको सङ्गीतको गीतहरू। र साथीसँगको मेरो सञ्चार धेरै वर्षसम्म रह्यो र अन्तिम कालमा पनि खरसाङमा टिभी सेनिटोरियममा राखेको बेलामा म र गणेश शर्मा दाजु हामी दुईजना उहाँलाई भेट्नु गएका थियौँ र उहाँले के खान मन लागेको कुराहरू माग्नु भएको थियो, घिउ सिमरायोको साग चियापत्तीहरू हामी लगेर गएको थियौँ। त्यो दिन पनि उसले मलाई 4 लाइन गीत चाहिँ लेखेर दिनुभयो, त्यही सुति सुति नै लेखेर दिनुभएको थियो, अरू चाहिँ म पछि दिन्छु भन्नुभएको थियो, तर त्यो दिन आएन। हामी त्यो हेरेर आएको हप्ता दिनभित्र नै उहाँको देहान्त भयो, उहाँ बित्नुभयो र बडा दुःखको कुरो। नर्देन रूम्बा जस्तो गीतकार मिलनसार एउटा साथी हामीले फेरि फेरि पाउँछौँ जस्तो मलाई लाग्दैन।

हजुर श्रोता, प्रणाम। सिक्किम कार्यक्रम सुन्दै हुनुहुन्छ। अब कुरा गरौं आजको दिन विगतमा घटेका घटनाहरूबारे। आजको दिन 1817 देवेन्द्रनाथ टेगोर, दार्शनिक, समाज सुधारकको जन्म भएको थियो। उसै गरी 1864 आजको दिन जन्मिएको हुन् हिन्दी साहित्यका महान लेखक, कवि

मीडियम वेव 213.67 मिटर तथा 1404 किलोहर्जमा हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। यसका साथै श्रोताहरूले हाम्रो यस प्रसारणलाई न्यूज अन एआईआर मोबाइल एप अनि एफएम कञ्चनजंघा 103 मेगाहर्ज मार्फत पनि सुनिरहनु भएको छ। समय यस बेला हाम्रो स्टुडियोको घड़ीमा बिहानीको 8:40 भइरहेको छ र अब पालो भएको छ हजुरहरूको मनपर्दो सांगीतिक यात्राको कार्यक्रम गीतिमालाको, जसलाई प्रतीक्षा गरेर बसिरहनु भएको सम्पूर्ण श्रोतागणलाई हार्दिक स्वागत जनाउँदै आज सुनाउन लागिरहेको छौ कलाकार हिरण दर्नाल अनि माधव घिमिरेको आवाजमा सजिएको केही आधुनिक गीतहरू। त श्रोता, कार्यक्रमको थालनी गरौं यो प्रथम गीतको साथमा कलाकार हिरण दर्नालको स्वरमा। यस गीत मार्फत गायकले मायामा पाएको चोट र त्यसबाट निस्कन खोज्दा पनि बारम्बार आउने यादहरूको संघर्षलाई अति सुन्दर ढंगले प्रस्तुत गरेका छन्। त स्वीकार्नुहोस् यो गीत।

यो सुन्नुहोस् लाइफ फोन इन कार्यक्रम सम्बन्धी एक सूचना। आज साँझ 6:05 प्रसार गरिने कार्यक्रममा हामी लिएर आउनेछौ लाइफ फोन इन कार्यक्रम। विषय रहनेछ किडनी रोगका कारणहरू। यसबारे जानकारी दिन भने हाम्रो स्टुडियोमा उपस्थित रहनुहुनेछ सोच्याङ एसटीएनएम अस्पतालका कन्सल्टेन्ट मेडिसिन एण्ड नेफ्रोलोजिस्ट डाक्टर जुदित नाम्च्यो। र यस विषयमाथि कुनै प्रश्न वा जिज्ञासा भए हाम्रो स्टुडियोको टेलिफोन नम्बर 03592201171 कल गर्न सक्नुहुनेछ। दिन अनि समय आज साँझ 6:05 अनि फोन नम्बर छ 03592201171। सूचना पूरा भयो। हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौ। श्रोता श्रोताहरूले हाम्रो यस प्रसारणलाई न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुन्न सक्नुहुनेछ। प्रिय श्रोतागण, कार्यक्रम गीतिमालालाई अघि बढाउँदै अब प्रस्तुत छ यो दोस्रो गीत कलाकार माधव घिमिरेको स्वरमा।

यतिन्जेल श्रोताहरूले सुनिरहनु भएको थियो कलाकार हिरण दर्नालको आवाजमा रहेको यो गीत। श्रोताहरूले सुनिरहनु भएको छ कार्यक्रम गीतिमाला अन्तर्गत कलाकार हिरण दर्नाल अनि माधव घिमिरेको स्वरमा सजिएको आधुनिक गीतहरू। र अब प्रस्तुत छ कार्यक्रमको अन्तिम प्रस्तुति कलाकार माधव घिमिरेको स्वरमा।

यो आकाशवाणी गान्तोक हो। अब सुन्नुहोस् आजका मुख्य समाचार। केन्द्रीय पूर्वोत्तर क्षेत्र विकास डोनर तथा संचार मन्त्री ज्योतिरादित्य सिन्ध्या तीन दिने औपचारिक भ्रमणमा सिक्किम आइपुग्नु भएको छ। भ्रमणको क्रममा वहाँले राज्यमा चलिरहेका प्रमुख पूर्वाधार, पर्यटन र कनेक्टिभिटी परियोजनाहरूको समीक्षा गर्नुहुनेछ। सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले आफ्नो सरकारी काफिलामा सवारी साधनको संख्या 50% घटाउने निर्णय गर्नुभएको छ, जसले प्रधानमन्त्री नरेन्द्र मोदीले हालै गरेको अपीलको सन्दर्भमा इन्धनको बचतमा उल्लेखनीय योगदान पुर्याउनेछ। भारतीय निर्वाचन आयोग ईसीआईले मतदाता सम्बन्धी रेकर्डहरू अध्यावधिक र सुदृढ़ गर्ने राष्ट्रव्यापी अभ्यासको एक भागको रूपमा सिक्किम सहित 16 राज्य र 3 केन्द्रशासित प्रदेशहरूमा मतदाता नामावलीको विशेष गहन संशोधन एसआईआर सञ्चालन गर्न आदेश दिएको छ। भारतकी राष्ट्रपति द्रौपदी मुर्मू सिक्किमको दुई दिने औपचारिक भ्रमणका लागि 26 मईमा सिक्किम आउनुहुने सम्भावना छ। अतिरिक्त जिल्लापाल विकासको कार्यालयद्वारा आयोजित रोजगार र आजीविका मिशन ग्रामीणको लागि विकसित भारत ग्यारेन्टी फर रोजगार भीबीजी रामजी सम्बन्धी परिचय सत्र हिजो पाकिमको रर्बन कम्प्लेक्समा सम्पन्न भयो। भारत सरकारको उन्नति 2024 योजना अन्तर्गत लगानीकर्ता र उद्योग पहुँच कार्यक्रम वाणिज्य तथा उद्योग मन्त्रालयको उद्योग तथा आन्तरिक व्यापार प्रवर्धन विभाग डीपीआईआईटीले हिजो गान्तोकमा संवाद कार्यक्रमको आयोजना गर्यो। सुन्नुहुँदै थियो आकाशवाणीबाट समाचार। सो पूरा भयो।

हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। साथै श्रोताहरूले हाम्रो यस प्रसारणलाई न्यूज अन एआईआर मोबाइल एप अनि एफएम कञ्चनजंघा 103 मेगाहर्जमा पनि सुन्न सक्नुहुनेछ। समय यसबेला हाम्रो स्टुडियोको घड़ी अनुसार बिहानीको 9:02 भइरहेको छ र सधैँझै हामी उपस्थित भएका छौं विभिन्न हिन्दी चलचित्रका गीतहरूको कार्यक्रम चित्रांजली लिएर। कार्यक्रम चित्रांजलीलाई प्रतीक्षा गरेर बस्नुभएको सम्पूर्ण श्रोताहरूलाई हार्दिक स्वागत जनाउँदै कार्यक्रमको शुरूआत गरौं। यो पहिलो गीतको साथमा चलचित्र कभी खुशी कभी गमबाट कलाकार सोनू निगम अनि अलका याग्निकको युगल आवाजमा।

यो सुन्नुहोस् लाइफ फोन इन कार्यक्रम सम्बन्धी एक सूचना। आज साँझ 6:05 प्रसार गरिने ग्रामीण कार्यक्रममा हामी लिएर आउनेछौ लाइफ फोन इन कार्यक्रम। विषय रहनेछ किडनी रोगका कारणहरू। यसबारे जानकारी दिन भने हाम्रो स्टुडियोमा उपस्थित रहनुहुनेछ सोच्यागाङ एसटीएनएम अस्पतालका कन्सल्टेन्ट मेडिसिन एण्ड नेफ्रोलोजिस्ट डाक्टर जुदित नाम्च्यो, र यस विषयमाथि कुनै प्रश्न वा जिज्ञासा भए हाम्रो स्टुडियोको टेलिफोन नम्बर 03592201171 कल गर्न सक्नुहुनेछ। दिन अनि समय आज साँझ 6:05 अनि फोन नम्बर छ

03592201171 सूचना पूरा भयो। हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौ। श्रोता, कार्यक्रम चित्रांजलीलाई अघि बढाउँदै अब सुनौ यो दोस्रो गीत कलाकार कविता कृष्णमूर्तिको स्वरमा चलचित्र खामोशीबाट।

0: आकाशवाणी गान्तोक प्रस्तुत गर्दछ एक वृत्तचित्र रूपक सिक्किमका सुनवारहरू।
1: श्रोता, विभिन्न जातिका आफ्नै भाषा परम्परा जीवन बचाएका कथाहरूसितै वेशभूषा रीतिथिति खानपान संस्कार संस्कृति हुँदछ। यस्तोमा योपल्ट हामी कुरा गर्नेछौ सिक्किममा बसोबासो गर्ने सुनवार अथवा सुनवार मुखियाहरूबारे।

सुन्न नभुल्नुहोला यो आइतबार 17 तारीकमै 2026 साँझ 6:55 मा एक वृत्तचित्र रूपक सिक्किमका सुनवारहरू

प्रिय श्रोतागण, कार्यक्रम चित्रञ्जलीमा पुनः स्वागत गर्दै अब अन्तिम गीत सुनाउन लागिरहेको छौ। चलचित्र कहो न प्यार हे बाट कलाकार अल्का याग्निक अनि उदित नारायणको युगल आवाजमा।

हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। यसका साथै श्रोताहरूले हाम्रो यस प्रसारणलाई न्यूज अन एआईआर मोबाइल एप अनि एफएम कञ्चनजंघा 103 मेगाहर्जमा पनि सुन्न सक्नुहुनेछ। समय यसबेला हाम्रो स्टुडियोको घड़ी अनुसार बिहानीको 9:30 भइरहेको छ र अब श्रोताहरूको सामु प्रस्तुत गर्न लागिरहेको छौ कार्यक्रम लिम्बू लोकगीत। त श्रोता, कार्यक्रमको शुरूआत गरौं यो पहिलो गीतको साथमा कलाकार सञ्चमान लिम्बूको स्वरमा।

यो सुन्नुहोस् लाइफ फोन इन कार्यक्रम सम्बन्धी एक सूचना। आज साँझ 6:05 प्रसार गरिने ग्रामीण कार्यक्रममा हामी लिएर आउनेछौ लाइफ फोन इन कार्यक्रम। विषय रहनेछ किडनी रोगका कारणहरू। यसबारे जानकारी दिन भनी हाम्रो स्टुडियोमा उपस्थित रहनुहुनेछ सोच्याङ एसटीएनएम अस्पतालका कन्सल्टेन्ट मेडिसिन एण्ड नेफ्रोलोजिस्ट डाक्टर जुडिथ नाम्छ्यो, र यस विषयमाथि कुनै प्रश्न वा जिज्ञासा भए हाम्रो स्टुडियोको टेलिफोन नम्बर 03592201171 कल गर्न सक्नुहुनेछ। दिन अनि समय आज साँझ 6:05 अनि फोन नम्बर छ 03592201171। सूचना पूरा भयो। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोताहरूले सुनिरहनु भएको छ कार्यक्रम लिम्बू लोकगीत, र यसै क्रममा यो अर्को प्रस्तुति सुनौ कलाकार नामहाङ लिम्बूको आवाजमा।

प्रिय श्रोतागण, अब प्रस्तुत छ कार्यक्रमको यो अन्तिम गीत कलाकार सञ्चमान लिम्बू अनि साथीहरूको समूह आवाजमा।

समाचार। केन्द्रीय पूर्वोत्तर क्षेत्र विकास डोनर तथा संचार मन्त्री ज्योतिरादित्य सिन्धिया तीन दिने औपचारिक भ्रमणमा सिक्किम आइपुग्नु भएको छ। भ्रमणको क्रममा वहाँले राज्यमा चलिरहेका प्रमुख पूर्वाधार, पर्यटन र कनेक्टिभिटी परियोजनाहरूको समीक्षा गर्नुहुनेछ। सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले आफ्नो सरकारी काफिलामा सवारी साधनको संख्या 50% घटाउने निर्णय गर्नुभएको छ, जसले प्रधानमन्त्री नरेन्द्र मोदीले हालै गरेको अपीलको सन्दर्भमा इन्धनको बचतमा उल्लेखनीय योगदान पुर्याउनेछ। भारतीय निर्वाचन आयोग ईसीआईले मतदाता सम्बन्धी रेकर्डहरू अध्यावधिक र सुदृढ गर्ने राष्ट्रव्यापी अभ्यासको एक भागको रूपमा सिक्किम सहित 16 राज्य र 3 केन्द्रशासित प्रदेशहरूमा मतदाता नामावलीको विशेष गहन संशोधन एसआईआर सञ्चालन गर्न आदेश दिएको छ। भारतकी राष्ट्रपति द्रौपदी मुर्मू सिक्किमको दुई दिने औपचारिक भ्रमणका लागि 26 मईमा सिक्किम आउनुहुने सम्भावना छ। अतिरिक्त जिल्लापाल विकासको कार्यालयद्वारा आयोजित रोजगार र आजीविका मिशन ग्रामीणको लागि विकसित भारत ग्यारेन्टी फर रोजगार VBG रामजी सम्बन्धी परिचय सत्र हिजो पाकिमको रर्बन कम्प्लेक्समा सम्पन्न भयो। भारत सरकारको उन्नति 2024 योजना अन्तर्गत लगानीकर्ता र उद्योग पहुँच कार्यक्रम वाणिज्य तथा उद्योग मन्त्रालयको उद्योग तथा आन्तरिक व्यापार प्रवर्धन विभाग DPIIT हिजो गान्तोकमा संवाद कार्यक्रमको आयोजना गर्यो। सुन्नुहुँदै थियो आकाशवाणीबाट समाचार। सो पूरा भयो।

हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। साथै श्रोताहरूले हाम्रो यस प्रसारणलाई न्यूज अन एआईआर मोबाइल एप अनि एफएम कञ्चनजंघा 103 मेगाहर्ज मार्फत पनि सुन्न सक्नुहुनेछ। समय यस बेला हाम्रो स्टुडियोको घड़ी अनुसार बिहानीको 10:02 भइरहेको छ र सधैँझै हामी उपस्थित भइसकेका छौं विभिन्न नयाँ हिन्दी चलचित्रका गीतहरूको कार्यक्रम ताजे तराने लिएर। कार्यक्रम ताजे तरानीलाई प्रतीक्षा गरेर बस्नुभएको सम्पूर्ण श्रोतागणलाई हार्दिक स्वागत गर्दै कार्यक्रमको शुरूआत गरौं यो पहिलो गीतको साथमा चलचित्र ड्रीम गर्ल 2 बाट कलाकार जुबिन नौटियालको स्वरमा।

0: आकाशवाणी गान्तोक प्रस्तुत गर्दछ एक वृत्तचित्र रूपक सिक्किमका सुनवारहरू।
1: श्रोता, विभिन्न जातिका आफ्नै भाषा परम्परा जीवन बचाएका कथाहरूसितै वेशभूषा रीतिथिति खानपान संस्कार संस्कृति हुँदछ। यस्तोमा योपल्ट हामी कुरा गर्नेछौ सिक्किममा बसोबासो गर्ने सुनवार अथवा सुनवार मुखियाहरू बारे।

सुन्न नभुल्नुहोला यो आइतबार 17 तारीक मई 2026 साँझ 6:55 मा एक वृत्तचित्र रूपक सिक्किमका सुनवारहरू।

श्रोता कार्यक्रम ताजी तरानीलाई अघि बढाउँदै अब प्रस्तुत छ यो दोस्रो गीत चलचित्र दबङ टूबाट कलाकार राहत फतेह अली खान श्रेया घोषाल अनि सदात अफ्रेदीको समूह आवाजमा।

यो सुन्नुहोस् लाइफ फोन इन कार्यक्रम सम्बन्धी एक सूचना। आज साँझ 6:05 प्रसार गरिने ग्रामीण कार्यक्रममा हामी लिएर आउनेछौ लाइभ फोन इन कार्यक्रम। विषय रहनेछ किडनी रोगका कारणहरू। यसबारे जानकारी दिन भने हाम्रो स्टुडियोमा उपस्थित रहनुहुनेछ सोच्याङ एसटीएनएम अस्पतालका कन्सल्टेन्ट मेडिसिन एण्ड नेफ्रोलोजिस्ट डाक्टर जुडिथ नाम्छ्यो, र यस विषयमाथि कुनै प्रश्न वा जिज्ञासा भए हाम्रो स्टुडियोको टेलिफोन नम्बर 03592201171 कल गर्न सक्नुहुनेछ। दिन अनि समय आज साँझ 6:05 अनि फोन नम्बर छ 03592201171। सूचना पूरा भयो। हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोताहरूले हाम्रो यस प्रसारणलाई न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुन्न सक्नुहुनेछ। श्रोताहरूले सुनिरहनु भएको छ कार्यक्रम ताजेतरानी अन्तर्गत विभिन्न हिन्दी चलचित्रका गीतहरू, र यसै क्रममा अब प्रस्तुत छ यो अघिल्लो गीत चलचित्र एक्शन रिप्लेबाट कलाकार कार्तिक, महालक्ष्मी अनि अनन्त मित्रको समूह आवाजमा।

0: आफ्नो उज्जवल भविष्य सुनिश्चित गर्नु सिक्किम विश्वविद्यालयसँग।
1: उत्तर पूर्व क्षेत्रको प्रतिष्ठित केन्द्रीय विश्वविद्यालय सिक्किम विश्वविद्यालयमा शैक्षिक सत्र 2026-27 लागि भर्ना खुला भएको छ।
0: विभिन्न विषयमा स्नातक, स्नातकोत्तर तथा पीएचडी कार्यक्रममा अहिले नै आवेदन गर्नुहोस्।
1: अनुभवी प्राध्यापक, आधुनिक पूर्वाधार र उत्कृष्ट शैक्षिक वातावरण अब एउटै ठाउँमा।
0: यूजी र पीजी भर्नाका लागि सीयूईटी अनिवार्य छ। अनलाइन दर्ता 22 मईदेखि 10 जुन 2026।
1: थप जानकारी तथा आवेदनका लागि www.cus.ac.in मा लगइन गर्नुहोस्।
2: प्रिय श्रोतागण, कार्यक्रम ताजेतरणीको अन्तिम कोसेली लिएका छौं चलचित्र कबीर सिंहबाट कलाकार अरिजित सिंहको स्वरमा।

हवस्त श्रोता, यसै गीतको साथै कार्यक्रम ताजेतरानीको निर्धारित समय यही पूरा हुँदछ। हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। समय यस बेला हाम्रो स्टुडियोको घड़ीमा बिहानीको 10:30 भइरहेको छ र अब श्रोताहरूले सुन्नुहुनेछ आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसार गरी एफएम गोल्डका कार्यक्रमहरू।

मीडियम वेव 213.67 मिटरको 1404 किलोहर्जमा यो आकाशवाणीको गान्तोक केन्द्र हो। साथै यस समय श्रोताहरूले हामीलाई एफएम कञ्चनजंघा 103 मेगाहर्ज अनि न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ। श्रोता, अब प्रस्तुत छ कार्यक्रम नारी संसार।

नारीहरूको सर्वाङ्गीन विकासमा टेवा पुर्याउने उद्देश्यका साथ सञ्चालित आकाशवाणी गान्तोकको यो महत्वपूर्ण प्रयास कार्यक्रम नारी संसार सुनिरहनुभएका सम्पूर्ण रेडियोप्रेमी श्रोतागणमा हार्दिक स्वागत साथै न्यानो अभिवादन। श्रोता, आज पर्न गएको छ विश्व परिवार दिवस। यो दिवसलाई सन् 1993 युनाइटेड नेसन युएनले आधिकारिक रूपमा घोषणा गरेको हो। त्यसपछि सन् 1994 प्रत्येक वर्ष मनाउन शुरू गरिएको हो। यसको मुख्य उद्देश्य परिवारलाई समाजको आधारभूत एकाइको रूपमा मान्यता दिनु र यसको संरक्षण, सुदृढीकरण र विकासका लागि ध्यान आकर्षित गर्नु पनि हो। र यस दिवसको उद्देश्यहरूको कुरा गर्नुपर्दा परिवारको महत्वबारे जनचेतना फैलाउनु, परिवारले सामना गरिरहेका सामाजिक, आर्थिक र सांस्कृतिक समस्याहरू उजागर गर्नु र परिवारको विकास र सशक्तिकरणका लागि नीतिगत पहललाई प्रोत्साहन गर्नु र परिवारभित्रको सम्बन्धलाई बलियो बनाउने उद्देश्य दिनु पनि हो। र श्रोता, परिवार हाम्रो लागि अत्यन्त महत्वपूर्ण छ र किन छ त भन्दा, परिवार समाजको पहिलो र आधारभूत संस्था हो। यसको महत्व यसरी पनि बुझ्न सकिन्छ, यसले व्यक्तित्व निर्माणको आधारशिला राख्ने काम गर्छ। नानीहरूले पहिलो शिक्षा परिवारबाटै पाउँछन्। परिवारले भावनात्मक सहारा दिन्छ, माया र सुरक्षा प्रदान गर्छ भने नैतिकता, अनुशासन र व्यवहार परिवारबाटै सिकिन्छ, जसले संस्कार र मूल्यहरू सिकाउने काम गर्छ। र परिवारले तनाव र समस्यामा साथ दिन्छ र यसले हाम्रो मानसिक सन्तुलन कायम राख्न पनि मद्दत पुर्याउँछ। र प्रत्येक वर्ष यो दिवसको विशेष थीम राख्ने गरिन्छ र केही थीमहरू यस प्रकार छन्, जस्तै कि फ्यामिलीज एण्ड क्लाइमेट एक्सन, फ्यामिलीज एण्ड न्यू टेक्नोलोजीज र फ्यामिली ओरिएन्टेड पोलिसिज फर सस्टेनेबल डेभलपमेन्ट। र यी विषयहरूले समय अनुसार परिवारसँग सम्बन्धित मुद्दाहरूलाई केन्द्रमा ल्याउने काम गर्छ। र श्रोता, परिवार हाम्रो लागि यति महत्वपूर्ण र सुन्दर हुँदाहुँदै पनि वर्तमान समयमा यसका केही चुनौतीहरू पनि छन्, जस्तो कि प्रविधिको अत्याधिक प्रयोग, व्यस्त जीवनशैली र समय अभाव, विदेश पलायन र दूरी, सम्बन्धमा समझदारीको कमी र वृद्ध अभिभावकहरूको उपेक्षा। र यी समस्याहरूले परिवारको एकता कमजोर बनाइरहेको छ जस्तो पनि महसुस हुन्छ। र आज पर्न गएको यस अन्तर्राष्ट्रिय दिवसको सन्दर्भमा यस दिवसलाई म अर्थपूर्ण बनाउन हामीले केही कदमहरू चाल्न सक्छौं, जस्तो कि परिवारसँग समय बिताउने, खुला संवाद गर्ने, सँगै खाना खाने वा सानो सेलिब्रेशन गर्ने, आफूभन्दा ठूलालाई सम्मान र सानोलाई माया गर्ने, साथै सम्बन्ध सुधार्ने प्रयास गर्ने। र दक्षिण एसियाली समाजमा परिवारको भूमिका अझै गहिरो छ। संयुक्त परिवारको परम्परा, संस्कार र आपसी सहयोग हाम्रो पहिचान हो। तर आधुनिक जीवनशैलीले गर्दा यो संरचना परिवर्तन भइरहेको छ। त्यसैले यस्तो दिवसले हामीलाई हाम्रो आधार सम्झाउने काम गर्छ। र अन्तर्राष्ट्रिय परिवार दिवस केवल एउटा औपचारिक दिन मात्र होइन, एउटा सन्देश हो। यसले हामीलाई सम्झाउँछ कि परिवार बिना जीवन अधुरो हुन्छ। सुखी परिवार नै सुखी संसार र सुखी समाजको आधार पनि हो। त्यसैले आज मात्र होइन, हरेक दिन परिवारलाई माया गरौं, समय दिउँ र यसको महत्व बुझौं। श्रोता, जीवनको विशाल आकाशमा हामी प्रत्येक मान्छे एउटा यात्रु हौं। कहिले खुशीका किरणहरूमा नुहाउँछौं त हामी कहिले दुःखका बादलहरूसँग जुझ्छौं। तर यो अनिश्चित यात्रामा एउटा यस्तो आश्रय हुन्छ जहाँ हामी निशर्त प्रेम पाउँछौं, जहाँ थकालले विश्राम भेट्छ र जहाँ हाम्रो अस्तित्वले आफ्नो साँचो अर्थ पाउँछ। यो परिवार

श्रोता, परिवार केवल रगतको सम्बन्ध मात्र होइन, यो भावनाको सुगन्धले गाँसेको एउटा सुन्दर बगैँचा हो, जहाँ हरेक सदस्य एउटा फूल जस्तै हुन्छन्। कसैले सुगन्ध दिन्छन् त कसैले रंग भर्छन्, कसैले छहारी दिन्छन् त कसैले शीतलता प्रदान गर्छन्। त्यो एउटा यस्तो आश्रय हो जहाँ जीवनका हरेक उतार चढ़ावहरू सहजै सहन सकिन्छ, किनकि साथमा हुन्छ माया, विश्वास र आत्मीयता। हामी जन्मदा न केही जान्दछौ न कसैलाई चिन्दछौ, तर हाम्रो सानो संसारको पहिलो चिनारी हुन्छ आमा बाबाको काग, दाजु दिदीहरूको माया र परिवारको स्नेहिल स्पर्श। यही परिवारले हामीलाई बोल्न सिकाउँछ, हिँड्न सिकाउँछ र जीवनका मूल्यहरू बुझ्न सिकाउँछ। परिवार नै हाम्रो पहिलो विद्यालय हो, जहाँ अनुशासन, सम्मान, सहानुभूति र सहकार्यका पाठहरू सिकाइन्छन् र समयसँगै जीवन बदलिँदै जान्छ। मानिसहरू आफ्ना सपनाहरू पूरा गर्न टाढा टाढा जान्छन् र कहिले हामीलाई बाध्यताहरूले पनि एकअर्काबाट अलग बनाउँछ। शहरको भीड़भाड़, आधुनिकताको चकाचौंध र व्यस्त जीवनशैलीले कहिलेकाहीँ परिवारलाई समय दिन कठिन बनाइदिन्छ, तर जब जीवनका बाटाहरू अल्झिन्छन्, जब मन थाक्छ अनि फेरि सम्झना आउँछ त्यही परिवारको, जसले बिना शर्त हामीलाई साथ दिन्छ र माया दिन्छ। परिवार केवल सुखका क्षणहरू बाँड्ने ठाउँ मात्र होइन, दुःखका घाउहरू निको पार्ने औषधि पनि हो। जब हामी हार्छौ, परिवारले हामीलाई माथि उठाउँछ। जब हामी रोइरहेका हुन्छौ, परिवारले हाम्रो आँसु पुस्छ र जब हामी सफल हुन्छौ, परिवारले हाम्रो खुशीलाई दोब्बर बनाउँछ। यसरी परिवार हाम्रो जीवनको आधारशिला हो भन्दा सायदै गलत हुँदैन होला, जसमा हाम्रो सम्पूर्ण अस्तित्व अडिएको हुन्छ। र आजको यो विशेष कार्यक्रममा हामी परिवारको महत्व, यसको भूमिका र आजको परिवर्तित समाजमा परिवारले भोगिरहेका चुनौती बारे केही कुराकानी गर्दै साथमा गीत संगीत पनि सुनिरहेका छौं।

किन परिवार आज पनि उत्तिकै महत्वपूर्ण छ र कसरी हामी यसलाई अझ बलियो बनाउन सक्छौ भन्ने बारेमा पनि हामी केही कुराहरू गर्नेछौ। प्रिय श्रोता, परिवार सानो शब्द भए पनि यसको गहिराई असीमित छ। यो सम्बन्धको डोरी हो जसले हामीलाई जोडिएर राख्छ। यो विश्वासको आधार हो जसले हामीलाई अघि बढ्न प्रेरित गर्छ र यो मायाको महासागर हो जसले हाम्रो जीवनलाई अर्थपूर्ण बनाउँछ। त्यसैले आजको यो कार्यक्रम हामी सबैका लागि समर्पित छ, तपाईँका लागि समर्पित छ, तपाईँको परिवारका लागि, तपाईँका आफ्नाहरूको लागि र त्यो अमूल्य सम्बन्धका लागि जसले तपाईँलाई, तपाईँ र मलाई

मनाएको छ र परिवारलाई सुखी बनाउन, शान्त बनाउन र शान्तिपूर्ण बनाउन हामीले साना साना कदमहरू चाल्नु आवश्यक छ। परिवार मानव जीवनकै सबैभन्दा महत्वपूर्ण आधार हो। मानिस जन्मेदेखि नै परिवारको काखमा हुर्कन्छ, सिक्छ र जीवनका मूल्यहरू आत्मसात गर्छ। सुखी परिवारले मात्र सुखी समाज र समृद्ध राष्ट्र निर्माण गर्न सक्छ। त्यसैले परिवारलाई कसरी सुखी बनाउने भन्ने बारे विचार विमर्श गर्नु, चिन्तन मनन गर्नु अत्यन्त आवश्यक छ र कहिलेकाहीँ हामीले चालेका साना साना कदमहरूले हाम्रो परिवारलाई अझ मजबुत र सुन्दर बनाउन सहायक भूमिका निर्वाह गर्छ। जस्तै कि परिवारमा माया र आपसी सम्मान हुनु अत्यन्त आवश्यक छ। माया भनेको केवल शब्दमा व्यक्त गर्ने कुरा मात्र होइन, व्यवहारमा देखिने भावना हो। परिवारका सदस्यहरूले एकअर्कालाई सम्मान गर्नुपर्छ, चाहे उमेर, लिङ्ग वा भूमिकामा फरक किन नहोस्। जब परिवारमा सबैलाई बराबर सम्मान दिइन्छ तब त्यहाँ आत्मीयता बढ्छ र सम्बन्धहरू बलिया हुन्छन्। सानो कुरामा पनि धन्यवाद भन्नु, गल्ती हुँदा माफ गर्नुहोस् भन्नु, यी सामान्य व्यवहारले पनि परिवारमा ठूलो सकारात्मक प्रभाव पार्छ। त्यसै गरी समय दिनु परिवारलाई सुखी बनाउने अर्को मुख्य उपाय हो। आजको व्यस्त जीवनशैलीमा धेरै मानिसहरू आफ्नो काममा यति व्यस्त हुन्छन् कि परिवारका लागि समय नै निकाल्न सकिँदैन। तर पैसा कमाउनु मात्र, आर्थिक सम्पन्नता मात्र पर्याप्त हुँदैन श्रोता, परिवारसँग बिताएको समय नै साँचो धन हो। सँगै खाना खानु, परिवारसँग बाहिर घुम्न जानु वा सानो सानो कुरामा कुराकानी गर्नु, यी सबैले सम्बन्धलाई मजबुत बनाउँछन्। विशेष गरी नानीहरूका लागि आमा बुबाको साथ र समय अत्यन्त महत्वपूर्ण हुन्छ। राम्रो संचार हुनु पनि आवश्यक छ परिवारमा। खुला र इमान्दार संवादले परिवारलाई अझ बलियो बनाउँछ। आफ्नो भावना, समस्या वा खुशी खुलेर व्यक्त गर्न सकिने वातावरण भएमा मनमा कुनै गाँठो रहँदैन। धेरै जसो समस्याहरू गलत फेमीका कारण उत्पन्न हुन्छन्, जुन सही संवादबाट समाधान गर्न सकिन्छ। त्यसैले एकअर्काको कुरा ध्यानपूर्वक सुन्ने र बुझ्ने प्रयास गर्नु अत्यन्त जरूरी हुन्छ। विश्वास र सहकार्य परिवारको मेरुदण्ड हो। विश्वास बिना कुनै पनि सम्बन्ध लामो समय टिक्न सक्दैन। परिवारका सदस्यहरूले एकअर्कामा भरोसा गर्नुपर्छ र कठिन अवस्थामा साथ दिनुपर्छ। घरको काम होस् वा आर्थिक जिम्मेवारी, सबैले मिलेर जिम्मेवारी बाँडेर काम गर्दा परिवारमा सहकार्यको भावना बढ्छ। यसले तनाव घटाउँछ र सबैलाई सन्तुष्टि पनि दिन्छ। त्यसै गरी क्षमा र सहनशीलता पनि सुखी परिवारका लागि अपरिहार्य गुण हुन्। मानिसहरू कोही पनि पूर्ण हुँदैनन् र हामी छैनौं। गल्ती हुनु स्वाभाविक हो, तर सानो गल्तीलाई ठूलो मुद्दा बनाउनुको सट्टा क्षमा गर्न सिक्नुपर्छ। सहनशीलता र धैर्यताले सम्बन्धलाई टिकाउ बनाउँछ। यदि परिवारका सदस्यहरूले एकअर्कालाई बुझ्ने र स्वीकार गर्ने प्रयास गरियो भने त्यहाँ झगडा कम हुन्छ र शान्ति कायम रहन्छ र सकारात्मक वातावरण सृजना गर्नु पनि उत्तिकै महत्वपूर्ण छ। परिवारमा सकारात्मक सोच र व्यवहारले खुशीको वातावरण बनाउँछ। एक अर्कालाई प्रोत्साहन दिनु, सफलता मनाउनु र असफलतामा साथ दिनु, यी कुराले परिवारलाई अझ मजबुत बनाउन सहयोग पुग्छ। नकारात्मक आलोचना र तुलना गर्नुभन्दा सकारात्मक प्रेरणा दिनु बढी प्रभावकारी मानिन्छ।

त्यसै गरी आर्थिक सन्तुलन पनि परिवारको सुखसँग जोडिएको हुन्छ। अत्याधिक खर्च वा आर्थिक असन्तुलनले परिवारमा तनाव ल्याउन सक्छ, त्यसैले आमदानी र खर्चको सही व्यवस्थापन गर्नुपर्छ। आवश्यकता अनुसार खर्च गर्नु, बचत गर्नु र भविष्यका लागि योजना बनाउनु, यी सबैले परिवारलाई सुरक्षित

र स्थिर बनाउँछन्। परम्परा र संस्कारको संरक्षण पनि सुखी परिवारका आधार हो। हाम्रो संस्कृतिले परिवारलाई सँगै राख्ने धेरै मूल्यहरू दिएको छ। चाडपर्वहरूसँगै मनाउनु, ठूला बडालाई सम्मान गर्नु र सानालाई माया गर्नु, यी परम्पराले परिवारमा एकता र आत्मीयता बढाइराख्छ। आधुनिकतासँगै परम्परालाई सन्तुलनमा राख्न सकियो भने परिवार अझ सुन्दर हुन्छ र स्वास्थ्यको ख्याल राख्नु पनि अत्यन्त आवश्यक छ। स्वस्थ शरीरमा मात्र स्वस्थ मन हुन्छ। परिवारका सबै सदस्यहरूले आफ्नो शारीरिक र मानसिक स्वास्थ्यमा ध्यान दिनुपर्छ। सँगै व्यायाम गर्नु, स्वस्थ खाना खानु र तनाव व्यवस्थापन गर्न जान्नु, यी सबैले परिवारलाई दीर्घकालीन रूपमा सुखी बनाउँछन्। र श्रोता, अन्तत परिवारलाई सुखी बनाउने कुनै जादुई सूत्र छैन। यी साना साना प्रयासहरूको परिणाम हो माया, सम्मान, समय, विश्वास र सहकार्यको संयोजन। जब परिवारका सदस्यहरूले एकअर्कालाई महत्व दिन्छन् र साथ दिन्छन्, तब त्यहाँ साँच्चो सुख हुन्छ। यसरी यदि हामीले यी सबै पक्षहरूलाई जीवनमा लागू गर्न सक्यौं भने, साना साना कुराहरूलाई विचार गर्न सक्यौं भने, हाम्रो परिवार मात्र होइन सम्पूर्ण समाज पनि सुखी र समृद्ध बन्न सक्छ, किनभने सुखी परिवार नै सुखी जीवनको आधार हो। र वर्तमान समयमा परिवारका आवश्यकता र महत्व अझै बढेको पाइन्छ। आजको संसार अत्यन्तै तीव्र गतिमा बदलिँदैछ। आधुनिकता, प्रविधि र व्यस्त जीवनशैलीले मानिसलाई अघि बढ्न त सिकाएको छ, तर सँगै कतै न कतै उसलाई आफ्नो आधार, आफ्नो परिवारबाट टाढा बनाइरहेको त छैन। मानिसले सफलता त पाएको छ, तर शान्ति कतै हराउँदै गएको त छैन। यस्तै अवस्थामा परिवारका आवश्यकता र महत्व झन गहिरो रूपमा महसुस हुन थालेको छ। परिवार केवल एउटा संरचना मात्र होइन, यो भावनाको आश्रय हो। जहाँ थाकेको मनले विश्राम पाउँछ, जहाँ आँसुहरू बिना शब्द बुझिन्छन् र जहाँ हरेक पीड़ामा सान्त्वनाको स्पर्श पाइन्छ। बाहिरी संसारमा जति नै संघर्ष किन नहोस्, जब हामी घर फर्कन्छौं दिनभरिको थकाई मनमा लिएर, अनि परिवारको न्यानो अंगालोले मिठो साथले सबै थकान बिर्साइदिन्छ। यही कारणले आजको युगमा परिवार केवल आवश्यकता मात्र होइन, जीवनको अनिवार्य आधार समेत बनेको छ। वर्तमान समयमा मानिसहरू आफ्ना सपनाहरू पछ्याउँदै टाढा टाढा जान थालेका छन्। विदेश जाने क्रम बढेको छ, शहरतर्फको आकर्षण तीव्र भएको छ र संयुक्त परिवार बिस्तारै एकल परिवारमा रूपान्तरण हुँदैछन्। यस्ता परिवर्तनहरूले भौतिक सुख सुविधा त बढ़ाएका छन्, तर सम्बन्धहरूमा दूरी पनि त ल्याएका छन्। श्रोता, वृद्ध वृद्धा आमा बाबा एक्लोपनको पीड़ामा छन्। साना साना बाल बालिका माया र समयको अभावमा हुर्किरहेका छन् र दम्पतिहरू व्यस्तताले गर्दा एकअर्कालाई बुझ्न सकिरहेका छैनन्। यस्तो अवस्थामा परिवारको महत्व झन बढ़ेर गएको महसुस हुन्छ, किनकि परिवार नै त्यो स्थान हो जहाँ हामीले साँचो आत्मीयता पाउँछौ। दिनभरि आकाशमा उड़िरहने चरी पनि साँझ पर्दा आफ्नो गुणमा फर्कन्छ, आफ्नो परिवारको साथमा फर्कन्छ। र आज सामाजिक सञ्जालमा हजारौं साथीहरू भए पनि दुःखको समयमा साथ दिने मानिसहरू गन्तीमा सीमित हुन्छन् र ती सीमित व्यक्तिहरू प्राय हाम्रै परिवारका सदस्यहरू हुन्छन्। परिवारले मानिसलाई केवल संरक्षण मात्र दिँदैन, जीवन जिउने आधार पनि दिन्छ। सानो बालकले पहिलो शब्द बोल्न सिक्ने ठाउँ हो परिवार। पहिलो पाइला चाल्ने हिम्मत परिवारले दिन्छ र पहिले चोट लाग्दा सान्त्वना दिने हात पनि परिवारकै हुन्छ। र जीवनका अन्तिम यात्राहरूमा विकट परिस्थितिमा हामीलाई सहयोग दिने हातहरू पनि हाम्रा परिवारकै हुन्छन्, साथहरू पनि हाम्रा परिवारकै सदस्यहरूका हुन्छन्। यही परिवारले हामीलाई संस्कार सिकाउँछ, ठूलालाई सम्मान गर्ने, सानालाई माया गर्ने र समाजमा मिलेर बस्न सक्ने क्षमता विकास गराउने। आजको युगमा मानसिक तनाव एउटा ठूलो समस्या बनेर हाम्रो सामुन्नेमा उभिएको छ। प्रतिस्पर्धा, आर्थिक दबाव र भविष्यको चिन्ताले मानिसहरू भित्रभित्रै टुटिरहेका छन्। यस्तो अवस्थामा परिवार नै त्यो शक्ति हो जसले मानिसलाई सम्हाल्न सक्छ। एउटा सानो तिमी ठिकै छौ, तिमीलाई के सहयोग चाहिएको छ भन्ने प्रश्नले पनि थाकेको मनमा नयाँ ऊर्जा प्रदान गर्छ। परिवारको साथले मानिसलाई कठिन परिस्थितिमा पनि अगाडि बढ्ने हिम्मत दिन्छ। त्यसै गरी परिवारले नै मानिसलाई आफ्नो पहिचान दिन्छ। हामी को हौं, हाम्रा आधार कहाँ छ, हाम्रो मूल्य के हो, यी सबै कुरा परिवारबाटै सिकिन्छ।

आधुनिकताको प्रभावले कतिपय मानिसहरू आफ्नो संस्कार र परम्परा बिर्सिन लागिरहेका छन्, तर परिवारले नै ती मूल्यहरूलाई जोगाइराख्ने काम गर्छ। चाडपर्वहरूले सँगै मनाउने, संस्कारहरू पालन गर्ने, यी सबैले हाम्रो पहिचानलाई जीवन्त राख्छ। तर आज परिवार आफै पनि चुनौतीहरूबाट मुक्त भने छैन है। प्रविधिको अत्याधिक प्रयोगले मानिसहरूलाई नजिक भएर पनि टाढा बनाइदिएको छ। एउटै घरमा बसेर पनि सबै आफ्नो मोबाइलमा व्यस्त छन्। संवाद घट्दै गएको छ र दूरीहरू बढ्दै गइरहेका छन् र सम्बन्धहरू दिनानुदिन कमजोर भइरहेका छन्। यसले परिवारको वास्तविक मूल्यलाई चुनौती त दिइरहेको छैन। यस्तो अवस्थामा हामीले परिवारको महत्वलाई पुनः बुझ्न आवश्यक छ। परिवारलाई केवल जिम्मेवारीको रूपमा मात्र होइन, अवसरको रूपमा पनि लिन सिक्नुपर्छ। माया बाँड्ने अवसर, साथ दिने अवसर, जीवनलाई सुन्दर बनाउने अवसर, सानो सानो समय निकालेर परिवारसँग बस्नु, खुलेर कुरा गर्नु र एकअर्काको भावना बुझ्ने प्रयास गर्नु, यी कुराहरूले सम्बन्धलाई पुनः जीवन्त बनाउन सक्छ। र श्रोता, परिवार बिना जीवन अधुरो हुन्छ। धन, पद, प्रतिष्ठा र सफलता सबै भए पनि यदि बाँड्न कोही छैन भने ती सबै निरर्थक जस्तै लाग्छन्। तर परिवार भएमा सानो खुशी पनि ठूलो महसुस हुन्छ। यही कारणले परिवारलाई जोगाउनु, माया गर्नु र यसको महत्व बुझ्नु आजको सबैभन्दा ठूलो आवश्यकता हो। अन्तत वर्तमान समयमा परिवार केवल एउटा सामाजिक संस्था मात्र होइन, यो हाम्रो अस्तित्वको आधार हो। यो हाम्रो शक्ति हो, हाम्रो सहारा हो र हाम्रो पहिचान हो। बदलिँदो संसारमा जति नै अगाडि बढे पनि यदि हामीले आफ्नो परिवारलाई साथमा राख्न सकेनौं भने त्यो प्रगति अधुरो नै रहन्छ। त्यसैले आउनुहोस्, हामी सबैले आफ्नो परिवारलाई समय दिउँ, साथ दिउँ र यसको महत्वलाई मनदेखि स्वीकार गरौं, किनकि जीवनको अन्तिम सत्य यही हो। जब संसारले साथ छोड्छ, तब परिवार मात्र साथमा रहन्छ।

र प्रिय श्रोता महानुभाव, कार्यक्रमको अन्त्यतिर आइपुग्दा आज हामीले एउटा अत्यन्त गहिरो र जीवनसँग जोडिएको विषयबारे केही कुराकानी गर्दै साथमा गीत संगीत पनि श्रवण गर्यौं। परिवार सानो शब्द भए पनि यसको अर्थ सीमित छ। यो केवल चार भित्ताभित्र सीमित सम्बन्ध भने पक्कै पनि होइन। यो जीवनका आधार हो, जहाँबाट हरेक व्यक्तिको यात्रा शुरू हुन्छ र अन्त पनि। एउटा सानो नानीले पहिलो पटक आँखा खोल्दा देख्ने संसार परिवार नै हो। त्यहीबाट उसले माया सिक्छ, व्यवहार सिक्छ र जीवनका आधारभूत मूल्यहरू आत्मसात गर्छ। त्यसैले यदि परिवार सुखी छ भने त्यहाँ हुर्कने व्यक्ति पनि आत्मविश्वासी, संवेदनशील र सकारात्मक बन्न सक्छ। आजको समयमा संसार तीव्र गतिमा अघि बढ़िरहेको छ। मानिसहरू प्रविधि र भौतिकतामा व्यस्त भइरहेका छन्। यस्तो अवस्थामा परिवारको महत्व झन बढ़ेर गएको छ। हामीले धेरै कुराहरू पायौं, सुविधा, अवसर, सफलता, तर कतै न कतै हामीले समय गुमायौं, आत्मीयता गुमाउँदैछौ र यही कारणले आज सुखी परिवारको अवधारणा केवल आवश्यक मात्र होइन, अत्यन्त जरूरी बनेको छ। त्यसो भए सुखी परिवार भन्नाले के बुझ्ने त? के त्यो केवल आर्थिक सम्पन्नतामा आधारित हुन्छ? पक्कै पनि होइन। सुखी परिवार त्यो हो जहाँ माया हुन्छ, सम्मान हुन्छ र विश्वास हुन्छ, जहाँ सानो सानो कुरामा खुशी खोजिन्छ, जहाँ गल्तीमा आरोप होइन सुधारको अवसर दिइन्छ, जहाँ एकअर्काको कमजोरीलाई होइन सामर्थ्यलाई देखिन्छ र सहारा बनिन्छ। जब परिवारभित्र शान्ति हुन्छ तब त्यो शान्ति विस्तार हुँदै समाजसम्म पुग्छ। एउटा घरमा हुने सानो खुशीले छिमेकमा सकारात्मक ऊर्जा फैलाउँछ र त्यसै गरी हजारौं परिवारहरू मिलेर एउटा सुखी समाज निर्माण हुन्छ। यही समाज मिलेर एउटा सुदृढ र शान्तिपूर्ण देश अनि संसारको आधारशिला बन्छ। त्यसैले नै भनिन्छ सुखी परिवार सुखी संसार। आजको अन्तर्राष्ट्रिय परिवार दिवसले हामीलाई यही सन्देश दिन्छ कि परिवारलाई प्राथमिकता दिउँ, सम्बन्धलाई मजबूत बनाऊ र माया तथा सम्मानको वातावरण सृजना गरौं। यो दिवस केवल मनाउने अवसर मात्र होइन, आत्ममूल्यांकन गर्ने समय पनि हो। हामीले आफूलाई सोध्नुपर्छ कि हामीले आफ्नो परिवारलाई पर्याप्त समय दिएका छौं, के हामीले आफ्ना प्रियजनहरूको भावना बुझ्ने प्रयास गरेका छौं। कहिलेकाहीँ हामी सानो सानो कुरामा यति अल्झिन्छौं कि परिवारको वास्तविक महत्व नै बिर्सन्छौं। तर जब जीवनका कठिन क्षणहरू आउँछन् तब हामीलाई थाहा हुन्छ हामीसँग सबैभन्दा ठूलो सम्पत्ति हाम्रो परिवार नै रहेछ। पद, पैसा र प्रतिष्ठा सबै क्षणिक हुन्, तर एउटा प स्थायी हो, त्यो हो परिवार। त्यसैले आजको यो विशेष दिनमा हामी सबैले एउटा सानो प्रतिज्ञा गरौं, हामी आफ्नो परिवारलाई समय दिनेछौं, हामी एक अर्कालाई बुझ्ने प्रयास गर्नेछौं र हामी माया र सम्मानलाई आफ्नो सम्बन्धको आधार बनाउनेछौं। प्रिय श्रोता, जीवनको दौड़ धूपमा थाक्दा, सफलताको शिखरमा उभिदा वा असफलतामा खस्किँदा यदि तपाईँको साथमा तपाईँको परिवार छ भने तपाईँ कहिले एक्लो हुनुहुन्न। यही साथ, यही विश्वास र यही माया नै जीवनको सबैभन्दा ठूलो शक्ति हो। र अन्तमा यही कामना गर्छु, तपाईँको परिवार सधैँ हाँसोले भरियोस्, सम्बन्धहरू सधैँ बलिया रहन् र तपाईँको जीवनमा सधैँ शान्ति र खुशीको उज्यालो फैलियोस्। र म तपाईँहरूकै कार्यक्रम सञ्चालिका चन्द्रकुमारी खड्का र तपाईँले यतिन्जेल सुनिरहनु भएको थियो कार्यक्रम नारी संसार। र फेरि अर्को रोचक र अर्थपूर्ण कार्यक्रमका साथ उपस्थित हुने नै छौं। त्यस बेलासम्मका लागि आफ्नो परिवारलाई माया दिनुहोस्, समय दिनुहोस्, किनकि सुखी परिवार नै सुखी संसारको आधार हो। नमस्कार, शुभ दिन।

श्रोताहरूले यतिन्जेल सुनिरहनु भएको थियो कार्यक्रम नारी संसार। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। अब श्रोताहरूलाई सुनाउन लागिरहेका छौं विभिन्न हिन्दी फिल्मी गीतहरू। सर्वप्रथम सुन्नुहोस् फिल्म हर दिल जो प्यार करेगाबाट कलाकार उदित नारायण झा अनि अलका याग्निकको स्वरमा यस गीतलाई।

यस गीतलाई श्रोताहरूले सुनिरहनु भएको थियो फिल्म कहना प्यारेबाट कलाकार उदित नारायण झा अनि अलका याज्ञिकको स्वरमा। श्रोता यो सुन्नुहोस् हाम्रो लाइभ फोन इन कार्यक्रम सम्बन्धी एक सूचना। आज 15 तारीक मई 2026 शुक्रबार साँझ 6:05 प्रसार गरिने ग्रामीण कार्यक्रममा हामी लिएर आउनेछौ लाइभ फोन इन कार्यक्रम। विषय रहनेछ किडनी रोगका कारणहरू। यसबारे जानकारी दिन भनी हाम्रो स्टुडियोमा उपस्थित रहनुहुनेछ सोचगाङ एसटीएनएम अस्पतालका कन्सल्टेन्ट मेडिसिन एण्ड नेफ्रोलोजिस्ट डाक्टर जुडित नाम्च्यो। र यस विषयमाथि कुनै पनि प्रश्न वा जिज्ञासाहरू भए हाम्रो स्टुडियोको टेलिफोन नम्बर 03592201171 03592201171 कल गर्न सक्नुहुनेछ। श्रोता याद राख्नुहोला दिनानी समय आज 15 तारीक मई 2026 शुक्रबार साँझ 6:05 अनि फोन नम्बर पुनः एकपटक नोट गर्नुहोला 03592201171 03592201171। सूचना पूरा भयो।

यस गीतलाई श्रोताहरूले सुनिरहनु भएको थियो। फिल्म परदेशबाट कलाकार सोनु निगमको स्वरमा भने आउनु श्रोता अघिल्लो गीत सुनौ। फिल्म स्वदेशबाट कलाकार उदित नारायण झा, हरिहरन अनि कैलाश खेरको स्वरमा।

श्रोता यो सुन्नुहोस् हाम्रो लाइभ फोन इन कार्यक्रम सम्बन्धी एक सूचना। आज 15 तारीख मई 2026 शुक्रबार साँझ 6:05 प्रसार गरिने ग्रामीण कार्यक्रममा हामी लिएर आउनेछौ लाइभ फोन इन कार्यक्रम। विषय रहनेछ किडनी रोगका कारणहरू। यसबारे जानकारी दिन भनी हाम्रो स्टुडियोमा उपस्थित रहनुहुनेछ सोचागाङ एसटीएनएम अस्पतालका कन्सल्टेन्ट मेडिसिन एण्ड नेफ्रोलोजिस्ट डाक्टर जुडिथ नाम्च्यो। र यस विषयमाथि कुनै पनि प्रश्न वा जिज्ञासाहरू भए हाम्रो स्टुडियोको टेलिफोन नम्बर 0359220117103529220117 कल गर्न सक्नुहुनेछ। याद राख्नुहोला श्रोता, आज 15 तारीख मई 2026 शुक्रबार साँझ 6:05 अनि फोन नम्बर पुनः पटक नोट गर्नुहोला 0359220117103529220117। सूचना पूरा भयो।

श्रोताहरूले यस गीतलाई सुनिरहनु भएको छ। कलाकार उत्तम प्रधान अनि साथीहरूको स्वरमा वकेशनमा आकाशवाणीको खरसाङ केन्द्रबाट सम्प्रसार गरी सुनाउनेछौ। नेपाली भाषामा समाचार, कृपया केशन प्रतीक्षा गर्नुहोस्। सुन्दै गर्नुहोस् आकाशवाणी गान्तोक।

0: सुस्नी छेत्रीबाट समाचार सुन्नुहोस्। मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदी र संयुक्त अरब अमीरातका राष्ट्रपति शेख मोहम्मद बिन अबुधाबीमा ऊर्जा सहयोग र द्विपक्षीय व्यापारबारे चर्चा गर्नुभयो। दुवै नेता रक्षा, निवेश र पेट्रोलियम लगायत महत्वपूर्ण सम्झौतामा हस्ताक्षर गर्नुभएको छ। ब्रिक्स विदेश मन्त्रीहरूको बैठक दोस्रो दिन नयाँ दिल्लीमा जारी। विदेश मन्त्री डाक्टर एस जयशंकरले सुधारित र प्रभावी बहुपक्षवादको लक्ष्यलाई अगाडि बढ़ाउन प्रति भारतको प्रतिबद्धता दोहोर्याउनुभयो। राष्ट्रिय परीक्षा एजेन्सीले 21 जूनमा नीट यूजी 2026 परीक्षा पुनः आयोजित गर्नेछ। शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले परीक्षा प्रक्रियामा निष्पक्षता र पारदर्शिताको आश्वासन दिनुभएको छ। भारतीय जनता पार्टीका विधायक रथिन्द्र बसु पश्चिम बंगाल विधानसभाको नयाँ अध्यक्ष निर्वाचित हुनुभएको छ र थाइल्याण्ड ओपन ब्याडमिण्टन टुर्नामेन्टमा सात्विक साईराज रंकीरेड्डी र चिराग सेट्टीको जोड़ी पुरूष डबल्सको सेमी फाइनलमा पुगेका छन्। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदी संयुक्त अरब अमीरात र युरोपको आफ्नो 6 दिवसीय भ्रमणको पहिलो चरणमा आज अबुधाबी पुग्नुभयो। युएईका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नायनले वहाँलाई विमानस्थलमा स्वागत गर्नुभएको थियो। प्रधानमन्त्रीलाई स्वागत गर्न एक औपचारिक स्वागत समारोह आयोजना गरिएको थियो। युएईको F-16 लड़ाकु विमानहरूले श्री मोदीको विमानलाई युएईको हवाई क्षेत्रमा प्रवेश गर्दा सुरक्षा प्रदान गर्यो। प्रधानमन्त्री मोदीले राष्ट्रपति शेख मोहम्मद बिन जायदसित भेटवार्ता गर्नुभयो। बैठकमा ऊर्जा सहयोग र द्विपक्षीय व्यापार चर्चाको प्रमुख विषयहरू थियो। यो वार्ता पश्चिम एशियामा जारी युएईसित सम्बन्धित विश्वव्यापी आपूर्ति अवरोधहरूको बीचमा भएको हो। प्रधानमन्त्री मोदीले युएईमा हालै भएका हमलाहरूको कड़ा निन्दा गर्नुहुँदै यो हमलाहरू पूर्ण रूपमा अस्वीकार्य भएको बताउनुभयो। राष्ट्रपति शेख मोहम्मद बिन जायदलाई भाई भनेर सम्बोधन गर्नुहुँदै प्रधानमन्त्रीले चुनौतीपूर्ण समयमा युएई नेतृत्वले देखाएको लचिलोपनको सराहना गर्नुभयो।
1: जिस संयम करे और दुर्लभ का परिचय दिखाया यह बहुत ही सराहनीय है। राष्ट्रीय एकता, सुरक्षा और क्षेत्रीय अखंडता बनाए रखने आपके नेतृत्व में उठाए गए कदमों का हम अभिनंदन करते हैं।
0: श्री मोदी ले संयुक्त अरब अमीरातलाई भारतको समर्थन रहेको पुनः पुष्टि गर्दै विश्वव्यापी संघर्षको यस युगमा संवाद र कूटनीति नै अगाडि बढ़ने एकमात्र बाटो रहेको बताउनु भएको छ।
1: पश्चिम एशिया क्षेत्रमा युद्धकी परिस्थितिका प्रभाव आज पूरे विश्व पर दिखाई दे रहा है। भारत ने हमेशा समस्याओं के समाधान के लिए डायलॉग और डिप्लोमेसी का प्राथमिकता दी है। होर्मुज को फ्री, ओपन और सेफ बनाए रखना ये हमारी सबसे बड़ी प्राथमिकता है। इस विषय में अंतर्राष्ट्रीय कानूनों का पालन आवश्यक है। भारत हर परिस्थिति में यूएई के साथ कंधे से कंधा मिलाकर खड़ा है और आगे भी खड़ा रहेगा।
0: दुवै नेताले रक्षा, निवेश र पेट्रोलियम लगायत महत्वपूर्ण सम्झौतामा हस्ताक्षर गर्नुभएको छ। हाम्रो संवाददाताबाट सुन्नुहोस् एक विशेष रिपोर्ट।
2: बातचीत के नतीजे सामने आने शुरू हो गए हैं। दोनों देशों ने एक स्ट्रैटेजिक डिफेंस पार्टनरशिप फ्रेमवर्क एग्रीमेंट पर हस्ताक्षर किए हैं। ये एक इम्पोर्टेंट कदम है जो दोनों देशों के बीच सिक्योरिटी कॉपरेशन को एक फॉर्मल ढांचे में डालता है। साथ ही स्ट्रैटेजिक पेट्रोलियम रिजर्व पर एक मेमोरेंडम ऑफ अंडरस्टैंडिंग भी साइन किया गया और लिक्विफाइड पेट्रोलियम गैस सप्लाई के लिए एक अलग एग्रीमेंट भी। ये दोनों कदम वेस्ट एशिया में जारी टेंशन के बीच भारत की एनर्जी सिक्योरिटी को सीधा एड्रेस करते हैं। दोनों देशों ने वडनगर में एक शिप रिपेयर क्लस्टर स्थापित करने के लिए भी एक एमओयू पर हस्ताक्षर किए। इन्वेस्टमेंट के मोर्चे पर यूएई ने भारत के इंफ्रास्ट्रक्चर आरबीएल बैंक और सम्मान कैपिटल में $5 बिलियन के इन्वेस्टमेंट का ऐलान किया है। प्राइम मिनिस्टर मोदी ने यह भी एम्फसाइज किया कि भारत और यूएई के बीच कॉम्प्रिहेंसिव स्ट्रेटेजिक पार्टनरशिप कई सेक्टर्स में लगातार मजबूत होती जा रही है। विनोद कुमार, आकाशवाणी समाचार, अबुधाबी।
0: आफ्नो भ्रमणको दोस्रो चरणमा प्रधानमन्त्री आज नेदरल्याण्डको लागि प्रस्थान गर्नुहुनेछ र राजा विलियम एलेक्जेन्डर तथा रानी मेक्सिमासित भेटवार्ता गर्नुहुनेछ। वहाँले प्रधानमन्त्री रोप जेटेनसित पनि वार्ता गर्नुहुनेछ। श्री मोदीले आइतबार स्वीडेनको गोथेनबर्गको भ्रमण गर्नुहुनेछ र प्रधानमन्त्री उल्फ क्रिस्टर्सनसित द्विपक्षीय वार्ता गर्नुहुनेछ। 18 मईमा प्रधानमन्त्री मोदी तेस्रो भारत नोर्डिक शिखर सम्मेलन र द्विपक्षीय बैठकहरूको लागि नर्वे पुग्नुहुनेछ। आफ्नो भ्रमणको अन्तिम चरणमा वहाँ 19 मईमा इटली जानुहुनेछ। विदेश मन्त्री डाक्टर एस जयशंकरले सुधारिएको र प्रभावकारी बहुपक्षीय प्रणालीको लक्ष्यलाई अगाडि बढ़ाउन भारत सबै साझेदारहरूसित मिलेर काम गर्न प्रतिबद्ध रहेको बताउनु भएको छ। आज नयाँ दिल्लीमा ब्रिक्स विदेश मन्त्रीहरूको बैठकको दोस्रो दिनको सत्रमा डाक्टर जयशंकरले भन्नुभयो, चर्चाले तीव्र गतिमा परिवर्तन भइरहेको विश्वमा बहुपक्षीय सहयोगलाई सुदृढ़ पार्न सबै नेताहरूले दिने महत्वलाई प्रकाश पार्छ। वहाँले अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न तत्काल आवश्यकता रहेको बताउनुभयो। विदेश मन्त्रीले भन्नुभयो, भारतले वर्तमान वास्तविकताहरू प्रतिविम्बित गर्ने र उदयमान बजारहरू र विकासशील देशहरूको आकांक्षा पूरा गर्ने सुधारिएको बहुपक्षीय प्रणालीलाई लगातार समर्थन गरेको छ। वहाँले जोड़ दिँदै भन्नुभयो, सबै देशहरूले विश्वव्यापी चुनौतीहरूको व्यवस्थापन गर्न मात्र नभएर अझ बढ़ी लोकतान्त्रिक प्रतिनिधिमूलक र समतामूलक अन्तर्राष्ट्रिय प्रणालीलाई आकार दिन मिलेर काम गर्नुपर्छ।
3: विदेश मंत्री ने कहा कि अंतर्राष्ट्रीय वित्तीय संरचना में सुधार की तत्काल आवश्यकता है। उन्होंने कहा कि भारत ने लगातार सुधारित बहुपक्षीय व्यवस्था का समर्थन किया है जो मौजूदा वास्तविकताओं को दर्शाए तथा उभरते बाजारों तथा विकासशील देशों की आकांक्षाओं को पूरा करे। उन्होंने कहा कि सभी देशों को न केवल वैश्विक चुनौतियों का प्रबंधन करने के लिए बल्कि और अधिक लोकतांत्रिक प्रतिनिधित्व करने वाली और समानतापूर्ण अंतर्राष्ट्रीय व्यवस्था को आकार देने में मिलकर काम करना चाहिए। डॉ जयशंकर कहा कि सुधारित बहुपक्षीय व्यवस्था में संप्रभुता और क्षेत्रीय अखंडता के लिए सम्मान और अंतर्राष्ट्रीय कानून का पालन होना चाहिए। अक्षत की रिपोर्ट के साथ समाचार कक्ष से जागृति शर्मा।
0: विदेश मन्त्री डाक्टर एस जयशंकरले आज नयाँ दिल्लीमा इरानका विदेश मन्त्री अब्बास अरागचीसित भेटवार्ता गर्नुभयो। श्री जयशंकरले एक सामाजिक सञ्जाल पोस्टमा दुवै नेताले पश्चिम एशियाको स्थिति र यसको प्रभावबारे चर्चा गरेको बताउनु भएको छ। वहाँले आज क्युबाका विदेश मन्त्री ब्रुनो रोड्रिगेज प्यारेलासित पनि भेट गर्नुभयो। दुवै नेताले स्वास्थ्य विकास साझेदारी र क्षमता निर्माणमा केन्द्रित सहकार्यबारे छलफल गर्नुभयो। वहाँहरूले दुवै देशका विदेश मन्त्रालयहरू बीच नियमित परामर्श गर्न एक समझदारी पत्रमा पनि हस्ताक्षर गर्नुभएको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशियल मीडिया ह्याण्डल एक्समा @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ।
4: सबके लिए सामाजिक सुरक्षा अटल पेंशन योजना मोदी जी का संकल्प।
5: योजना उन नौजवानों के लिए है ताकि आप जब 60 साल के होंगे आपको कभी किसी के सहारे की जरूरत न पड़े, आप अपना बुढ़ापा भी गौरव के साथ बिता सको।
4: अब तक इस योजना से 8,85,00,000 से अधिक लाभार्थी जुड़ चुके हैं। अगर आप भी 18 से 40 साल की उम्र के हैं तो मासिक अटल पेंशन सहित 3 गारंटीड फायदों के लिए अपनी बैंक शाखा से संपर्क करें।
0: यो आकाशवाणी हो। राष्ट्रिय परीक्षा एजेन्सी एनटीएले नीट यूजी 2026 को पुनर्परीक्षा 21 जूनमा आयोजित गर्ने घोषणा गरेको छ। सोशियल मीडिया पोस्टमा एजेन्सीले उम्मेद्वारहरू र अभिभावकहरूलाई एनटीए को आधिकारिक च्यानलहरूमा मात्र विश्वास गर्न अनुरोध गरेको छ। यसअघि यस महिनाको 3 तारीखमा आयोजित परीक्षा कथित पेपर लीकका कारण रद्द गरिएको थियो र सीबीआईले यस मामिलामा जाँच गरिरहेको छ। आगामी राष्ट्रिय पात्रता सहप्रवेश परीक्षा नीट परीक्षाको तयारीको समीक्षा गर्न हिजो राति केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको आवासमा एक उच्च स्तरीय बैठक भएको थियो। शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले भन्नुभएको छ, विद्यार्थीहरू सरकारको प्राथमिकता हो र सरकार उनीहरूप्रति संवेदनशील छ। आज नयाँ दिल्लीमा पत्रकार सम्मेलनमा श्री प्रधानले भन्नुभयो, राष्ट्रिय परीक्षा एजेन्सी एनटीएले नीट यूजी 2026 परीक्षा पुनः 21 जूनमा आयोजित गर्ने घोषणा गरेको छ। वहाँले परीक्षामा सहभागी हुने विद्यार्थीहरूलाई 14 जूनसम्ममा प्रवेश कार्ड उपलब्ध गराइने बताउनुभयो। श्री प्रधानले भन्नुभयो, वर्तमानमा ओएमआर मोडमा आयोजित हुने नीट यूजी परीक्षा अर्को वर्षदेखि कम्प्यूटर आधारित अर्थात सीबीटीको माध्यमले हुनेछ। शिक्षा मन्त्रीले एनटीएमा ठोस सुधारको खाँचो छ भन्नुभयो। वहाँले भविष्यमा कुनै पनि अनियमितता हुन नदिन परीक्षा प्रणालीलाई सुदृढ पार्ने सम्बन्धी उपायहरू अप्नाइनेछ भन्नुभयो। पश्चिम बंगाल विधानसभामा रथेन्द्र बसु निर्विरोध अध्यक्ष निर्वाचित हुनुभएको छ। श्री बसुले कोचबिहार दक्षिण विधानसभा क्षेत्रबाट भारतीय जनता पार्टीको प्रतिनिधित्व गर्नुहुन्छ। कार्यवाहक अध्यक्ष तापस रोयको निरीक्षणमा आज बिहान चुनाव सम्पन्न भयो। मुख्यमन्त्री शुभेन्दु अधिकारीले श्री बसुको नाम औपचारिक रूपमा प्रस्ताव गर्नुभयो। सदनले ध्वनि मतदानद्वारा वहाँको नामको पुष्टि गर्यो। तृणमूल कंग्रेसका सदस्य चुनाव प्रक्रियाको समयमा उपस्थित थिए तर पछि सत्रमा सामेल भए। सर्वसम्मत समर्थनपछि मुख्यमन्त्री शुभेन्दु अधिकारी र विपक्षका नेता शोभेन्दव चट्टोपाध्यायले रथेन्द्र बसुलाई अध्यक्षको कुर्सीमा पुर्याउनुभयो। उपराष्ट्रपति सीपी राधाकृष्णन भोलि सिक्किम जानुहुनेछ। पदभार ग्रहण गरेपछि उहाँको पहिलो सिक्किम भ्रमण हो। उपराष्ट्रपति गान्तोकमा सिक्किमको राज्य स्थापना दिवस समारोहमा सहभागी हुनुहुनेछ। गान्तोकको मनन केन्द्रमा आयोजना हुने कार्यक्रममा सिक्किमका राज्यपाल र मुख्यमन्त्री पूर्वोत्तर मामिला मन्त्री लगायत उपस्थित हुने अपेक्षा गरिएको छ। नागरिक उड्डयन मन्त्री राममोहन नायडूले नयाँ दिल्लीमा मध्यप्रदेशका मुख्यमन्त्री डा मोहन यादवसित भेटवार्ता गर्नुभयो। सोशियल मीडिया पोस्टमा श्री नायडूले राज्यसित सम्बन्धित प्रमुख विकासात्मक मुद्दाहरूमा विस्तृत छलफल भएको बताउनु भएको छ। वहाँले समावेशी विकास र सबैका लागि राम्रो हवाई सम्पर्कको प्रधानमन्त्री नरेन्द्र मोदीको दृष्टिकोण अनुरूप मध्यप्रदेशमा उड्डयन पूर्वाधारलाई सुदृढ पार्ने र क्षेत्रीय सम्पर्क बढ़ाउने मन्त्रालयको प्रतिबद्धता दोहोर्याउनुभयो। केन्द्रीय पर्यावरण वन तथा जलवायु परिवर्तन मन्त्री भूपेन्द्र यादवले भन्नुभएको छ, आज विश्वले भारतलाई चासोका साथ मात्र नभएर सराहनीय नजरले पनि हेरिरहेको छ। नर्वेको एक समाचार पत्रमा पूर्व मन्त्री एरिक सोलहेममको लेख साझा गर्दै श्री यादवले भन्नुभयो, लेखले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारतको आर्थिक र पर्यावरण अनुकूल विकास तथा लोकतान्त्रिक शक्तिलाई उजागर गर्दछ। केरलमको सबरीमाला मन्दिरमा हिजो साँझदेखि मासिक पूजा एडवम शुरू भयो। मन्दिरमा दर्शन बिहान 5 बजे गर्न सकिनेछ। श्रद्धालुहरूको लागि अनलाइन बुकिङ सुविधा उपलब्ध छ। उद्धमपुर जिल्लाको शिव पार्वती मन्दिरमा आयोजित हुने ऐतिहासिक 3 दिवसीय वार्षिक मंगोरी मेला आजदेखि शुरू भइरहेको छ। यसलाई शिव पार्वती मेलाको नामले पनि जानिन्छ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनका राष्ट्रपति शी चिनफिङ बीच आज महत्वपूर्ण वार्ता भयो। दुवै देशबीच विभिन्न मुद्दाहरूमा गहिरो मतभेद भए तापनि बैठकमा अमेरिका चीन सम्बन्धलाई स्थिर बनाउन महत्वपूर्ण प्रगति भएको छ। राष्ट्रपति ट्रम्पले भन्नुभयो, वहाँ र शी दुवै इरानमा संघर्षको अन्त्यको पक्षमा छन् र दुवैजना इरानलाई परमाणु हतियारबाट मुक्त हेर्न चाहन्छन्। वहाँले दुवै देशबीच महत्वपूर्ण व्यापार सम्झौता भएको बताउनुभयो। यसैबीच चीनले अमेरिकाका साथ कैयन नयाँ संयुक्त सम्झौताहरूमा हस्ताक्षर गरेको बताएको छ। थाइल्याण्ड ओपन ब्याडमिण्टन टुर्नामेन्टमा सात्विक साईराज रंकीरेड्डी र चिराग सेट्टीको जोड़ी पुरूष डबल्सको सेमी फाइनलमा पुगेका छन्। क्वार्टर फाइनलमा उनीहरूले ताकुमी नोमुरा र युची सीमा गोमीको जापानी जोड़ीलाई 21-12 21-13 पराजित गरे। आईपीएल क्रिकेटमा आज लखनऊ सुपर जायन्ट्सले चेन्नई सुपर किंग्सको सामना गर्नेछ। म्याच लखनऊमा साँझ 7:30 शुरू हुनेछ। हिजो धर्मशालामा मुम्बई इण्डियन्सले पंजाब किंग्सलाई 6 विकेटले पराजित गर्यो। पहिला ब्याटिङ गर्दै पंजाबले निर्धारित 20 ओभरमा 200 रन बनाएको थियो। मुम्बईले 201 रनको लक्ष्य 6 विकेट 1 बल बाँकी रहँदा हासिल गर्यो। तिलक वर्मालाई प्लेयर अफ द म्याच घोषित गर्यो। समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि श्रोताहरूले सुन्न सक्नुहुनेछ। अब अन्तमा यस बुलेटिनका प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदी र संयुक्त अरब अमिरातका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नायनले अबुधाबीमा ऊर्जा सहयोग र द्विपक्षीय व्यापार बारे चर्चा गर्नुभयो। दुवै नेताले रक्षा, निवेश र पेट्रोलियम लगायत महत्वपूर्ण सम्झौताहरूमा हस्ताक्षर गर्नुभएको छ। ब्रिक्स विदेश मन्त्रीहरूको बैठक दोस्रो दिन नयाँ दिल्लीमा जारी। विदेश मन्त्री एस जयशंकरले सुधारित र प्रभावी बहुपक्षवादको लक्ष्यलाई अगाडि बढ़ाउन भारतको प्रतिबद्धता दोहोर्याउनुभयो। राष्ट्रिय परीक्षा एजेन्सीले 21 जूनमा नीट यूजी 2026 परीक्षा पुनः आयोजित गर्नेछ। भारतीय जनता पार्टीका विधायक रथिन्द्र बसु पश्चिम बंगाल विधानसभाको नयाँ अध्यक्ष निर्वाचित हुनुभएको छ र थाइल्याण्ड ओपन ब्याडमिण्टन टुर्नामेन्टमा सात्विक साईराज रंकीरेड्डी र चिराग शेट्टीको जोड़ी पुरूष डबल्सको सेमी फाइनलमा पुगेका छन्। यसका साथै आकाशवाणीबाट समाचार पूरा भयो।
6: हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। साथै यसमै श्रोताहरूले हामीलाई एफएम कञ्चनजंघा 103 मेगाहर्ज अनि न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ। श्रोता आउनुहोस्, कलाकार तीर्थ कुमारी थापा अनि साथीहरूको स्वरमा सुनौं यस नेपाली लोकगीतलाई।
7: शुरू करो नाच, तो शुरू कर दार, कसौटी डाओ।
8: ओ, गाड़ी पर लगा।

श्रोताहरूले यस गीतलाई सुनिरहनु भएको छ कलाकार तीर्थ कुमारी थापा अनि साथीहरूको स्वरमा वकेशनमा आकाशवाणीको दिल्ली केन्द्रबाट सम्प्रसार गरी सुनाउनेछौ समाचार। कृपया केशन प्रतीक्षा गर्नुहोस्, सुन्दै गर्नुहोस् आकाशवाणी गान्तोक।

मिडियम वेभको 213.77 मिटर तदनुसार 1404 किलोहर्टजको तरंगमा हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। यसको साथै एफएम कञ्चनजंघा 103 मेगाहर्ज अनि न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि हाम्रो यस प्रसारणलाई सुनिरहनु भएको छ। समय यस बेला स्टुडियोको घडी अनुसार अपरान्नको 4 बज्न लागिरहेको छ र अब प्रस्तुत गर्दैछौ अब उसो प्रसारण गर्ने कार्यक्रमहरूबारे जानकारी। श्रोता, यस जानकारीको लगतै पश्चात सुन्नुहुनेछ विशेष फौजी दाजुभाइहरूको निम्ति समर्पित कार्यक्रम शौर्यगाथा। 4:30 प्रस्तुत गर्नेछौ लेप्चा भाषाको कार्यक्रम तुङकुङ तुङलात अन्तर्गत कलाकार तेन्छो लेप्चाको आवाजमा केही गीत। त्यसपछि वार्ता विषय रहनेछ स्वच्छ भारत अभियान। 5 सुन्नुहुनेछ लिम्बु भाषाको कार्यक्रम नुसीचान अन्तर्गत प्रथममा समाचार। त्यसपछि गायक कलाकार खम्सेक लिम्बुको आवाजमा केही गीत अनि अन्तर्राष्ट्रिय परिवार दिवसको अवसरमा एक वार्ता। यसै गरी 5:30 लिएर उपस्थित हुनेछौ सिक्किमे भुटिया भाषाको कार्यक्रम पाङ्गेन मेन्तोक अन्तर्गत गायक कलाकार किरेन भुटियाको आवाजमा केही गीत। त्यसपछि अन्तर्राष्ट्रिय परिवार दिवसको अवसरमा एक वार्ता। 6 आकाशवाणीको दिल्ली केन्द्रबाट सम्प्रसार गरी सुनाउनेछौ हिन्दीमा समाचार। 6:05 प्रस्तुत गर्नेछौ दैनिक ग्रामीण कार्यक्रम अन्तर्गत लाइभ फोन इन कार्यक्रम, जसमा आजको विषय रहनेछ किडनी रोगको कारणहरू र यस विषयमाथि जानकारी दिन भने हामीसँग स्टुडियोमा रहनुहुनेछ सोचेगाङ एसटीएनएम अस्पतालका कन्सल्टेन्ट मेडिसिन अनि नेफ्रोलोजिस्ट।

डाक्टर जुदित नाम्चियो। यसरी नै 6:40, 6:45 अनि 6:50 सुन्नुहुनेछ यस केन्द्रबाट प्रादेशिक समाचार क्रमैले नेपाली लेप्चा अनि सिक्किमे भुटिया भाषामा। 6:55 प्रस्तुत गर्नेछौ राज्य स्थापना दिवसको पूर्व सन्ध्यामा अंग्रेजीमा वार्ता। विषय रहनेछ सिक्किम एट अ ग्लान्स। वार्ताकार हुनुहुन्छ निलिमा प्रधान। 7:05 लिएर उपस्थित हुनेछौ हजुरहरूकै अनुरोध पत्रमा आधारित कार्यक्रम नेपाली अनुरोध संगीत भने 7:25 सुन्नुहुनेछ यस केन्द्रबाट नेपालीमा राष्ट्रिय समाचार। 7:35 प्रस्तुत गर्नेछौ कार्यक्रम युवावाणी जसमा आजको विषय रहनेछ सुन्दर राज्य सिक्किम। 8:05 समय रहनेछ कार्यक्रम गीत गजलको जस अन्तर्गत सुन्नुहुनेछ गायक कलाकार जगजित सिंहको आवाजमा सजिएका केही गजलहरू। यसरी नै 8:30 लिएर उपस्थित हुनेछौ शास्त्रीय संगीतको कार्यक्रम सुर संसार अन्तर्गत हिराबाई बरोदेकरद्वारा शास्त्रीय गायन। 8:45 अनि 9:00 आकाशवाणीको दिल्ली केन्द्रबाट सम्प्रसार गरी सुनाउनेछौ समाचार क्रमैले हिन्दी अनि अंग्रेजीमा। 9:15 सोही केन्द्रबाट सुन्नुहुनेछ स्पटलाइट अनि 9:30 करेन्ट अफेयर्स। आकाशवाणीको गान्तोक केन्द्रबाट 10:00 हामी यहाँलाई मनोरञ्जन गराउनेछौ विभिन्न कलाकारहरूको आवाजमा सजिएका केही हिन्दी फिल्मका गीतहरू सुनाएर। यसरी नै हाम्रो आजको अधिवेशन समाप्त हुनेछ रात्रिको ठिक 10:30। श्रोता यो थियो अब सो प्रसारण गर्ने कार्यक्रमहरूबारे जानकारी सो पूरा भयो। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। अब प्रस्तुत छ कार्यक्रम शौर्य गाथा।

0: आकाशवाणी गान्तोक सुनिरहनु भएका सम्पूर्ण श्रोतागणमा हार्दिक स्वागत अनि नमस्कार। आदरणीय श्रोता, यहाँहरूलाई जानकारी गराउँदछौं कि आकाशवाणी गान्तोकले प्रत्येक महिनाको प्रथम अनि तेस्रो शुक्रबार साँझ यसै समयमा विभिन्न विषयहरूमाथि प्रत्यक्ष प्रसारण अन्तर्गत फोन इन कार्यक्रम प्रस्तुत गर्ने गर्दछ। त्यसैले श्रोता, आजको प्रसारण अन्तर्गत फोन इन कार्यक्रम हामीले लिएर आएका छौं र आजको लाइभ फोन इन कार्यक्रमको विषय रहेको छ किडनी रोगको कारणहरू। यस विषयमा हामीलाई जानकारी गराउन हाम्रो स्टुडियोमा यस क्षण उपस्थित हुनुहुन्छ सोचीगंग एसटीएनएम अस्पतालकी सल्लाहकार चिकित्सा साथै किडनी रोग विशेषज्ञ नेफ्रोलोजिस्ट डाक्टर जुदित नाम्चीज्यू। त म्याम, तपाईँलाई कार्यक्रममा हार्दिक स्वागत अनि नमस्कार छ।
1: धन्यवाद।
0: किडनी रोगको कारणहरू, हजुर श्रोता, उक्त विषयमाथि हजुर समक्ष पनि केही प्रश्न वा जिज्ञासा भए हाम्रो स्टुडियोको टेलिफोन नम्बर 03592201711 सोझै सम्पर्क गरेर डाक्टरी परामर्श पाउन सक्नुहुनेछ। त श्रोता, तपाईँको कलको प्रतीक्षा गर्दै हामी कार्यक्रमलाई अघि बढाउँदैछौ। म्याम, तपाईँलाई कार्यक्रममा पुनः स्वागत जनाउँदछौ है। र यो हामी जान्न चाहन्छौ कि मानिसको शरीरमा है किडनी कतिको महत्वपूर्ण अङ्ग हो, त यसबारे बताइदिनुहोस् न।
1: सबैभन्दा प्रथम सबै पब्लिकलाई मेरो नमस्कार। किडनी चाहिँ हाम्रो जिउमा दुईटा हुन्छ, सानो सानो त्यो हाम्रो एब्डोमिनको ब्याकमा हुन्छ हो। यो चाहिँ एकदमै इम्पोर्टेन्ट हो। यसको चाहिँ हामीले सोच्छ कि युरिन बनाउने मात्रै फंक्सन हो, तर यसको थुप्रो फंक्सन छ। फर्स्ट मोस्ट इम्पोर्टेन्ट फंक्सन चाहिँ हाम्रो जिउमा जति पनि कन्टिन्युस वेस्ट प्रडक्ट जो चाहिँ एकदमै टोक्सिक हो त्यो चाहिँ प्रड्युस भइरहेको हुन्छ, त्यसलाई चाहिँ किडनीले निकाल्ने काम गर्छ। फर्स्ट त्यो, सेकेन्ड हाम्रो जिउमा पानी, सल्ट, त्यो सोडियमहरू भन्छ, पोटासियम, त्यो सबैको रेगुलेशन पनि किडनीले गर्छ। थर्ड एसिड, एसिड बेस ब्यालेन्स भन्छ, जति पनि हाम्रो जिउमा प्रोटिनहरू खाँदा एसिड प्रड्युस हुन्छ त्यसलाई पनि निकाल्ने काम गर्छ। त्यहाँदेखि फोर्थ बोन हेल्थको लागि पनि किडनी एकदमै इम्पोर्टेन्ट हुन्छ। र हिमोग्लोबिन, हाम्रो जो जिउमा ब्लड बनिन्छ नि, त्यसको लागि पनि हो यो किडनी।
0: हजुर, हामीसँग श्रोता हुनुहुन्छ है। हेलो, आकाशवाणी गान्तोक। हेलो, आकाशवाणी गान्तोक। श्रोताको लाइन पाउन सकेन है, हामी यसै कुरालाई कन्टिन्यू गरौँ न म्याम।
1: हजुर, सो किडनी डिजिजमा चाहिँ अब त्यही, यो जति पनि फंक्सन भने मैले 5-6 फंक्सन, त्यसको जब अब किडनी डिजिजमा चाहिँ जब किडनी गडबड हुन्छ, फंक्सनिङ राम्रो हुँदैन, सो यो सबै कन्डिसनको गडबडी हुन्छ। जस्तो अब वेस्ट प्रडक्ट एक्सक्रिट हुन सक्दैन, जिउमा टोक्सिन फैलिन्छ, सेकेन्ड हामी त्यो पानी रेगुलेट नगर्न सकेर जिउ सुन्निन्छ।
0: श्रोताहरूले हामीलाई बारम्बार कल गरिरहनु भएको छ, उहाँको लाइन हामीले लिन सकिरहेका छैनौँ है। र म्याम, अब तपाईँले बताउनु भयो कि किडनीमा अब गडबड हुने गर्दछ भनेर है, अब कस्ता कस्ता समस्या चाहिँ अब किडनीमा देखा पर्ने गर्दछ, त यसबारे पनि बताइदिनुहोस्।
1: किडनी डिजिज भन्छ, क्रोनिक किडनी डिजिज होस् या अक्युट किडनी डिजिज हो, यो हुने चाहिँ सर्टन पपुलेसनमा चाहिँ बेसी हुने चान्सेस हुन्छ। उनीहरू चाहिँ हो डायबिटिक पेसेन्ट्स, हाइपरटेन्सिभ पेसेन्ट्स, एल्डरली पेसेन्ट्स हो।

0: जसको फ्यामिली हिस्ट्रीमा किडनीको बिमारी छ, यसलाई जेनेटिक डिजिज भन्छ हामीले। र कसै कसैले जसले पेन किलर बेसी खानुहुन्छ उनीहरूलाई पनि हुनसक्छ। त्यहाँदेखि एउटा हाम्रो जन्ममै हाम्रो किडनीमा युरेटमा किडनीको त्यो पाइपमा अबनर्मालिटी हुँदा पनि यो सबै हुनसक्छ। सो रिस्क फ्याक्टर चाहिँ अब डायबिटिज, हाइपरटेन्सन, पेन किलर खानु, गाउट, किडनी स्टोन, यो सबै चाहिँ रिस्क फ्याक्टर्स हो।
1: हजुर हजुर, र म्यामले अब बताउनु भयो डायबिटिक हुँदाखेरि पनि है धेर जसो किडनीमा समस्या हुने गर्दछ, यस बारे पनि विस्तारमा बताइदिनुहोस् न कसरी हुँदछ।
0: अब डायबिटिज चाहिँ अहिले हाम्रो कन्ट्रीमा मात्रै होइन, अल ओभर इन्डिया एउटा पेन्डेमिक जस्तै भइरहेको छ। जस्तो हामीले कोभिड पेन्डेमिक देख्यौं, त्यस्तै नै डायबिटिजको पनि पेन्डेमिक भइरहेको छ। अब यो डायबिटिज भन्ने बिमारी चाहिँ यस्तो हो कि किडनीलाई मात्रै होइन, यसले प्रत्येक अर्गनलाई अफेक्ट गर्न सक्छ हो। किडनीमा चाहिँ अब ब्लड, सानो सानो ब्लड भेसल हुन्छ, जब सुगर कन्ट्रोल हुँदैन डायबिटिज बढेर जान्छ, क्रोनिक हुन्छ, यसले चाहिँ त्यो किडनीलाई ड्यामेज गर्दै गर्दै गर्दै जान्छ। सो इनिसियली हामीले चाल पाउँदैन अब किडनी ड्यामेज हुँदैछ भनेर हो, फर्स्टमा चाहिँ प्रोटिन युरिनमा लिक हुन्छ, त्यो चाल पाउँदैन। अब भइसकेर निकै ड्यामेज भइसकेर मात्रै पेसेन्टलाई सिम्टम आउँछ, त्यति बेला चाल पाउँछ। सो यो एउटा डायबिटिज भयो, हाइपरटेन्सन पनि त्यस्तै हो, र साइलेन्ट किलर भन्छ हाइपरटेन्सन। अब अलिकति प्रेसर बढ्दा 160-100 हुँदा हामीलाई केही पनि थाहा पाउँदैन, हामीले टाउको धरी पनि दुख्दैन। सो हामीले सोच्छ अब प्रेसर बढेको छ तर मलाई केही त भएको छैन भनेर हो, त्यो चाहिँ अब एकदमै गर्नु हुँदैन। यिनीहरूले चाहिँ बिस्तारै बिस्तारै किडनीलाई अफेक्ट गर्दै गर्दै गर्दै गएको हुन्छ। सो म चाहिँ भन्छु, जो पनि फर्स्ट टाइम डायबिटिक डिटेक्ट हुन्छ, हाइपरटेन्सन डिटेक्ट हुन्छ, फर्स्ट हामीले त्यही एडभाइस गर्छ, जब डिटेक्ट हुन्छ यो एउटा बेस लाइन किडनी फंक्शन, युरिनको टेस्टहरू त्यो गर्नु नै पर्छ हो। नर्मल छ भने पनि तपाईँले अब इयरली गर्नु पर्यो, अब नर्मल छ भने त त्यो टेस्ट अझै फर्दर टेस्टहरू हुन्छ हो। त्यहाँदेखि यो प्रेसर सुगर एकदमै कन्ट्रोलमा राख्नुपर्छ। अब दबाई हामीले दिन्छ तर कतिले बिर्सिनुहुन्छ खानु, त्यो चाहिँ अब तपाईँले गर्नु हुँदैन। अब यो एउटा प्रिभेन्टेबल डिजिज हो, क्रोनिक किडनी डिजिज ड्यू टू डायबिटिज र हाइपरटेन्सन चाहिँ यसलाई हामीले प्रिभेन्ट गर्न सक्छ। सो दबाई खायो हो, म अहिले तपाईँलाई विस्तारमा भन्छु कसरी म्यानेजमेन्टहरू हुन्छ हो, त्यो पनि तपाईँहरूले गर्नुपर्छ। फेरि यो डायबिटिक हाइपरटेन्सिभ पेसेन्टले अब जहिले पनि पेन किलर खायो या ग्यासको दबाईले पनि एउटा ओमिप्रजोल, स्पेसली ओमिप्रजोल भन्ने दबाईले पनि किडनीलाई असर गर्न सक्छ। सो डायबिटिक हाइपरटेन्सिभ पेसेन्ट जस्तो हार्ट डिजिज छ, जस्तो लिभर डिजिज छ, उनीहरूले चाहिँ एकदमै केयरफुली डक्टरसँग सल्लाह लिएर मात्रै दबाई उयो खानुपर्छ।
1: हजुर हजुर, साथै अब म्यामले बताउनु भयो अब डायबिटिक, अब हाइपरटेन्सन है, साथै अब कतिपय बुढाबुढीमा पनि अब धेर जसो है किडनीको समस्या देखा पर्दछ, यो के कारणले हुँदछ त म्याम?
0: त्यही बुढाबुढीमा पनि हाइपरटेन्सनले गर्दा, डायबिटिजले गर्दा, अपार्ट यो छोडेर उनीहरूमा एउटा ग्लोमरुलर डिजिज भन्ने पनि एउटा भास्कुलाइटिस भन्ने हुन्छ हो, त्यसले गर्दा पनि हुनसक्छ। अब किडनी एउटा किडनीको कम्पार्टमेन्ट हुन्छ, त्यसमा चाहिँ अब डिफ्रेन्ट डिफ्रेन्ट कजेस हुन्छ, जस्तो पानीको कमीले एकदमै पानी कम्ती भयो, प्रेसर लो भयो, त्यसले हुनसक्छ। सेकेन्ड हामीले ड्रग्सहरू, अब मन परि ड्रग्स खायो हामीले, ड्रग्समा त पेन किलरहरू खायो, आयुर्वेदिक दबाई खायो, त्यसले गर्दा पनि हुनसक्छ। एउटा ग्लोमरुलर डिजिज भन्छ, त्यसमा चाहिँ जिउहरू सुन्नेर आउँछ, पिसाबमा खुन जान्छ, त्यसले गर्दा पनि हुनसक्छ।
1: श्रोताहरूले हामीलाई निरन्तर कल गरिरहनु भएको छ तर श्रोताहरूको लाइन हामीले लिन सकिरहेका छैनौ है। र म्यामले बताउनु हुँदै थियो है बुढाबुढीमा के कारणले समस्या हुँदछ किडनीमा भनेर, साथै अब तपाईँले बताउनु भयो कि अब जस्तै अब वंशाणु रोग भनेर पनि, हेरिडिटी टाइपको यो भनेर पनि बताउनु हुँदै थियो है, यसबारे पनि केही जानकारी हाम्रो श्रोतागणलाई बताइदिनुहोस्।
0: यो हेरिडिटरी डिजिज या जेनेटिक डिजिज भन्छ, यो चाहिँ युजली प्रेजेन्ट हुन्छ नानीहरूमा या त ओली अब टिनेजमा या 20 इयर्स, ओली 20s। यो चाहिँ हेरिडिटरी अब एउटा पुस्तादेखि हुँदै हुँदै हुँदै आएको, यसमा पनि तपाईँको सिस्टिक डिजिज हुन्छ कतिवटा हो, कतिवटा ट्युबुलर डिजिज हुन्छ, त्यस्तो तपाईँ सानोमै चाल पाउँछ, या त नानीहरूलाई एकदमै घरिघरि युरिनको इन्फेक्सन हुने, यो सबैले बताउँछ। यो युजली चाहिँ के हुन्छ भने जब हामीले क्लोज फ्यामिलीमा म्यारेजहरू हुन्छ त्यसमा हुनसक्छ हो,
1: र
0: अब त्यो सानो नानीलाई सुन्निनुहरू, त्यो नेफ्रोटिक कन्जेनाइटल नेफ्रोटिक सिन्ड्रोम, जेनेटिक नेफ्राइटिक नेफ्रोटिक सिन्ड्रोम भन्छ, त्यो नानीहरूमा पनि हुनसक्छ यो चाहिँ।
1: हजुर हजुर। र मेम अब है किडनीमा अब कुनै प्रकारको समस्या हुनेवाला छ है, मतलब यसका अब सिम्टमहरू लक्षणहरू चाहिँ के कस्ता हुन्छन् त, अब जसलाई अब किडनीमा कुनै प्रकारको समस्या हुँदैछ भनेर चाहिँ हामीले कसरी थाहा पाउन सकिन्छ?
0: सो अब अर्ली स्टेज भन्छ, जब सुरु मात्रै भएको हुन्छ त्यति बेला चाहिँ केही पनि सिम्टम हुँदैन, त्यसै कारण यो जो पनि रिस्क हाई रिस्क पेसेन्ट हुन्छ उनीहरूको स्क्रिनिङ एकदमै इम्पोर्टेन्ट छ, फर्स्ट थिङ यो। सेकेन्ड, जब सिम्टम सुरु हुन्छ यो डिफरेन्ट प्रेजेन्टेसन हुनसक्छ, एउटा जिउमा स्वेलिङ हुनु हो, युरिन कम्ती हुनु, सास बढ्नु, यो एउटा हुनसक्छ। सेकेन्ड ग्रुप अफ पेसेन्टमा युरिन त मजाले भइरहेको हुन्छ, स्वेलिङ केही पनि हुँदैन, सास बढ्दैन, तर उनीहरूको घरिघरि पिसाब आउनु, राति हामीले युजली सुतेपछि एकपल्ट पनि युरिन जानु हुँदैन खासमा, अब ओल्ड एजमा त्यो प्रोस्टेटले गर्दा उनीहरूलाई उठ्नुपर्छ, तर युजली हामी एकपल्ट सुतेपछि एकपल्ट पनि युरिन जानु हुँदैन, तर घरिघरि पिसाब आउनु, दुई तिनपल्ट हामी राति पिसाब गर्नु, पिसाब गरिसकेर फेरि त्यो अर्ज हुनु, त्यस्तो प्रेजेन्टेसन हुनसक्छ।
1: हेलो आकाशवाणी गान्तो।
2: हेलो सर, नमस्कार सर।
1: हजुर नमस्कार, कहाँबाट को बोल्नु हुँदैछ?
2: हजुर म अपर सर।
1: हजुर कहाँबाट भन्नुभयो?
2: अपर खोलाबाट।
1: हजुर तपाईँको प्रश्न राखिदिनु होला
2: सर। यो किडनीको बिमार घरिघरि जुन चाहिँ लक्षण यस्तो साइड पेनहरू नै हुन्छ म्याडमलाई?
0: हजुर, साइड पेन किडनीको बिमारीमा हुनसक्छ, त्यो चाहिँ किन किन हुन्छ भने फर्स्ट चाहिँ किडनी स्टोनले गर्दा किडनीको बिमारी भएको हो भने, एउटा सिस्टिक डिजिज भन्छ, पोलिसिस्टिक किडनी डिजिज भन्छ, त्यसमा किडनी एकदमै ठुलो भएर गएको हुन्छ, त्यसले गर्दा साइड पेन हुनसक्छ। थर्ड, किडनीको इन्फेक्सन जब हुन्छ, किडनीमै इन्फेक्सन जब हुन्छ त्यसले गर्दा पनि साइड पेन हुनसक्छ। सो साइड पेन भयो, ज्वरो आयो, पिसाबमा खुन जाँदैछ भने पनि इमिडिएटली तपाईँले डक्टरलाई कन्ट्याक्ट गरिहाल्नुपर्छ।
1: हजुर, उहाँको फोन लाइन अघिबाट काटिएको थियो तर रेडियो मार्फत उहाँले है सुनिरहनु भएको थियो होला हामीलाई है, र म्यामले बताउनु हुँदै थियो अब जस्तै अब यो नवजात शिशुहरूमा पनि कतिपय है अब हामीले एरिडिटीको कुरा पनि गर्यौं है, कतिपय साना नानीहरूमा पनि केही कुनै समस्या हुन सक्दछ भनेर, यो के कारणले हुँदछ त यसबारे पनि बताइदिनुहोस् न।
0: हजुर, सानो नानीहरूमा चाहिँ एउटा दुईटा कन्डिसन हुनसक्छ, एउटा चाहिँ कन्जेनाइटल, कन्जेनाइटल भनेको यो हेरिडिटरी होइन, यो अब फ्यामिलीमा रन गर्दैन, तर जब नानी आमाको भुँडीमा हुन्छ त्यति नै बेला केही डेभलपमेन्टल डिफर्मिटीले गर्दा किडनी, या त किडनी राम्ररी बनिँदैन, या त किडनीको त्यो पाइपहरू राम्ररी बनिएको हुँदैन, या त किडनी जो तल युरिन तल मात्रै जानुपर्ने तर तल त्यो सिस्टम राम्रो नभएर किडनी रिफ्लक्स भएर माथि युरिन माथि जाँदै गरेको हुन्छ, त्यसले गर्दा घरिघरि युटीआई भयो भइरह्यो, त्यहाँनिर स्कारिङ हुन्छ किडनीमा, त्यसले गर्दा पनि किडनी डिजिज हुनसक्छ। फर्स्ट भयो कन्जेनाइटल, सेकेन्ड भयो तपाईँको जेनेटिक, त्यही हामीले जो कुरा गर्यौं फ्यामिलीमा जो रन भइरहेको हुन्छ जेनेटिक डिजिजेसहरू, त्यसमा पनि हुनसक्छ, त्यसमा तपाईँको ग्लोमेरुलर डिजिज हुनसक्छ, प्रोटिन एकदमै बेसी युरिनमा गएर त्यसले नै किडनीलाई ड्यामेज गर्छ हो, त्यसले गर्दा पनि हुनसक्छ। सिस्ट, नानी आमाकै भुँडीमा हुँदा पनि सिस्ट यति बेसी बढेको हुन्छ कि उहाँहरू जन्मिँदाखेरि नै किडनी डिजिज भएर उहाँहरू जन्मिन सक्छ, कति त अब लाइफ अब उनीहरूले वान विक फ्यु मन्थ्स मात्रै लिभ गर्नुहुन्छ, कतिवटा यस्तो डिजिज छ एडिपीके एआरपीकेडी भन्छ। सो यो सबै डिजिजले गर्दा नानी एकदमै सानो नानीलाई पनि यस्तो हुनसक्छ।
1: हजुर, र म्याम अब हामीले सुन्ने गर्छौँ कतिपय मानिसहरूको है किडनी अब एउटा ठुलो एउटा सानो पनि हुन सक्दछ भनेर है हुन्छ भनेर पनि सुनेका छौँ है, यसबारे के भन्न चाहनुहुन्छ, यो के भएर हुँदछ?
0: हजुर, एउटा यसलाई चाहिँ भन्छ एउटा ठुलो किडनी एउटा सानो किडनी, अब यो यसमा चाहिँ दुईटा कुरो हुनसक्छ, या त ठुलो किडनी अबनर्मल हुनसक्छ या त सानो किडनी अबनर्मल हुनसक्छ।
1: हजुर,
0: अब यो अबनर्मल किडनी ठुलो किडनी हो भने स्टोन छ, स्टोनले गर्दाखेरि ब्लक भइरहेको छ युरिनको फ्लो, त्यसले गर्दा किडनी ठुलो भएर अबनर्मल भयो। अब होइन, यो ठुलो किडनी नर्मल छ सानो किडनी अबनर्मल छ भने चाहिँ एक दुईवटा उयोहरू छ, कजेसहरू छ। फर्स्ट चाहिँ त्यो किडनीमा त्यही युरिनको फ्लो राम्रो नभएर घरिघरि इन्फेक्सन भएको भएकै गऱ्यो भने स्कार हुन्छ, त्यहाँदेखि त्यो किडनी सुक्दै जान्छ फर्स्ट त्यो। सेकेन्ड एउटा कन्जेनाइटल, जसरी मैले भने आमाको भुँडीमै हुँदा एउटा किडनी सानो हुनसक्छ, तर त्यो राइट त्यो अदर किडनीले राम्ररी फङ्सन गर्दा त्यो केही प्रब्लम हुँदैन। थर्ड चाहिँ जो किडनीलाई जो सानो भएको छ त्यो नस ब्लड सप्लाई नपुगेर पनि किडनी सानो हुनसक्छ। यसमा चाहिँ कसरी प्रेजेन्ट गर्छ भने पेसेन्ट एकदमै हाई बीपी कन्ट्रोलै नहुने बीपी, अब दुईटा दबाई तिनटा दबाई चारटा दबाईले पनि एकदमै कन्ट्रोलै नहुने हाइपरटेन्सन चाहिँ यो कारणले गर्दा हुनसक्छ।
1: र म्याम अब कतिपय अब मानिसहरू है उहाँहरूको जिउ अलिकति मोटो हुँदछ है, अब मोटो मान्छे भएकालाई पनि किडनीको समस्या धेरै हुने गर्दछ भन्ने हामीले सुनेका छौँ, यो कतिसम्मको सत्य हो म्याम?
0: अब एउटा वेटको अकर्डिङ चाहिँ एउटा क्लासिफिकेसन छ, बीएमआई भन्छ हामीले, वेटलाई हाइट स्क्वायरले हामीले डिभाइड गर्दा बीएमआई आउँछ। 25 भन्दा अबभलाई चाहिँ हामीले ओभरवेट भन्छ, 30 एन्ड अबभ चाहिँ ओबेसिटी साह्रै बेसी भएको हो। यसले गर्दा के हुन्छ भने एउटा त तपाईँको मेटाबोलिक डिजिजेस हुन्छ, डायबिटिज हुनसक्छ हो, त्यसले गर्दा किडनीलाई अफेक्ट गर्छ। अर्को चाहिँ ओबेसिटीले गर्दा नै किडनीको ग्लोमरुलस त्यो ठुलो ठुलो ठुलो हुँदै जान्छ, त्यसले गर्दाखेरि पनि त्यहाँदेखि ठुलो एक समयसम्म ठुलो हुन्छ, त्यहाँदेखि त्यो सुक्नु थाल्छ, त्यसले गर्दा पनि हुन्छ। सो हामीले जब किडनी प्रब्लम भएको पेसेन्टलाई के ट्रिटमेन्ट लिनु भन्छ नि, दबाई भन्दा अगाडि चाहिँ हामीले त्यही भन्छ, तपाईँले वेट लस गर्नुपर्छ, डायट वेट लस हो त्यो एकदमै इम्पोर्टेन्ट हो। थर्ड इम्पोर्टेन्ट, तपाईँले स्मोकिङले पनि एकदमै हाई रिस्क हो किडनी डिजिजेसको। सो यो तिनवटा भन्छ हामीले, डायट कन्ट्रोल गर्नुहोस्, एक्सर्साइज गरेर वेट लुज गर्नुहोस्, थर्ड स्मोकिङहरू नगर्नुहोस्। यो चाहिँ अब दबाई भन्दा अगाडि नै हामीले काउन्सिल गर्छ।
1: श्रोता, यदि हजुरहरूले भर्खरैदेखि मात्र आकाशवाणी गान्तोक सुन्नुहुँदैछ भने हामीले आज दैनिक ग्रामीण कार्यक्रममा किडनी रोगको कारणहरू विषयमाथि प्रत्यक्ष प्रसारण अन्तर्गत फोन इन कार्यक्रम गरिरहेका छौं, र तपाईँहरूसँग पनि किडनी सम्बन्धित कतिपय जिज्ञासा भए हाम्रो स्टुडियोको टेलिफोन नम्बर 03592201171 अर्थात 03592201171 सोझै फोन गरेर आफ्नो प्रश्न वा जिज्ञासा राख्न सक्नुहुनेछ। यहाँहरूले सोध्नुभएको प्रश्नको उत्तर दिन हाम्रो स्टुडियोमा यसमा उपस्थित हुनुहुन्छ सोचेगाङ एसटीएनएम हस्पिटल कि किडनी रोग विशेषज्ञ साथै चिकित्सा सल्लाहकार डाक्टर जुदित नाम्चेज्यू। म्याम, हामीले धेरैवटा समस्या किडनीमा हुँदैछन् भनेर कार्यक्रममा जान्यौं है, र यसको रोकथाम चाहिँ कसरी गर्नुपर्दछ विस्तारमा हाम्रो श्रोतागणलाई बताइदिनुहोस् न, प्रिभेन्सन कसरी गर्नुपर्दछ?
0: अब यो एउटा फर्स्ट चाहिँ म भन्न चाहन्छु, यो किडनी डिजिज चाहिँ अब एकपल्ट क्रोनिक भइसक्यो, एन्ड स्टेज भइसक्यो भन्यो भने त्यहाँदेखि लाइफको जो क्वालिटी हुन्छ एकदमै घट्छ। सो बेस्ट चाहिँ यसको हो प्रिभेन्सन। त्यो प्रिभेन्सनमा हामीले के भन्छ भने फर्स्ट जति पनि हाई रिस्क पेसेन्टहरू हुन्छ हो, अब आफ्नै सेल्फ अवेर हुनु पर्यो। तपाईँको हाई रिस्क पेसेन्ट मतलब अघि मैले भने प्रेसरको, डायबिटिज हो, त्यहाँदेखि हार्ट प्रब्लम भएको, लिभर डिजिज भएको, कसैको फ्यामिलीमा यस्तो बिमारी छ भने आफै अवेर भएर टेस्ट चाहिँ गराइरहनु पर्छ। अब त्यो नर्मल आयो भने पनि एटलिस्ट सालमा एकपल्ट तपाईँले टेस्ट गर्नुहोस् हो, त्यो कति पनि त टाइम लाग्दैन त्यो। त्यहाँदेखि स्ट्रिक्ट डायबिटिज कन्ट्रोल, प्रेसर कन्ट्रोल, त्यहाँदेखि खानामा तपाईँले जसलाई प्रेसर छ, डायबिटिज छ, नुन बार्नु पर्यो हो।
1: हेलो, आकाशवाणी गान्तो।
0: अन्त अकर्डिङ टु केले गर्दाखेरि भएको त्यसको अकर्डिङ हामीले उहाँलाई दबाई दिन्छ या त लाइफ स्टाइल मोडिफिकेसन भन्छ हो। यो सबै चाहिँ इम्पोर्टेन्ट छ, किनभने एकपल्ट किडनी डिजिज भइसक्यो भन्यो भने त त्यहाँदेखि तपाईँको प्रोग्रेस हुँदै हुँदै हुँदै जान्छ। त्यहाँदेखि एउटा कुरा पनि म भन्न चाहन्छु कि एउटा ग्लोमरुलर डिजिज भन्छ कि, यो चाहिँ अब जुनै एज ग्रुपलाई पनि हुनसक्छ, सानोदेखि लिएर नानीदेखि लिएर एल्डरलीसम्म डिफ्रेन्ट डिफ्रेन्ट हुन्छ। यसमा चाहिँ हामीले के गर्छौँ भने अब युरिनमा खुन जाँदैछ हो, किडनीको साइज त ठिकै छ, किडनी देख्दा ठिकै छ, तर क्रियाटिनिन बढ्दै बढ्दै जाँदैछ, युरिनमा खुन जाँदैछ भने चाहिँ हामी एउटा किडनी बायोप्सी भन्छ, त्यो त सानो किडनीको टुक्रा लिएर हामीले टेस्ट गर्छौँ हो। यो आयो भने चाहिँ फेरि यसको ट्रिटमेन्ट डिफरेन्ट हुन्छ, यसमा चाहिँ हामीले स्टिरोइडहरू, इम्युन सप्रेसेन्टहरू यो सबै दिन्छ। सो जो पनि तपाईँको अलिकति पनि किडनीमा तपाईँले अब 1.5 3, 1.4 देखायो भने पनि तपाईले एटलिस्ट छेउको डाक्टरलाई

0: नेफ्रोलोजिस्टलाई देखाउनु चाहिँ आइहाल्नुपर्छ तपाईँहरूले।
1: हजुर हजुर, र अब यति हुँदाहुँदै पनि है सावधानी हामीले अपनाउँदा अपनाउँदै कतिपयमा अब किडनीको समस्या देखा पर्दछ है, कसैलाई अब किडनी सम्बन्धित बिमार उहाँहरू हुँदछन् है, र उहाँहरूलाई उपचार गर्नका लागि चाहिँ अब कुन चाहिँ पद्धतिद्वारा चाहिँ सठिक रहन्छ, अब औषधिको कुरा गर्नुपर्दाखेरि आयुर्वेदिक ठिक हुन्छ कि एलोप्याथिक, या कसरी यसलाई अब उपचार गरिन्छ त यसबारे पनि बताइदिनुहोस्।
0: अब आयुर्वेदिक चाहिँ हामी किडनी डिजिजमा चाहिँ रिकमेन्ड गर्दैन।
1: हेलो आकाशवाणी कान्तो, श्रोताहरूले हामीलाई निरन्तर कल गरिरहनु भएको छ र तर श्रोताहरूको लाइन हामीले लिन सकिरहेका छैनौ, उहाँहरूको आवाज हामीले सुन्न पाएको छैनौ, यसैले गर्दाखेरि हामी खेद प्रकट गर्न चाहन्छौ र म्याम हामी कार्यक्रममा अगाडि बढौं है।
0: सो यो आयुर्वेदिक दबाईहरू जति यो दबाईहरू या त कतिवटा स्किन व्हाइटनिङ प्रोडक्टहरूले पनि किडनी डिजिज हुनसक्छ हो। सो हामीले आयुर्वेदिक दबाईले पनि कतिवटा किडनी डिजिज भएको देखेको छौँ। सो हामीले एकदमै रिकमेन्ड गर्दैनौँ। कतिजना डायबिटिज भयो, आयुर्वेदिक दबाई खायो, त्यहाँदेखि एक दुई दिन त कन्ट्रोल भएको जस्तै हुन्छ, त्यहाँदेखि डरलाग्दो सुगर बढेर किडनी डिजिज भएर आउँछ। सो यो हामी रिकमेन्ड गर्दैनौँ। कतिजनाले भन्नुहुन्छ एलोप्याथीमा पनि त कतिवटा साइड इफेक्ट हुन्छ, त्यो सबै दबाईहरू चाहिँ स्टडी दबाईहरू हो, जो साइड इफेक्ट छ त्यो हामीलाई याद छ यो हुनु सक्छ भनेर, सो त्यसको हामीले मोनिटर गरिरहन्छ नि त। त्यसले गर्दाखेरि अब दबाई चाहिँ तपाईँले टाइममा खानु पर्यो, जति हामीले कसरी त्यसलाई मोनिटर गर्नु भनेको छ त्यो उहाँहरूले गर्नु पर्यो। त्यहाँदेखि अब एउटा लास्ट स्टेज हुन्छ, जब अब एकदमै बढ्दै बढ्दै बढ्दै जान्छ, त्यहाँदेखि एउटा एन्ड स्टेज किडनी डिजिजमा चाहिँ त्यहाँदेखि एउटा डिफ्रेन्ट टाइपको काउन्सिलिङ हुन्छ, त्यसलाई चाहिँ भन्छ हामीले रिनल रिप्लेसमेन्ट थेरापी। त्यसको लागि काउन्सिलिङ सुरु हुन्छ, जब अब हामीले लाग्छ कि रिनल रिप्लेसमेन्ट थेरापी अब तीन महिनामा छ महिनामा लाग्नु आँटेको छ, हुनु आँटेको छ भन्यो भने चाहिँ हामीले काउन्सिलिङ सुरु गरिन्छ। यो चाहिँ तपाईँको हो या त डायलिसिस या त ट्रान्सप्लान्ट। ट्रान्सप्लान्ट चाहिँ बेस्ट हो तपाईँको यो एन्ड स्टेज किडनी डिजिजको लागि। डायलिसिस पनि दुई प्रकारको हुन्छ, भुँडीको डायलिसिस, खुनको डायलिसिस। सो यो तीनटामा कुनै पनि उपचार गरिनु सकिन्छ, यो हाम्रो सिक्किममा हाम्रो सोकेथाङ हस्पिटलमा पनि अभाइलेबल छ।
1: हजुर, र म्याम सिक्किमकै कुरा गर्नुपर्दाखेरि है, जति पनि हाम्रा अब किडनी पेसेन्टहरू छन्, बिमारीहरू छन् है, उहाँहरूलाई के कस्तो सर्भिसहरू चाहिँ सरकारद्वारा प्रबन्ध मिलाइएको छ, यसबारे पनि जानकारी गराइदिनुहोस्।
0: अब यो मेन सबसे इम्पोर्टेन्ट चाहिँ अवेरनेस हो। कतिपल्ट हाम्रो वर्ल्ड किडनी डेमा, हाम्रो डायलिसिस डेहरूमा हामीले त्यो अवेरनेसको लागि डिफ्रेन्ट डिफ्रेन्ट क्याम्पहरू अर्गनाइज गर्छ हो। सो उहाँहरू एकपल्ट हस्पिटलमा देखाउनु आउनु भएपछि त्यहाँदेखि उहाँहरूलाई काउन्सिलिङ, कसरी खाना खानु, एक्सर्साइज कसरी गर्नु, त्यो सबै बताउँछ।
1: एन्ड
0: गभर्मेन्टकोद्वारा चाहिँ म्याक्सिमम ट्रिटमेन्टहरू चाहिँ फ्री नै हुन्छ हस्पिटलमा।
1: र म्याम अब किडनीलाई स्वास्थ्य राख्नको लागि है हाम्रो हामीले अब के अप्नाउनु पर्दछ, खानपान इत्यादि बारेमा पनि हाम्रो श्रोतागणलाई जानकारी दिनुहोस् न।
0: अब डायट एउटा एकदमै इम्पोर्टेन्ट एस्पेक्ट हो किडनी डिजिज म्यानेज गर्नु, र यो पनि डिफ्रेन्ट। अब तपाईँ नर्मल मान्छे हुनुहुन्छ भने, तपाईँलाई केही बिमारी छैन भने, त्यो डायट तपाईँले युजली भन्छ कि एउटा भेजिटेरियन डायट, फ्रुट भेजिटेबल चाहिँ म्याक्सिमम खानु, जो हामीले मासु खान्छ त्यो इन मोडरेसन भन्छ हो, स्पेसली जो हामीले रेड मिट खा, पर्क बिफहरू खान्छ त्यो चाहिँ मिनिमाइज गर्नु, चिकन फिस अन्डाहरू खानुहुन्छ प्रोटिनको लागि हो। त्यहाँदेखि थर्ड सिगरेट स्मोकिङ एकदमै नो स्मोकिङ। त्यहाँदेखि एल्कोहल पनि युजली भन्छ इन मोडरेसन, तर जति सक्दो अब नखानु भएको चाहिँ बेटर हो, किनभने अब एउटामै कन्ट्रोल हुँदैन, त्यहाँदेखि त्यो एल्कोहलले गर्दाखेरि पनि लिभर डिजिज हुन्छ, त्यहाँदेखि त्यसले इटसेल्फ किडनी डिजिज हुनसक्छ।
1: त्यहाँदेखि
0: फेरि डायबिटिकको लागि डिफ्रेन्ट डायट छ उनीहरूको लागि, कति प्रोटिन खानुपर्ने, बेसी नै प्रोटिन खायो भने पनि राम्रो होइन हो, युजली 1 ग्राम पर केजी पर डे चाहिँ प्रोटिन हामीले खानुपर्छ, 1 to 1.2 ग्राम नर्मल मान्छेले। एकपल्ट किडनी बिमारी भइसक्यो भने त्यो प्रोटिनको इन्टेक अलिक कम्ती गर्छ हामीले, त्यहाँदेखि नुन बार्नु पर्यो, जस्तै हामी एकदमै चर्को नुनहरू खान्छ त्यो चाहिँ अब खानु भएन, जति खानामा ठिक लाग्छ त्यति खायो, त्यो एक्स्ट्रा सल्टहरूले यसले पनि किडनीलाई

0: पोट बढाउँछ किडनीलाई हो,
1: बिस्तारै
0: किडनी खराब हुँदै हुँदै हुँदै जान्छ।
1: हजुर, र म्याम अब हामीले पानी कति मात्रामा पिउन सकिन्छ त किडनीलाई स्वस्थ राख्नको लागि, र कुन चाहिँ समयमा पिउँदाखेरि चाहिँ सठिक हुँदछ त यसबारे पनि बताइदिनुहोस्।
0: हजुर, नर्मल मान्छेले त्यही पानी अकर्डिङ जति हामीलाई तिर्खा लाग्छ त्यति खाँदा हुन्छ हो। तर के हुन्छ भने हामी ड्युटीमा जान्छ, स्पेसली फिल्ड वर्कर्सहरू, उनीहरूले पानी खानुहुन्न। यसमा चाहिँ के हुन्छ भने हाम्रो युरिनको कन्सन्ट्रेसन चाहिँ एकदमै हाई हुन्छ। जब हाई मतलब डाइल्युट युरिन हुँदैन, त्यसमा युरिन स्टोन हुने चान्सेस हुन्छ। त्यहाँदेखि त्यो युरिन स्टोन घरिघरि भयो भने त्यसले पनि किडनी डिजिज हुन्छ, त्यहाँदेखि युरिन इन्फेक्सन हुनसक्छ हो, यसले गर्दाखेरि पनि किडनी डिजिज। यो नर्मल मान्छेको लागि जति तिर्खा लाग्यो त्यति खायो, जसको युरिन एकदमै राम्रो हुँदैछ। तर वान्स किडनी डिजिज भइसक्यो, सुन्निनु थाल्यो भने हामीले त्यसलाई रिस्ट्रिक्ट गर्छ। युजली हामी 700 ml भन्छ कतिलाई हो, कतिलाई हार्ट डिजिज पनि छ भने 500 ml भन्छ। सो अकर्डिङली कुन स्टेजमा कुन स्टेजको किडनी डिजिज छ, किडनी नर्मल फङ्सनिङ छ कि छैन, त्यसको अकर्डिङ नर्मल मान्छेलाई चाहिँ यही भन्छु, जति तपाईँलाई तिर्खा लाग्छ मजाले पानी खानुहोस् दिनभरि नै।
1: यो किडनी रोगको समस्या हुनुभन्दा अगाडि र भइसकेपछि चाहिँ हामीले अलिकति यसलाई नियन्त्रणमा लिनुपर्दछ है।
0: हजुर,
1: र म्याम अब कतिपय घरेलु उपचारहरू पनि छन् यो किडनीलाई स्वस्थ राख्नको लागि, यसबारे पनि बताइदिनुहोस् न।
0: अब हामी साइन्समा चाहिँ हामीले एभिडेन्स बेस्ड मात्रै हामीले बिलिभ गर्छ हो। सो यो घरेलु उपचारहरूको केही पनि अब साइन्टिफिक एभिडेन्स छैन नि त, सो हामीले यो रेकमेन्ड चाहिँ गर्दैन। जस्तो अब केही हर्बल दबाईहरू भयो हो, यो हामीले रेकमेन्ड गर्दैन, किनभने यसमा साइन्टिफिकली प्रुभन छैन कि यसले चाहिँ किडनी डिजिज हुँदैन या किडनी डिजिजलाई डिले गर्छ भनेर, त्यो प्रुफ छैन।
1: र अब कतिपय है हाम्रा बिमारीहरूले कुनै प्रकारको दबाई खाइरहेका हुन्छन्, अब साथै अब यसमा कुरा गर्नुपर्दाखेरि हार्टको म्यामले बताउनु भयो, लिभरको भनेर है, डायबिटिसको दबाईहरू खाइरहेका हुन्छन्, उहाँहरूले यो दबाई खाँदाखेरि किडनीमा कुनै प्रकारको है इफेक्टहरू पर्न जान्छ कि जाँदैन, र पर्न गयो भने यसको समाधान कसरी गर्नुपर्दछ?
0: अब हार्टको दबाईहरू कतिवटा यस्तो दबाई हुन्छ जसले पनि किडनीलाई असर गर्न सक्छ। सो वान्स हामीले त्यो स्टार्ट गरेपछि 2 हप्तामा हामीले किडनी टेस्ट गराउँछ, 4 हप्तामा टेस्ट गराउँछ। यतिमा किडनीको अब केही समस्या भएन भने त युजली हुँदैन। मेन चाहिँ हामीले याद गर्नु पर्यो, जो नर्मल मान्छेलाई जसको किडनी बिग्रेको छैन, डायबिटिज मात्रै छ, उनीहरूको दबाई अलिकति डिफ्रेन्ट हुन्छ। प्रेसरको पनि अलिकति, जब किडनी बिग्रिसकेको हुन्छ उनीहरूको दबाई अलिकति डिफ्रेन्ट हुन्छ। सो तपाईँहरू चाहिँ रेगुलरली तपाईँ आफ्नो जेनरल फिजिसियनलाई होस्, किडनीकै डक्टरलाई होस्, तपाईँले रेगुलरली एटलिस्ट 6 मन्थली चाहिँ देखाइ नै रहनुपर्छ।
1: र म्याम हामी कार्यक्रमको अन्तमा आएका छौँ, र अन्तमा जाँदा जाँदै हाम्रा सम्पूर्ण श्रोतागणलाई आजको हाम्रो दैनिक ग्रामीण कार्यक्रमको लाइभ फोन इन कार्यक्रमको विषय भनौँ है, किडनी रोगको कारणहरू, यस विषयमाथि के कस्तो सुझाव साझा गर्न चाहनुहुन्छ त?
0: अब कतिवटा कुराहरू जस्तो मैले भने प्रिभेन्टेबल छ किडनी डिजिजको। सो तपाईँहरूले एकदमै आफ्नो खानपिनमा याद गर्नु पर्यो। सेकेन्ड, तपाईँले एक्सर्साइज गरिरहनुहोस्, मोटापालाई कम्ती गर्नु पर्यो। थर्ड, तपाईँको प्रेसर सुगर कन्ट्रोलमा हुनु पर्यो। यस्तो होइन कि होइन म अहिले दबाई खाँदिनँ त्यस्तो भन्नु होइन हो। त्यहाँदेखि पेन किलर्स, हामीले पेन किलर्स आयुर्वेदिक जत्ता भए चलाइरहेको हुन्छ, त्यो नखानुहोस् हो। कुनै पनि दबाई खानु अगाडि तपाईँले डक्टरसँग सल्लाह लिनुहोस्, र केही प्रब्लम भयो भने हामी जहिले पनि छौँ तपाईँहरूको लागि हो, तपाईँ जहिले पनि आएर कन्सल्ट गर्न सक्नुहुन्छ।
1: त श्रोता, यतिन्जेल हामीले प्रस्तुत गर्यौं दैनिक ग्रामीण कार्यक्रममा किडनी रोगको कारणहरू विषयमाथि लाइभ फोन इन कार्यक्रम, र उक्त विषयमाथि यतिन्जेल हाम्रो स्टुडियोमा रहेर हामीलाई जानकारी दिइरहनु भएको थियो सोचेगेङ एसटीएनएम हस्पिटल कि सल्लाहकार चिकित्सा अनि किडनी रोग विशेषज्ञ नेफ्रोलोजिस्ट डाक्टर जुदित नाम्चीज्यूले। त म्याम, तपाईँलाई आकाशवाणी गान्तोक अनि सम्पूर्ण श्रोतागणको तर्फबाट यतिका महत्वपूर्ण जानकारी हामीलाई दिनुभएकोमा धेरै धेरै धन्यवाद। र जतिजना श्रोताहरूले हामीलाई कल गर्नुभयो, र जतिजना श्रोताहरूले हामीलाई कल गर्ने चेष्टा गर्नुभयो, र जतिजना श्रोताले हाम्रो यो कार्यक्रम सुन्नुभयो, उहाँहरूलाई सबैलाई एकै मुष्टमा धन्यवाद ज्ञापन गर्दै म कार्यक्रम सञ्चालक मोहन दाल पनि कार्यक्रमबाट विदा लिँदैछु। नमस्ते, शुभरात्री।

श्रोता, यो सुन्नुहोस् मौसम सम्बन्धी साधारण जानकारी। स्थानीय मौसम विज्ञान विभागद्वारा प्राप्त जानकारी अनुसार आज राजधानी गान्तोक साथै वरपरका क्षेत्रहरूको अधिकतम तापमान 22.5 डिग्री सेल्सियस अनि न्यूनतम तापमान 14 डिग्री सेल्सियस र वर्षा 47.4 मिलिमिटर रेकर्ड गरियो। आउँदो 24 घण्टाको मौसमी पूर्वानुमान अनुसार आकाशमा प्राय बादल छाउनका साथै हल्का वर्षा हुने अनि मेघ गर्जने सम्भावना सो विभागले जनाएको छ। सुन्दै हुनुहुन्थ्यो मौसम सम्बन्धी साधारण जानकारी। सो पूरा भयो। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं।

श्रोता यो सुन्नुहोस् अब उसो लगायत भोलिको अधिवेशनमा समावेश कार्यक्रमहरूको रूपरेखा। अहिले 6:40, 6:45 अनि 6:50 सुन्नुहुनेछ यस केन्द्रबाट प्रादेशिक समाचार क्रमैले नेपाली लेप्चा अनि सिक्किमे भुटिया भाषामा। 6:55 प्रस्तुत गर्नेछौ राज्य स्थापना दिवसको पूर्व सन्ध्यामा अंग्रेजीमा वार्ता। विषय रहनेछ सिक्किम एट अ ग्लान्स। वार्ताकार हुनुहुन्छ निलेमा प्रधान। 7:05 लिएर उपस्थित हुनेछौ हजुरहरूकै अनुरोध पत्रमा आधारित कार्यक्रम नेपाली अनुरोध संगीत। यसै गरी 7:25 सुन्नुहुनेछ यस केन्द्रबाट नेपालीमा राष्ट्रिय समाचार। 7:35 प्रस्तुत गर्नेछौ कार्यक्रम युवावाणी, जसमा आजको विषय रहनेछ सुन्दर राज्य सिक्किम। 8:05 समय रहनेछ कार्यक्रम गीत गजलको, जस अन्तर्गत सुन्नुहुनेछ गायक कलाकार जगजित सिंहको आवाजमा सजिएका केही गजलहरू। 8:30 लिएर उपस्थित हुनेछौ शास्त्रीय संगीतको कार्यक्रम सुरसंसार अन्तर्गत हिराबाई वरोदेकरद्वारा शास्त्रीय गायन। यसरी नै 8:45 अनि 9:00 आकाशवाणीको दिल्ली केन्द्रबाट सम्प्रसार गरी सुनाउनेछौ समाचार क्रमैले हिन्दी अनि अंग्रेजीमा। 9:15 सोही केन्द्रबाट सुन्नुहुनेछ स्पटलाइट अनि 9:30 करेन्ट अफेयर्स। आकाशवाणीको गान्तोक केन्द्रबाट रात्रि 10:00 हामी श्रोताहरूलाई मनोरञ्जन गराउनेछौ विभिन्न कलाकारहरूको आवाजमा केही हिन्दी फिल्मका गीतहरू सुनाएर। यसरी नै हाम्रो आजको अधिवेशन समाप्त हुनेछ रात्रिको ठिक 10:30।

हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। यसका साथै एफएम कञ्चनजंघा 103 MHz अनि न्यूज अन एआर मोबाइल एप मार्फत पनि हाम्रो यस प्रसारणलाई सुनिरहनु भएको छ। श्रोता, समय यसबेला स्टुडियोको घड़ी अनुसार साँझको 6:40 हुन लागिरहेको छ। रब केही क्षणमा सुन्नुहुनेछ यस केन्द्रबाट प्रादेशिक समाचार, क्रमैले नेपाली, लेप्चा अनि सिक्किमे भुटिया भाषामा। केही क्षण प्रतीक्षा साँच्नुहोला।

0: चिया बगानको भ्रमण गर्नुभयो। श्री सिन्धियाले उनीहरूसँग नेपाली भाषामा धाराप्रवाह कुराकानी गर्दै बगानभरि मुस्कान र न्यानोपनका साथ स्थानीय समुदायसँग वास्तविक सम्बन्धका क्षणहरू सिर्जना गर्नुभयो। वहाँले भालेढुङ्गामा स्काईवक जस्ता चलिरहेका विकास परियोजनाहरूको पनि भ्रमण र प्रगतिको समीक्षा गर्नुभयो। मन्त्रीले नाम्ची पर्यटक सर्किट र रूम्तेक गुम्पाको पनि भ्रमण गर्नुभयो। श्री सिन्धियाले बाइचुङ स्टेडियम नाम्चीमा चलिरहेको सिक्किम प्रिमियर लीगको पहिलो सेमीफाइनल म्याच समारोहमा प्रमुख अतिथिको तवरमा पनि भाग लिनुभयो। सिक्किमले भोलि मनन केन्द्र गान्तोकमा आफ्नो राज्य स्थापना दिवस मनाउने तयारी गरिरहेको छ। सिक्किम सरकारको सूचना तथा जनसम्पर्क विभागले आम जनतालाई भोलि बिहान 11 बजेदेखि गान्तोकको एमजी मार्गमा राज्य स्थापना दिवस 2026 को अवसरमा निशुल्क पुस्तक वितरण गर्ने कार्यक्रममा आमन्त्रित गरेको छ। कार्यक्रममा विभागद्वारा प्रकाशित 1000 भन्दा बढ़ी पुस्तक र प्रकाशनहरूको प्रदर्शनी र निशुल्क वितरण हुनेछ। भारतका उपराष्ट्रपति सीपी राधाकृष्णनले पदभार ग्रहण गरेपछि भोलि 16 मईका दिन सिक्किम राज्यको आफ्नो पहिलो भ्रमण गर्नुहुनेछ। भ्रमणको क्रममा उपराष्ट्रपतिले गान्तोकमा सिक्किमको राज्य स्थापना दिवस समारोहमा भाग लिनुहुनेछ। कार्यक्रममा सिक्किमका राज्यपाल र मुख्यमन्त्रीका साथै केन्द्रीय पूर्वोत्तर क्षेत्र विकास मन्त्री पनि उपस्थित हुनुहुने सम्भावना छ। सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले आज एक आधिकारिक समारोहमा भाग लिन मिन्तोकगाङबाट मनन केन्द्रसम्म पैदल यात्रा गर्नुभयो। मितव्ययित्यका उपायहरू र जिम्मेवार शासनका लागि प्रधानमन्त्री नरेन्द्र मोदीको आह्वानको सन्दर्भमा यसो गरिएको हो। यो कदम सरकारी अधिकारीहरू, स्वायत्त निकायहरू, सार्वजनिक क्षेत्रका उपक्रमहरू र अन्य संस्थाहरूमा सरकारी सम्पत्तिको कुशल उपयोग र इन्धन खपतमा नियन्त्रणलाई प्रवर्धन गर्ने उद्देश्यले लिएको थियो। श्री तामाङले भन्नुभयो, पैदल यात्राले संसाधनहरूको संरक्षण गर्न मात्र मदद गर्दैन तर स्वस्थ जीवनशैलीलाई पनि प्रोत्साहन दिन्छ, जसले स्वस्थ र खुशहाल सिक्किम बनाउने दृष्टिकोणमा योगदान पुर्याउँछ। सिक्किम कलाकार भरोसा सम्मेलनको तेस्रो संस्करण आज गान्तोकको मनन केन्द्रमा सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ र प्रसिद्ध अभिनेता तथा सामाजिक कार्यकर्ता सोनु सूदको उपस्थितिमा सम्पन्न भयो। समापन समारोहमा सिक्किमका प्रतिभावान कलाकार त्रिवेणी राई, जेत्सुन डोना लामा र गिरीश प्रधानलाई सिक्किमको कलात्मक तथा सांस्कृतिक परिदृश्यमा उत्कृष्ट योगदान पुर्याएकोमा साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा राज्यको प्रतिनिधित्व गरेकोमा सम्मान जनाइएको थियो। गेजिङ जिल्लाका लागि अप्रेल 2026 निम्ति नार्को समन्वय एनसीओआरडी समिति र बालबालिकामा लागू पदार्थ दुरूपयोगको मासिक समीक्षा बैठक आज वर्चुअल मोड मार्फत जिल्ला प्रशासनिक केन्द्र राब्देन्सेको एनआईसी सम्मेलन हलमा बोलाइएको थियो। यसको अध्यक्षता गेजिङका जिल्लापाल र मेजिस्ट्रेट तेन्जिङ डी डेङजोङपाले गर्नुभएको थियो, जो समितिका अध्यक्ष पनि हुनुहुन्छ। बैठकले लागू पदार्थ नियन्त्रण, कार्यान्वयन उपायहरू, अन्तर्विभागीय समन्वय र लागू पदार्थ दुरूपयोगसँग सम्बन्धित उदयमान सरोकारहरूमा जिल्ला स्तरीय हस्तक्षेपहरूको समीक्षा गर्यो, जुन विशेष गरी बाल बालिका, किशोर किशोरीहरू र अन्य कमजोर समूहहरूमा केन्द्रित थियो। गेजिङ बर्मेक समष्टिको ही मार्तममा प्रस्तावित आयुष अस्पताल तथा प्राथमिक स्वास्थ्य केन्द्र पीएचसी निर्माणका लागि चयन गरिएको जग्गाको स्थलगत निरीक्षण तथा सर्वेक्षण सम्पन्न भएको छ। क्षेत्र विधायक लोकनाथ शर्मा नेतृत्वको टोलीले स्थल निरीक्षण गरेको हो। सम्बन्धित विभागका प्राविधिक टोलीले स्वास्थ्य पूर्वाधार निर्माणका लागि आवश्यक प्राविधिक पक्षहरूको अध्ययन गरेको थियो। आफ्नो क्षेत्रमा आयुष अस्पताल र पीएचसी स्थापना हुने योजनाप्रति खुशी व्यक्त गर्दै स्थानीयले राज्य सरकार, मुख्यमन्त्री प्रेमसिंह तामाङ अनि विधायक लोकनाथ शर्माप्रति आभार व्यक्त गरेका छन्। आकाशवाणी गान्तोकबाट प्रादेशिक समाचार पूरा भयो।
1: अरे नुमोङ सुत गोङ तक गुम सुतलन उगेन रोकप लम सेनोङ ओ चग्योम चकलात सूर्योङ तारवत कर्थक ज्योति आदित्य सिन्धिया नन्त दोसा रेन्जुङ अकुर सा न्यत फ्रोन बोसिक निम रेन्जुङ सा नाम्ची का निम्बु तिमी चो दाम्रो सा अकुर।

पूर्वोत्तर क्षेत्रका संचार तथा विकास मन्त्री ज्योतिरादित्य सिन्धियाले आफ्नो सिक्किम भ्रमणको दोस्रो दिन सिक्किमको नाम्ची स्थित प्रसिद्ध तिमी

सुन्न नभुल्नुहोला यो आइतबार 17 तारीकमै 2026 साँझ 6:55 मिनटमा एक वृत्तचित्र रूपक सिक्किमका सुनवारहरू।

हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। यसका साथै एफएम कञ्चनजंघा 103 मेगाहर्ज अनि न्यूज अन एआर मोबाइल एप मार्फत पनि हाम्रो यस प्रसारणलाई सुनिरहनु भएको छ। श्रोता, अब समय भएको छ हजुरहरूकै अनुरोध पत्रमा आधारित कार्यक्रम नेपाली अनुरोध संगीतको। सर्वप्रथम कार्यक्रमको प्रतीक्षा साँचेर बस्नुभएका सम्पूर्ण श्रोताहरूमा आज हार्दिक स्वागत अभिवादन जनाउँदै सुनाउन गइरहेका छौ कार्यक्रमको पहिलो गीत गायक कलाकार विपुल छेत्रीको आवाजमा, जसले अनुरोध गर्नुभएको छ रबिन राईले लोअर सिच्चे गान्तोक पूर्व सिक्किमबाट। उहाँले यस गीत आफ्नो प्यारो बहिनी सुषमा राईको जन्मदिनको अवसरमा उहाँलाई धेरै धेरै शुभकामना दिँदै यो गीत समर्पित गर्नुभएको छ। त आउनु श्रोता, स्वीकार्नुहोस् कार्यक्रमको पहिलो प्रस्तुति।

प्रेसोदा, यदि तपाईहरू भर्खरै मात्र हामीसँग जोडिनु भएको छ भने यहाँले अहिले सुनिरहनु भएको छ आकाशवाणीको गान्तोक केन्द्रबाट रमाइलो सांगीतिक कार्यक्रम नेपाली अनुरोध संगीत। त श्रोता, कार्यक्रममा अघि बढ़ाउने क्रममा सुनाउन गइरहेका छौ यो अघिल्लो गीत गायक कलाकार प्रशान्त एजेकल राईको आवाजमा। र यस गीतको निम्ति हामीलाई पत्र पठाउने श्रोता हुनुहुन्छ सिमन छेत्री, 11 माइल कालिम्पोङबाट। त आउनु श्रोता, स्वीकार्नुहोस् यो अघिल्लो प्रस्तुति।

प्रस्तुत गीत सुन्दै हुनुहुन्थ्यो गायक कलाकार अनमोल गुरुङको आवाजमा, जसलाई अनुरोध गर्नुभएको थियो रंगली पूर्व सिक्किमबाट विशन गुरुङ अनि परिवारले। साथै अर्को पत्र प्राप्त भएको थियो कुचबिहार पश्चिम बंगालबाट सृजना राईले। श्रोता कार्यक्रमलाई अघि बढ़ाउँदै सुनाउन गइरहेका छौं यो अघिल्लो गीत गायक कलाकार रिको लामाको आवाजमा, जसलाई अनुरोध गर्नुभएको छ मिलन छेत्री अनि साथीहरूले 11 माइल कालिम्पोङबाट।

कार्यक्रम नेपाली अनुरोध संगीत सुनेर बस्नुभएका सम्पूर्ण श्रोताहरूमाझ सुनाइरहेका छौं आजको हाम्रो यो अन्तिम गीत गायक कलाकार सीबी गुरुङको आवाजमा। र यस गीतको निम्ति हामीलाई पत्र पठाउने श्रोता हुनुहुन्छ अशोक खतिवाडा कलुक तादोङ पश्चिम सिक्किमबाट। त आउनुहोस् श्रोता, स्वीकार्नुहोस् कार्यक्रमको अन्तिम प्रस्तुति।

हवस् श्रोता, प्रस्तुत गीतको साथै कार्यक्रम नेपाली अनुरोध संगीत आजलाई यति नै। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। समय यस बेला स्टुडियोको घड़ी अनुसार 7:25 हुन लागिरहेको छ। रब केही क्षणमा सुन्नुहुनेछ यस केन्द्रबाट नेपालीमा राष्ट्रिय समाचार। केही क्षण प्रतीक्षा साँच्नुहोला।

0: यूएई र यूरोप को 6 दिने भ्रमण को पहिलो चरण अन्तर्गत आज अबुधाबी पुगे। सिक्किम को 51 राज्य स्थापना दिवस को अवसर में उपराष्ट्रपति को सहभागिता हुने। नीट यूजी 2026 परीक्षा पुनः 21 जून में संचालन हुने। प्रधानमंत्री को आह्वान पछि सर्वोच्च न्यायालयले पनि ईंधन बचत उपाय को गर्यो घोषणा। सिक्किम को प्रसिद्ध चिया बगान को मंत्री सिन्धियाले गरे भ्रमण। समाचार विस्तारमा प्रधानमंत्री नरेन्द्र मोदी आफ्नो संयुक्त अरब एमिरेट्स यूएई र यूरोप को 6 दिने भ्रमण को पहिलो चरण अन्तर्गत आज अबुधाबी पुगेका छन्। अबुधाबी विमानस्थलमा यूएई का राष्ट्रपति मोहम्मद बिन जायद अल नाहयानले उनलाई स्वागत गरेको थिए। प्रधानमन्त्री मोदीको सम्मानमा औपचारिक स्वागत समारोह आयोजना गरिएको थियो। साथै यूएई का F-16 लडाकु विमानले अमिरतको हवाई क्षेत्रमा प्रवेश गर्दा उनको विमानलाई सुरक्षा प्रदान गरेका थिए। भ्रमणका क्रममा प्रधानमन्त्री मोदी र राष्ट्रपति शेख मोहम्मद बिन जायद बीच द्विपक्षीय भेटवार्ता भएको छ। वार्तामा ऊर्जा सहकार्य तथा द्विपक्षीय व्यापारका विषयमा विशेष छलफल भएको बताइएको छ। पश्चिम एशियामा जारी द्वन्द्वका कारण विश्वव्यापी आपूर्ति प्रणालीमा परेको असर बीच यो भेटवार्ता भएको हो। प्रधानमन्त्री मोदीले यूएईमाथि हालै भएका आक्रमणहरूको कड़ा शब्दमा निन्दा गर्दै त्यस्ता गतिविधि पूर्ण रूपमा अस्वीकार्य रहेको बताए। उनले थप भनेका छन्,
1: और विजन का परिचय दिखाया है, यह बहुत ही सराहनीय है। राष्ट्रीय एकता, सुरक्षा और क्षेत्रीय अखंडता को बनाए रखने आपके नेतृत्व में उठाए गए कदमों का हम अभिनंदन करते हैं।
0: राष्ट्रपति शेख मोहम्मद बिन जायदलाई भाई भनेर सम्बोधन गर्दै उनले चुनौतीपूर्ण परिस्थितिमा यूएई नेतृत्वले देखाएको दृढ़ता र संयमताको प्रशंसा गरे। साथै वर्तमान विश्व परिस्थिति र संघर्षका बीच संवाद र कूटनीति नै समाधानको एकमात्र माध्यम भएको उल्लेख गर्दै भारत यूएई को साथमा रहेको स्पष्ट पारे। भारतका उपराष्ट्रपति सीपी राधाकृष्णन भोलि सिक्किम भ्रमणमा आउँदैछन्। उपराष्ट्रपति नियुक्त भएपछि उनको यो पहिलो सिक्किम भ्रमण हुनेछ। भ्रमणका क्रममा उपराष्ट्रपति राधाकृष्णन गान्तोकमा आयोजना हुने सिक्किम राज्य स्थापना दिवस समारोहमा सहभागी हुने कार्यक्रम रहेको छ। गान्तोकस्थित मनन केन्द्रमा आयोजना हुने उक्त कार्यक्रममा सिक्किमका राज्यपाल ओमप्रकाश माथुर, मुख्यमन्त्री प्रेमसिंह तामाङ तथा पूर्वोत्तर मामिला मन्त्री ज्योतिरादित्य सिन्धिया सहभागी हुने सम्भावना रहेको छ। केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले विद्यार्थीहरू सरकारको प्राथमिकतामा रहेको र उनीहरूका विषयमा सरकार संवेदनशील रहेको बताएका छन्। आज नयाँ दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा उनले राष्ट्रिय परीक्षा एजेन्सी एनटीएले नीट यूजीसी 2026 परीक्षा पुनः आगामी जून 21 संचालन गर्ने घोषणा गरेको जानकारी दिएका छन्। उनका अनुसार परीक्षामा सहभागी हुने विद्यार्थीहरूलाई जून 14 भित्र प्रवेश पत्र उपलब्ध गराइनेछ। साथै हाल ओएमआर मोडमा सञ्चालन हुँदै आएको नीट यूजी परीक्षा आगामी वर्षदेखि कम्प्यूटर आधारित परीक्षण सीबीटी प्रणाली मार्फत सञ्चालन गरिने उनले बताएका छन्। पत्रकारहरूलाई सम्बोधन गर्दै उनले थप भने,
2: परीक्षा में थोड़ा हमको जो उनकी फॉर्मेलिटीज है, ओएमआर शीट को दस्तखत करना, आरंभ में एक बार करना, अंत में भी एक बार करना, उसमें हमारे विद्यार्थियों कोर टाइम में कटौती हुई थी। जो 2 से 5 एग्जामिनेशन टाइम था उसको ध्यान में रखते एनटीए ने थोड़ी एक निष्पत्ति किया है कि उसको और 15 मिनट बढ़ाएं। 2 से शुरू होगा 5:15 तक ये परीक्षा की समय बढ़ाया जाएगा। एडमिट कार्ड, इस बार के एडमिट कार्ड 14 जून तक सभी को पहुंच जाएगा।
0: शिक्षा मन्त्री प्रधानले एनटीएमा ठोस सुधार आवश्यक रहेको उल्लेख गर्दै भविष्यमा कुनै पनि प्रकारका अनियम

0: मित्तता रोक्न परीक्षा प्रणालीलाई अझ सुदृढ बनाइने जानकारी दिए। योग्य विद्यार्थीहरू नक्कली परीक्षार्थी वा शिक्षा माफियाको चलखेलका कारण आफ्नो अधिकारबाट वञ्चित हुन नपरोस् भन्ने सरकारको उद्देश्य रहेको उनले स्पष्ट पारेका छन्। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। संसदीय कार्यमन्त्री किरेन रिजिजूले पश्चिम एशियामा जारी द्वन्द्वपछि विश्वभर इन्धनको मूल्य बढ़े पनि भारतले तुलनात्मक रूपमा स्थिर अवस्था कायम राख्न सफल भएको बताएका छन्। सामाजिक सञ्जाल मार्फत प्रतिक्रिया दिँदै उनले धेरै देशहरूमा पेट्रोल र डिजेलको मूल्य 20%देखि करिब 100%सम्म बढ़ाइएको अवस्थामा भारतमा भने पेट्रोलको मूल्य केवल 3.2% र डिजेलको मूल्य 3.4% मात्र बढ़ाइएको उल्लेख गरेका छन्। उनले ब्रेन्ट कच्चा तेलको मूल्य प्रति ब्यारल $100 भन्दा माथि पुगेको र अन्तर्राष्ट्रिय बजारमा अस्थिरता देखिएको समयमा पनि भारतका सार्वजनिक क्षेत्रका तेल कम्पनीहरूले सर्वसाधारणलाई महँगी र आर्थिक दबावबाट जोगाउन धेरै सातासम्म ठूलो घाटा बेहोरेको बताएका छन्। मन्त्री रिजिजूले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारतले जनकल्याण र आर्थिक स्थिरता बीच सन्तुलन कायम गर्दै अघि बढ़िरहेको उनले दावी गरेका छन्। विदेश मन्त्री एस जयशंकरले भारत प्रभावकारी बहुपक्षीय व्यवस्थाको लक्ष्य हासिल गर्न सबै साझेदार राष्ट्रहरूसँग मिलेर काम गर्न प्रतिबद्ध रहेको बताएका छन्। नयाँ दिल्लीमा जारी ब्रिक्स विदेश मन्त्रीहरूको बैठकको दोस्रो दिन आज आयोजित सत्रलाई सम्बोधन गर्दै उनले तीव्र रूपमा परिवर्तन भइरहेको विश्व परिवेशमा बहुपक्षीय सहकार्यलाई सुदृढ बनाउन सबै देशहरू एकजुट हुनुपर्नेमा जोड़ दिएका छन्। उनले अन्तर्राष्ट्रिय वित्तीय संरचनामा तत्काल सुधार आवश्यक रहेको उल्लेख गर्दै वर्तमान विश्व वास्तविकतालाई प्रतिविम्बित गर्ने तथा उदयमान बजार र विकासशील राष्ट्रहरूको आकांक्षा सम्बोधन गर्ने बहुपक्षीय व्यवस्थाको पक्षमा भारत निरन्तर उभिँदै आएको बताए। भारतको सर्वोच्च न्यायालयले आजदेखि इन्धन बचतका लागि विभिन्न उपायहरू लागू गर्ने घोषणा गरेको छ। यस अन्तर्गत निश्चित दिनहरूमा भर्चुअल सुनवाई सञ्चालन गर्ने, न्यायाधीशहरूबीच कार पुलिङको व्यवस्था गर्ने तथा रेजिस्ट्रीका 50% कर्मचारीलाई घरबाटै काम गर्ने सुविधा प्रदान गर्ने निर्णय गरिएको छ। सिक्किमको प्रसिद्ध चिया बगानको मन्त्री सिन्ध्याले भ्रमण गरेका छन्। केन्द्रीय संचार तथा पूर्वोत्तर क्षेत्रका विकास मन्त्री ज्योतिरादित्य सिन्ध्याले आफ्नो सिक्किम भ्रमणको दोस्रो दिन सिक्किमको नाम्ची स्थित प्रसिद्ध तिमी चिया बगानको भ्रमण आज गरेका छन्। मन्त्रीले राज्यको एकमात्र चिया बगानमा श्रमिकहरूसँग अन्तर्क्रिया गर्दै समय बिताएको देखियो। यस अवसरमा मन्त्रीले चिया टिप्ने र श्रमिकहरूसँग कुराकानी गर्दै सिक्किमको वैश्विक रूपमा प्रशंसित चिया विरासतको संरक्षणमा उनीहरूको अतुलनीय योगदानको कदर गर्दै खुशीको क्षण बिताए। अन्त्यमा मुख्य समाचार फेरि एकपल्ट। प्रधानमन्त्री आफ्नो यूएई र युरोपको 6 दिने भ्रमणको पहिलो चरण अन्तर्गत आज अबुधाबी पुगे। सिक्किमको 51 राज्य स्थापना दिवसको अवसरमा उपराष्ट्रपति सहभागिता हुने। नीट यूजी 2026 परीक्षा पुनः 21 जूनमा सञ्चालन हुने। प्रधानमन्त्रीको आह्वानपछि सर्वोच्च न्यायालयले इन्धन बचत उपायको गर्यो घोषणा। सिक्किमको प्रसिद्ध चिया बगानको मन्त्री सिन्ध्याले गरे भ्रमण। आकाशवाणीबाट सुन्दै हुनुहुन्थ्यो समाचार पूरा भयो।
1: हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। यसका साथै एफएम कञ्चनजंघा 103 MHz अनि न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि हाम्रो यस प्रसारणलाई सुनिरहनु भएको छ। श्रोता समय यस बेला स्टुडियोको घड़ी अनुसार 7:35 भइसकेको छ र अब प्रस्तुत गर्दैछौ कार्यक्रम युवावाणी।

सिक्किम आधिकारिक रूपमा भारतीय संघको 22 राज्य बनेको थियो। यो अवसर राज्यभरि ठूलो उत्साहका साथ मनाइन्छ, जसले यसको समृद्ध सांस्कृतिक सम्पदा, ऐतिहासिक यात्रा र भारतमा एकीकरण भएको देखि विकासका वर्णन गर्दछ। यो दिन सिक्किमको अद्वितीय पहिचान, सामाजिक आर्थिक क्षेत्रहरूमा यसको प्रगति र यसका विविध समुदायहरू बीचको स्थायी एकताको प्रतिविम्बको रूपमा काम गर्दछ। सिक्किमको ऐतिहासिक पृष्ठभूमिको कुरा गर्न पर्दा, सिक्किम भारतमा गाभिन अघि सिक्किम नामग्याल राजवंशद्वारा शासित एक राजतन्त्रात्मक राज्य थियो, जुन 1642 पहिलो छोग्याल अथवा राजा फुनसोक नामग्यालको नेतृत्वमा स्थापित भएको थियो। शताब्दीयौंदेखि सिक्किमले राजनीतिक गठबन्धन, नेपाल र भूटान जस्ता छिमेकी क्षेत्रहरूसँगको द्वन्द र अन्तत औपनिवेशिक कालमा ब्रिटिश प्रभावले चिन्हित जटिल इतिहासको अनुभव गरेको छ। 1947 भारत स्वतन्त्र भएपछि सिक्किमले भारतीय संरक्षित राज्यको रूपमा काम गर्यो, आन्तरिक स्वायत्तता कायम राख्यो, जबकि भारतले आफ्नो रक्षा र विदेश मामिलाहरू व्यवस्थापन गर्यो। 1970 दशकमा राजनीतिक आन्दोलनहरूले लोकतन्त्र र भारतसँग नजिकको सम्बन्धको माग बढ़ायो। 14 अप्रेल 1975 भएको जनमत संग्रह पछि भारी बहुमतले राजतन्त्र समाप्त पार्न र भारतमा सामेल हुन मतदान गर्यो। फलस्वरूप 16 मे 1975 भारतीय संसदले औपचारिक रूपमा सिक्किमको विलयलाई स्वीकार गर्यो र यस दिनलाई भारतको 22 राज्य घोषणा गर्यो। त्यस बेलादेखि यो दिनलाई सिक्किम राज्य दिवसको रूपमा मनाइन्छ। यो उत्सवको महत्व के छ त? सिक्किम राज्य दिवसको गहिरो प्रतीकात्मक महत्व छ, जुन एक समय स्वतन्त्र राज्यको भारतको लोकतान्त्रिक ढाँचामा एकीकरणको प्रतिनिधित्व गर्दछ। यसले विविधतामा एकता, लोकतान्त्रिक मूल्य मान्यता र सांस्कृतिक सद्भावका विषयवस्तुहरूलाई हाइलाइट गर्दछ। सिक्किमका जनताका लागि यो दिन ऐतिहासिक र प्रगति र राष्ट्र निर्माण प्रतिको उनीहरूको प्रतिबद्धतालाई पुनः पुष्टि गर्ने अवसरको रूपमा काम गर्दछ। यो उत्सवले शिक्षा, स्वास्थ्य सेवा, पर्यटन र वातावरणीय संरक्षण जस्ता विभिन्न क्षेत्रहरूमा राज्यको उपलब्धिहरूलाई जोड़ दिन्छ। सिक्किमलाई भारतको पहिलो पूर्ण जैविक राज्य अथवा अर्ग्यानिक स्टेटको रूपमा व्यापक रूपमा मान्यता दिएको छ, जुन दिगो कृषि अभ्यासहरू प्रतिको यसको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्ने कोसे ढुङ्गा हो। यसरी यो दिनले राजनीतिक संघ मात्र होइन तर पारिस्थितिक र सामाजिक आयामहरूमा राज्यको प्रगतिलाई पनि मनाउँछ। सिक्किमले 2003 कृषिमा रसायन र कीटनाशकको प्रयोग रोक्ने उद्देश्यले जैविक खेतीतर्फ लाग्ने संकल्प गरेको थियो। फलस्वरूप सिक्किम विश्वको पहिलो जैविक राज्य बन्यो र रोममा खाद्य तथा कृषि संगठनबाट पुरस्कार प्राप्त गर्यो। यसले राज्यमा रासायनिक मलको आयात पनि बन्द गर्यो र त्यस बेलादेखि सिक्किमको खेती योग्य जमिन व्यावहारिक रूपमा जैविक छ। 2016 प्रधानमन्त्री श्री नरेन्द्र मोदीले सिक्किमलाई भारतको पहिलो पूर्ण जैविक राज्यको रूपमा घोषणा गरे। त्यसर्थ किन अर्ग्यानिक खेती गर्ने र यो किन समयको आवश्यकता हो? जैविक खेतीले प्राकृतिक वातावरण वा त्यहाँ बस्ने र काम गर्ने मानिसहरूलाई हानि नगरी राम्रो बोली उत्पादन प्राप्त गर्ने प्रविधिहरू प्रयोग गर्दछ। यसले जैविक वा प्राकृतिक मलहरूमा निर्भर गर्दछ, जस्तै कम्पोस्ट मल, हरियो मल, र यसले निम्न जस्ता प्रविधिहरूमा जोड़ दिन्छ: बाली परिक्रमा, साथी रोपण। यस बाहेक जैविक खेतीमा किट नियन्त्रण, मिश्रित बाली नाली र किरा सिकारीहरूको पालन पोषणलाई प्रोत्साहित गर्दछ। सबै परम्परागत खेतीलाई अहिले जैविक खेती मानिन्छ। जैविक खेतीका प्रमुख विशेषताहरू यस प्रकार छन्: जैविक पदार्थको स्तर कायम राखेर
माटो जैविक गतिविधिलाई प्रोत्साहन गरेर माटोको दीर्घकालीन उर्वरता संरक्षण गर्दछ। माटो

का सूक्ष्म जीवीहरूको कार्यद्वारा अघुलनशील पोषक तत्व स्रोतहरू प्रयोग गरेर अप्रत्यक्ष रूपमा बालीलाई पोषक तत्व प्रदान गर्दछ। जैविक मलको प्रयोग पशुधनको व्यवस्थापन र पोषण आवास स्वास्थ्य प्रजनन र पालन पोषणको सन्दर्भमा तिनीहरूको विकासवादी अनुकूलन व्यावहारिक आवश्यकताहरू र पशु कल्याणका मुद्दाहरूमा ध्यान दिने र कृषि प्रणालीको व्यापक वातावरणमा पर्ने प्रभाव र वन्य जन्तु र प्राकृतिक वासस्थानको संरक्षणमा ध्यान दिँदछ। श्रोताहरू, यस बेला समय भएको छ एउटा गीतको। यो गीत पछि फेरि उपस्थित हुने नै छु। सुन्नुहोस् यो गीत।

यो गीतपछि पुनः स्वागत छ कार्यक्रममा। अघि हामी कुरा गरिरहेका थियौं जैविक खेती। हरियो वातावरण कायम राख्नु विश्वव्यापी रूपमा ठूलो चिन्ताको विषय हो र जैविक खेतीले आंशिक रूपमा समाधान प्रदान गर्न सक्छ किनभने यसले पर्यावरणीय सद्भाव, जैविक विविधता र जैविक चक्रलाई बढ़ावा दिन्छ जुन वातावरणीय दिगोपनको लागि महत्वपूर्ण छ। कृषिमा रसायनको जथाभावी प्रयोगले अन्तिम उत्पादन उपभोग गर्ने मानिसहरू र त्यस्ता कृषि विधिहरूमा संलग्नहरूको स्वास्थ्यलाई गम्भीर रूपमा असर पार्छ। सिक्किम सरकारले रासायनिक मल र कीटनाशकहरूमा कड़ा प्रतिबन्ध लागू गर्यो, तिनीहरूलाई जैविक विकल्पहरूले प्रतिस्थापन गर्यो। यो पहल कमजोर हिमालयी पारिस्थितिक प्रणालीको रक्षा गर्न, माटोको उर्वरता सुधार गर्न र रासायनिक जोखिमबाट स्वास्थ्य रोगहरूको जोखिम कम गर्न डिजाइन गरिएको थियो। संक्रमणले माटोको गुणस्तर सुधार गरेको छ, पारिस्थितिक पर्यटनलाई बढ़ावा दिएको छ र किसानहरूको उत्पादनको लागि उच्च मूल्य प्रदान गरेको छ। जैविक खेतीलाई परम्परागत सिक्किमी खेती प्रणालीको सबैभन्दा नजिकको कृषि प्रणाली मानिन्छ जुन कम बाह्य इनपुटको साथ वर्षामा निर्भर हुन्छ। यद्यपि सिक्किमको दृष्टिकोण केवल जैविक उत्पादनमा मात्र केन्द्रित हुनुभन्दा धेरै टाढा जान्छ। यसले उपभोग र बजार विस्तार, स्वास्थ्य, शिक्षा, ग्रामीण विकास र दिगो पर्यटनमा पनि ध्यान केन्द्रित गर्दछ। रासायनिक मल पूर्ण रूपमा हटाउने अभियान, यो नीतिले माटोको उर्वरता बढ़ाउने, पानीको गुणस्तर संरक्षण गर्ने र भूदृश्य स्तरमा जैविक विविधता बढ़ाउने कुरामा ध्यान केन्द्रित गर्दछ। रासायनिक मलको प्रयोगलाई चरणबद्ध रूपमा बन्द गर्ने निर्णय विस्तारै तर धीरतापूर्वक लागू गरियो। यो एक साहसिक सरकारी निर्णय थियो तर किसान र नागरिकहरूले यो नीतिमा गर्व गर्ने र यसलाई आफ्नो राजनीतिक समर्थन दिने बताएका छन्। आजको समयमा जैविक खेती स्कूलको पाठ्यक्रममा समावेश गरिएको छ। ज्ञान आदान प्रदानका लागि धेरै प्लेटफर्महरू स्थापना गरिएका छन्। सुन्दर राज्य सिक्किम भारतको 22 राज्यको रूपमा चिनिन्छ। यसले एक अद्वितीय आकर्षण राख्छ जसले शान्त परिदृश्य, जीवन्त संस्कृति र गहिरो जरा गाडेको आध्यात्मिक लोकाचारलाई संयोजन गर्ने सानो तर महत्वपूर्ण स्वर्गको रूपमा काम गर्दछ। नेपाल, भूटान र चीनको तिब्बती स्वायत्त क्षेत्रको बीचमा अवस्थित यो पहाड़ी अद्भुत भूमि प्रकृतिको अछुतो सौन्दर्यको एक उल्लेखनीय उदाहरण हो। आश्चर्यहरूको परिदृश्य सिक्किम यसको नाटकीय स्थलाकृतिद्वारा परिभाषित गरिएको छ जसको उचाइ 280 मिटरदेखि 8,586 मिटरसम्म छ। यो विश्वको तेस्रो अग्लो पहाड़ शक्तिशाली कञ्चनजंघाको घर हो जुन भूदृश्यमाथि फैलिएको छ जसले हरेक मोडमा लुभावनी दृश्यहरू प्रदान गर्दछ। 80 जतिका ग्लेसियर्स, 227 हाई अल्टिट्यूड लेग्सले भरिएको छ जसमा पवित्र गुरुदोङमार ताल र छङ्गु लेक पनि समावेश छ जुन जाडोमा आफ्नो स्वच्छ पानी र जमेको सुन्दरताको लागि प्रसिद्ध छन्। टिस्टा नदी र यसको सहायक नदी रंगित सिक्किम हुँदै बग्छ। जमीनको लगभग एक तिहाई भाग ओगटेको हरिया वनहरू हुँदै बग्ने गर्छ। टिस्टालाई सिक्किमको जीवन रेखा भनेर चिनिने गरिन्छ जुन उत्तरी

गर्ने यसको प्रतिबद्धताले भविष्यका पुस्ताहरूका लागि यसको सुन्दरता निर्मल रहन सुनिश्चित गर्दछ। पहाड़हरूले पुरातनका कथाहरू सुन्ने र समुदायहरू शान्तिमा बस्ने ठाउँको रूपमा सिक्किम साँच्चै भारतमा लुकेको अमूल्य रत्न हो। सिक्किम साँच्चै सुन्दर राज्य हो जसले प्राकृतिक वैभवलाई सांस्कृतिक समृद्धिसँग निर्दोष रूपमा मिसाउँछ। यसले अन्य राज्यहरूको लागि एक मोडलको रूपमा काम गर्दछ जसले विकास र प्राकृतिक संरक्षण सँगसँगै जान सक्छ भनेर प्रमाणित गर्दछ। हिमालयको काखमा शान्तिमय र रमणीय रिट्रिट प्रदान गर्दछ। सिक्किम केवल एक गन्तव्य मात्र होइन, यो एक अनुभव हो जसले आत्मालाई पूर्ण जीवित गर्दछ। यसको राजसी पहाड़हरू समृद्ध जैविक विविधता र न्यानो शान्त मानिसहरूको साथ यो साँच्चै प्रकृति मुस्कुराउने भूमिको रूपमा आफ्नो प्रतिष्ठामा बाँचिरहेको छ। यसको पारिस्थितिक र सांस्कृतिक जराहरू संरक्षण गर्दै आधुनिक विकासतर्फ अगाडि बढ्दै जाँदा सिक्किम भारतको एक चम्किलो रत्न बनेको छ। श्रोताहरू, आजलाई यतिमै राख्दै फेरि अर्को यस्तै महत्वपूर्ण विषयलाई लिएर उपस्थित हुने नै छु। अहिलेलाई भने मलाई बिदा दिनुहोस्। नमस्ते, शुभरात्री।

0: श्रोताहरूले तिनजल सुनिरहनु भएको थियो कार्यक्रम युवावाणी। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं।
1: आकाशवाणी गान्तोक प्रस्तुत गर्दछ एक वृत्तचित्र रूपक सिक्किमका सुनवारहरू।
2: श्रोता, विभिन्न जातिका आफ्नै भाषा परम्परा जीवन बचाएका कथाहरूसितै वेशभूषा रीतिथिति खानपान संस्कार संस्कृति हुँदछ। यस्तोमा योपल्ट हामी कुरा गर्नेछौ सिक्किममा बसोबासो गर्ने सुनवार अथवा सुनवार मुखियाहरू बारे।

सुन्न नभुल्नुहोला यो आइतबार 17 तारीक मई 2026 साझा 6:55 मा एक वृत्तचित्र रूपक सिक्किमका सुनवारहरू।

हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोता समय यस बेला स्टुडियोको घडी अनुसार 8:05 भइसकेको छ र अब समय रहेको छ कार्यक्रम गीत गजलको। जस अन्तर्गत आज यहाँहरूले सुन्नुहुनेछ गायक कलाकार जगजीत सिंहको आवाजमा सजिएका केही गजलहरू। सर्वप्रथम कार्यक्रमको प्रतीक्षा साँचेर बस्नुभएका सम्पूर्ण श्रोताहरूमा आज हार्दिक स्वागत अभिवादन जनाउँदै सुनाउन गइरहेका छौं कार्यक्रमको पहिलो प्रस्तुति। ताउनु श्रोता मनोरञ्जन उठाऊ यस गजलबाट।

आकाशवाणीको गान्तोक केन्द्रबाट श्रोताले अहिले सुनिरहनु भएको छ कार्यक्रम गीत गजल अन्तर्गत गायक कलाकार जगजित सिंहको आवाजमा सजिएका केही गजलहरू।

श्रोताले अहिले सुनिरहनु भएको छ आकाशवाणीको गान्तोक केन्द्रबाट कार्यक्रम गीत गजल अन्तर्गत गायक कलाकार जगजित सिंहको आवाजमा सजिएका केही गजलहरू।

0: अवश्य श्रोता, प्रस्तुत गजलको साथै कार्यक्रम गीत गजलको निर्धारित समय यही समाप्त हुँदछ। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं।
1: Ensure your future with Central University of Sikkim. Admissions open at Sikkim University, a premier central university in the Northeast region for academic sessions 2026-27. Sikkim University offers modern facilities with sufficient infrastructural facilities and experienced professors committed to academic excellence. Apply now for undergraduate, postgraduate and PhD programs across diverse disciplines. CUET score is mandatory for UG and PG admissions. Online registrations open from 22nd May to 10th June 2026. Visit www.cus.ac.in for details and online application.
0: हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोता, समय यस बेला सूर्यको घडी अनुसार 8:30 भइसकेको छ र अब लिएर उपस्थित भएका छौ शास्त्रीय संगीतको कार्यक्रम सुर संसार अन्तर्गत हिराबाई बरोदेकरद्वारा शास्त्रीय गायन।

मिडियम वेभको 213.67 मिटर तदनुसार 1404 किलोहर्ट्जका तरंगमा हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। यसका साथै एफएम कञ्चनजंघा 103 मेगाहर्ज अनि न्यूज अनि आईआर मोबाइल एप मार्फत पनि हाम्रो यस प्रसारणलाई सुनिरहनु भएको छ। श्रोतासम्म यस बेला स्टुडियोको घडी अनुसार रात्रिको 10 बजिसकेको छ र अब लिएर उपस्थित भएका छौं विभिन्न कलाकारहरूको आवाजमा सजिएका केही हिन्दी फिल्मका गीतहरू। सर्वप्रथम कार्यक्रमको प्रतीक्षा साँचेर बस्नुभएका सम्पूर्ण श्रोताहरूमाझ हार्दिक स्वागत अभिवादन जनाउँदै सुनाउन गइरहेका छौं कार्यक्रमको पहिलो गीत फिल्म पापबाट गायक कलाकार राजफतेह अली खाँको आवाजमा। त आउनु श्रोता स्वीकार्नुहोस् कार्यक्रमको पहिलो

आकाशवाणीको गान्तोक केन्द्रबाट श्रोताले अहिले सुनिरहनु भएको छ विभिन्न कलाकारहरूको आवाजमा सजिएका केही हिन्दी फिल्मका गीतहरू। त श्रोता आउनुहोस्, कार्यक्रममा अघि बढाउँदै सुनाउन गइरहेका छौं यो अघिल्लो गीत गायक कलाकार विशाल मिश्राको आवाजमा फिल्म सनम सरदार 2 बाट।

प्रिय श्रोता, कार्यक्रमलाई अघि बढाउने क्रममा सुनौ यो अघिल्लो गीत गायक कलाकार नवीन पौल अनि विराशिष थापाको आवाजमा फिल्म 777 चार्लीबाट।

प्रस्तुत गीत सुन्दै हुनुहुन्थ्यो फिल्म तारे जमीन परबाट गायक कलाकार रमन महादेवनको आवाजमा भने यो अघिल्लो प्रस्तुति सुनाउन गइरहेका छौं फिल्म वो लम्हेबाट गायक कलाकार जेम्सको आवाजमा।

कार्यक्रम हिन्दी फिल्म संगीत सुनेर बस्नुहुने सम्पूर्ण श्रोताहरूमा आज सुनाउन गइरहेका छौं आजको हाम्रो यो अन्तिम गीत गायक कलाकार मोनाली ठाकुरको आवाजमा फिल्म लुटेरेबाट। त आउनु श्रोता, स्वीकार्नुहोस् कार्यक्रमको अन्तिम प्रस्तुति।

अवश्य श्रोता, प्रस्तुत गीतको साथै कार्यक्रम हिन्दी फिल्म संगीत आजलाई यति नै। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। समय बेला छोडेको घडी अनुसार रात्रिको 10:30 भइसकेको छ र यसैको साथ आजको अधिवेशनमा समावेश सम्पूर्ण कार्यक्रमहरू यही समाप्त हुँदछ। भोलि बिहान 6:30 भोलिको सेवा अन्तर्गत विभिन्न कार्यक्रमहरूको साथमा उपस्थित हुने नै छौं। आजलाई भने सम्पूर्ण आकाशवाणी गान्तोक परिवारलाई विदा दिनुहोस्। नमस्कार, शुभरात्री, जय हिन्द।